0: काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन। काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव, व्यवहार, भावना, इमोसन, अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ। हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक भन्दा तपाईँलाई कति गाह्रो भएको छ, हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ, पानी खानुहुन्छ, त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दियो भने उसले बिस्तारो सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लागेको छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ। अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एकलाई भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनु पर्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पर्यो। त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा। अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेका छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन, अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा, हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट हो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त, अनि तपाईँ साक्षी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो चित्र लेख्यौ यस्तो गर्यो, ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुन्छ नि अहिले त मलाई सजिलो भएको छ अनि हल्का भयो भन्छन्, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई।
1: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ,
0: एकदमै पर्छ, उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ, त्यो भएर हेर्नुभयो भने त्यहाँ बाउ आमाहरू अरू एडल्टहरू एकदमै शोकाकुल भए पनि बालबालिका एक एकछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ, त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको अहिले यो जब भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
0: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाउ आमा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
0: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाउ आमा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीमा छन् तर काका काकीले के भनेको छैन तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको
0: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
0: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ
1: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो तर वास्तविकता त्यस्तो होइन रहेछ उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन् अहिले पछिल्लो चाहिँ अब डिएनए जे शरीर उसको लासै भेटिसकेका छ त्यसैले उहाँहरू अब हुनु रहन्छ हामी पनि आशा त हामीले नि अब दाई भाउजू जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा अब तर पनि तिमीलाई अब जल्ली गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा तिमीसँग त हामी छौँ नि यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भनेर उसले एकछिन रोला बच्चा हो फेरि धेरै बेर नरोला अथवा केही दिन नबोल्ला डिप्रेस होला हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि म किन बाँच्ने मेरो कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने अङ्कल आन्टीले जे भन्ने अथवा अरूले जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ
1: कि त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो
0: उमेरमा नि आउन सक्छ इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउ आमा त उसको त एउटै लाइफ हो नि तपाईँको यसै जोडिआ नि अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन जान सक्छ उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि फेरि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ तर पीड़ा हुन्छ नि त याद हुन्छ नि त जता गरे नि बाउ आमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस् कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारै अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि किनभने त्यो आफ्नो बसमा छैन अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन् कि
1: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक
0: उनीहरूलाई त्यो अभिभावक
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तारै साथीत्व बल्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ, तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपर्छ। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ, हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
1: अहिले अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने
0: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेचिदिने यस्ता खालका घटना त सुनिएका छन् नि।
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिका कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
0: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
1: समयको लागि कुराकानी होला, यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तीनटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो, तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। कर्णालीमा अस्ति जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परेर भेट्यो होइन। त्यसैले यो देशैभरको निम्ति पीड़ा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो त्यो बयानै गर्न नसकिने पीड़ा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब यही अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट नि जाओस्। यो समय दिनु धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोसी बाढी पछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम खेल्न सक्ने भूमिकाको बारेमा सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँग कुराकानी गर्यो। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: पानी परिरहेको समयमा सड़कमा पहिरो ढुंगा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न सुरक्षाकर्मी र सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। सड़कको अवस्था र यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न पनि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।
2: प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने विषय नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले नियमावलीको नियम 140, 11 र नियम 259 कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने आदेश हिजो जारी गरेको हो। 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले बनाएको नियमावलीको नियम 140, 11 संविधान संशोधन सम्बन्धी विधेयकका पक्षमा दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगे सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ। नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा समिति र सदस्यका हकमा यो नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने उपनियम 1 र यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारका रूपमा रहने उपनियम 2 भन्ने उल्लेख गरिएको छ। कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कमलादेवी पन्त समेतले प्रतिनिधि सभा नियमावलीका ती व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। विपक्षी दलका सांसदहरूले बेल घेराउ र धकेला धकेलकै बीच 17 जेठमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गरेर पारित भएको थियो। राष्ट्रपाको बहुमत भएकाले पेलेरै नियमावली पारित गरिएको थियो। नियमावलीमा संविधान र प्रचलित कानूनसँग बाझिने विषय राख्न नहुने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका थिए। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्ने क्रममा संविधानको धारा 104(1) बमोजिम संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन काम कार्यवाही र कुनै सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउन सक्ने तथा धारा 274 बमोजिम संविधान संशोधनको विधि र प्रक्रिया समेत निर्धारित भएको देखिन्छ भनेको छ। अन्तरिम आदेशमा भनिएको छ उक्त संवैधानिक प्रावधान तथा संविधानको धारा 83 बमोजिम अवलम्बन गरिएको दुई सदनात्मक संसदीय प्रणाली अन्तर्गत धारा 104 अनुसारकै अख्तियारी प्रयोग गरी बनाइएको राष्ट्रिय सभा नियमावली 2075 नियम 129 व्यवस्था भएको संविधान संशोधन विधेयकको कार्यविधि समेतसँग विरोधाभास एवं प्रतिकूल हुने गरी प्रतिनिधि सभा नियमावली 2083 नियम 140(11) संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणको विधि उल्लेख भएको साथै विधायिकाले बनाएको विषयगत ऐनहरूको व्यवस्था समेत निष्क्रिय हुने गरी बनाइएको नियम 259 व्याख्या व्यवस्था उल्लेखित संवैधानिक प्रबन्धको प्रतिकूल रहने भन्ने प्रथम दृष्टिमा देखिएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
3: बाढी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ।
1: सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पूँजीगत लाभकर उल्लेखनीय रूपमा घटाउने निर्णय समेत गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकको बारेमा जानकारी गराउँदै प्रवक्ता पोखरेलले भन्नुभयो,
2: यसैबीच ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी पनि कानून संशोधनको तयारी भइरहेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। अहिलेको कानूनी व्यवस्थाले हराएको वा बेपत्ता भएकाको हकमा भने मृत्यु दर्ता गराउन दिँदैन। यस्ताको हकमा 12 वर्ष वा विशेष परिस्थिति विपदमा 3 वर्षपछि मृत्यु सरह मानिने व्यवस्था छ। यसबाहेक अदालतबाट मृत्युको न्यायिक घोषणाको प्रमाणपत्र ल्याएमा त्योभन्दा अगाडि नै मृत्यु दर्ता गराउन मिल्छ। मुलुकी देवानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिन्छ, तर 80 वर्ष उमेर भएका व्यक्तिका हकमा 5 वर्ष, दुर्घटना विपदका घटनासहित भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भएमा दुर्घटना भएको 3 वर्षमा मृत्यु सरह मानिने कानूनी व्यवस्था छ। विपद वा दुर्घटनामा परेको भनेर न्यायिक घोषणा गरिपाऊ भनी अदालत जान पाइन्छ। बेपत्ता भएको मिति, ठेगाना र कारण र आधारसहित निवेदन दिएमा अदालतले मृत्युको न्यायिक घोषणा गर्न सक्ने प्रावधान रहेको छ। बेपत्ता व्यक्तिको मृत्यु दर्ता गर्न 3 वर्ष कोर्नुपर्ने वा न्यायिक घोषणा गराउनुपर्ने मुलुकी देवानी संहिता 2074 व्यवस्था संशोधन गरेर खोज तथा उद्धार समाप्त हुनासाथ दर्ता गर्न सकिने व्यवस्था गर्न लागि छ। विपद व्यवस्थापनमा समन्वय गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने बारेमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच हिजो यसबारेमा संवाद भएको थियो।
1: अध्यागमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा हिजो महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बाहेक विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताएको हो। त्यस्तै ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने समेत विभागले जनाएको छ। विभागले मोबाइल एप मार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको समेत बताएको छ। विभागका महानिर्देशक तिवारीले भन्नुभयो,
4: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ। र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न वा हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा व्यवस्थित गर्न स्थानीय सरकारको भूमिका,
5: औषधि उपचार त्यस्तो खाइराखेका गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ अनि निर्णय लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले। अथवा
1: आर्थिक वर्ष सकिएको 2 महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम, 31 बहुवर्षीय योजना रुग्न लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संसदमा बढ्दै नागरिक संवाद शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। संघीय संसद र समितिहरूका गतिविधि अब प्रत्यक्ष नागरिक निगरानीमा बन्ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालन ल्याएको हो। सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्मको उद्घाटन समेत गर्नुभएको छ। त्यस्तै स्थानीय आवास र रोजगारीको माग शीर्षकमा सिराज खानले खबर लेख्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले घर पसल र वर्षौंको मेहनत एकैछिनमा बगाउँदा घरबार विहीन भएका नुवाकोट नौका अधिकांश पीड़ितको माग अब राहत होइन स्थानीय आवास र रोजगारीको अवसर दिलाइयोस् भन्ने रहेको छ। त्यस्तै भित्रपृष्ठमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण शीर्षकमा खबर छ। सांसदहरूले भोटेको बारीमा बेपत्ता नागरिकको मृत्यु दर्ताको कानूनी बाटो खोलिदिएर चल अचल सम्पत्तिको व्यवस्थापन बीमा लगायतका प्रक्रियामा पीड़ित परिवारलाई सहजीकरण गर्न तथा समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको शून्य समयमा प्राकृतिक विपत्तिका कारण बेपत्ता नागरिकका परिवारका लागि विशेष कानूनी व्यवस्था गरी मृत्युको कानूनी घोषणा र मृत्यु दर्ता गरिदिए पीड़ितहरूलाई राहत दिन सरकारलाई सुझाव समेत दिए हो। सांसद विश्वराज पोखरेलले भोटेकोशी बाढ़ीपछि फेला परेका सबको पहिचान गर्ने काम द्रुत गतिमा गर्न समेत सुझाव दिनुभएको थियो। विकल्प बन्न सक्छ भण्डारा मलिखु सड़क शीर्षकमा अर्को खबर प्रकाशित छ। तराई र राजधानी काठमाडौँ जोड्ने नारायणगढ़ मुगलिन मलिखु सड़क खण्डमा वर्षेनी पहिरोका कारण यातायात अवरूद्ध हुने भएकाले बढ़दै गएको यस विकल्पका रूपमा भण्डारा मलिखु सड़कलाई विस्तार गर्नुपर्ने बहस समेत शुरू भएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको दासडुंगादेखि मलिखुसम्मको क्षेत्रमा बर्खा याममा सड़क पटक पटक पहिरो जाने र घण्टौं समय यातायात अवरूद्ध हुने समस्या लामो समयदेखि चल्दै आएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास आजदेखि पुरानै मूल्यमा शीर्षकमा पनि खबर प्रकाशित छ। काठमाडौँ उपत्यका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य अर्थात 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मंचको स्थापनाको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानै मूल्यमा उपभोक्ताले ग्यास पाउने बताउनु भएको हो।
2: नयाँ पत्रिका दैनिकमा ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको काम अगाडि बढ़ेको बारेमा खबर छापिएको छ भने संविधान संशोधन सम्बन्धी संसद नियमावलीको प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको बारेमा पनि खबर छ। सर्वोच्चको नयाँ भवनमा बारम्बार आगलागी शीर्षकमा खबर छापिएको छ। नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ। सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आगलागी भयो। आगलागीमा तीनवटा फाँटमा क्षति पुगेको भएको छ। विद्युत सर्ट भएर आगलागी भएको आकलन गरिएको छ। यसअघि 17 भदौमा पनि यसै गरी आगलागी भएको थियो। घटनाको छानबिन चलिरहेकै बेला फेरि आगलागी भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको उल्लेख गरिएको छ। भित्री पन्नामा सारथीहरूले नै देउबाको साथ छोड्दै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा 83% होल्ड गरेका निवर्तमान सभापति देउबासँग पदाधिकारीमा चौधरी मात्रै, शेखर कोइराला पक्षीय उपसभापति गुरूङ र सहमहामन्त्री पाण्डे तटस्थ, अरू सबै संस्थापनतिर शीर्षकमा खबर छापिएको छ। अब संघीय संसदका सबै काम डिजिटल प्लेटफर्ममा शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा पनि अर्को खबर छ। राष्ट्र बैंक विधेयक अर्थ समितिबाट पारित भएको छ। गवर्नरको कार्यकाल अब 3 वर्ष हुने भएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको खबर हो। हाल 5 वर्ष अवधि रहेको गवर्नरको कार्यकाल 3 वर्ष बनाउने व्यवस्था सहित आएको विधेयक संसदीय समितिबाट पारित भयो। संसदको पूर्ण बैठकले विधेयक पारित गरेपछि कानूनको रूप लिनेछ। सुदूरपश्चिममा 31 बहुवर्षीय योजना रुग्न शीर्षकमा धनगढ़ीबाट त्रिजराज भट्टले लेख्नु भएको खबर छ। पूर्वाधार विकास मन्त्रालयले रुग्न आयोजनाको म्याद थप्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय लिन गठन गरेको छ समिति। त्यो समितिको सिफारिशको आधारमा अगाडि बढ़ने भएको छ। पूँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत भएको छ। शेयरमा लाग्ने पूँजीगत लाभकर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव बुधबार हिजो बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको हो। कान्तिपुर दैनिकमा 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। कृष्ण भीरमा 18 दिनपछि सवारी साधन सञ्चालन हुन लागेको बारेमा पनि खबर छ। अन्तरिक्षमा हतियार होडबाजी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। निगमको व्हाइट बडी 4 दिनदेखि जापानमा थन्कियो, 1500 भन्दा बढ़ी यात्रु अलपत्र शीर्षकमा सूरज कुँवरले नै लेख्नु भएको खबर भित्रीपन्नामा छापिएको छ। त्रिशुली करिडोरका 176.1 मेगावाटका आयोजनाको बिजुली उत्पादन अनिश्चित बनेको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। त्यसै गरी अर्को खबर छापिएको छ भित्री पृष्ठमा संयन्त्रको बैठक राख्न नेपालको पहल, नेपाल मलेसिया म्यान पावर छनौट विवादको विषयमा जे जति विषयवस्तु आएका छन् त्यसको व्याख्या र विश्लेषण सहित होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकले भने 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु र ओकल्नु शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। बाढ़ीले झस्किएको सशस्त्र उद्धार टोली छ, हेलिकप्टर छैन शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। भदौ 10 गते बिहान भोटेकुसीमा बाढ़ी आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो तर कसैलाई पनि फोन लागेन। बाढ़ीको आवाज धुन्चीसम्म सुनिएको थियो। त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि नै संचार सम्पर्क विच्छेद भएको उल्लेख गरिएको छ। संसद नियमावलीको विपक्षमा आदेश शीर्षकमा खबर छ भने प्रसूति विदा 6 महिना प्रस्ताव शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ। कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति विदा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न देशहरूमा आन्दोलन शुरू भएको छ। अमेरिका र इरान बीच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकाश छुएको हो। सिरियामा यसै हप्ता इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न स्थानमा प्रदर्शन भएको छ। त्यस्तै मध्य अमेरिकी देश ग्वान्टेमालामा पनि इन्धनको मूल्य विरूद्धमा ट्रक चालक र अन्य समूहले राजमार्ग अवरूद्ध गरेका थिए। युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ़दो मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ। फ्रान्सको दक्षिणी तटीय शहरमा व्यवसायले इन्धन डिपो अवरूद्ध गरेका थिए। फिलिपिन्समा पनि यातायात मजदूरहरूको संगठनले हड़ताल गरेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको 70 महासम्मेलन अस्टियाको भेनामा शुरू भएको छ। बढ़दो भू राजनीतिक तनावका बीचमा बहुपक्षीय सहकार्य सुदृढ़ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न समेत सम्मेलनमा आह्वान गरिएको छ। र फिजीमा एचआईभी संक्रमण तीव्र रूपमा बढ़ेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको छ। लागू औषधको बढ़दो प्रयोग, असुरक्षित यौन सम्पर्क, कम परीक्षण र एचआईभी संक्रमित प्रतिको सामाजिक विभेदका कारण संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
2: खबरमा अब खेल खबर। नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेश विरूद्ध तीन खेलको टी20 आई सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संज्ञानका अनुसार सिरिज मार्चमा हुनेछ। यो दुवै देशका क्रिकेट खेलाड़ीको क्रिकेट बोर्डको संयुक्त प्रयासमा हुन लागेको हो। सिरिज नेपालमा आएको भोटेकोशी विनाशकारी बाढ़ीको क्रममा ज्यान गुमाएकाको स्मृतिमा समर्पित रहनेछ। क्यानले यो सिरिजबाट नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास राखेको छ। आइची नागोयामा 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत भलिबलको प्रतिस्पर्धा शुरू भएको छ। एसियाडको औपचारिक उद्घाटन भने शनिबार शुरू हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल शुरू भएको हो। नेपाली महिला भलिबलमा पराजित भएको छ। नेपाल विरूद्ध आयोजक जापान 25-8, 25-12, 25-11 विजयी भयो। आज नेपालले इण्डोनेसियासँग खेल्न लागेको छ। पाल्पाको रामपुर नगरपालिका साथ किसानबारीमा हुने चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको विजेताले 366,660 रूपियाँ पुरस्कार प्राप्त गर्ने भएका छन्। र भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इण्डियन प्रिमियर लीग आईपीएल 2027 को मिनी अक्सन भारतमै आयोजना गर्ने भएको छ।
1: मनोपरामर्शका नाममा अत्यधिक भीड़भाड़ भएपछि सरकारद्वारा आचार संहिता जारी, कानूनी कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मनोपरामर्श सेवा व्यवस्थापनको कुरा। भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा हिजो आज मनोपरामर्श सेवा दिनका लागि संस्थागत र व्यक्तिगत रूपमा उपस्थित हुन खोज्नेको संख्या धेरै छ। कतिपय अवस्थामा बाढ़ी प्रभावितलाई थप पीड़ा दिने काम गरिरहेको गुनासोपछि सरकारले मनोपरामर्शका लागि आचार संहिता जारी गरेको छ। बाढ़ी प्रभावितका लागि मनोपरामर्शको आवश्यकता र व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्षका बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
5: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौं। अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छ, हामीले गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधेर पुग्यो नि।
2: काउन्सिलर मनोपरामर्श दिने व्यक्ति भनेर भन्छौ, उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो। त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ, फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने सम्वादै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने सम्वादै हो। जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं, उसले अरूको कुरा सुनिन्छ भन्छौं, उसले गर्ने पनि सम्वाद हो। यो तीनवटै सम्वादमा के कुरा फरक छ, ताकि हामी काउन्सिलिङकै सम्वाद खोजिरहेका छौं।
5: जुन बेला उसले अब म कुरा गर्छु नि त, मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भने, त्यो विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा। यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसा पिसाब गरेका छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। रिलिफ पछि रिकभरीमा जानुपर्छ कि, रिकभरीको स्टेजमा चाहिँ यो मानसिक स्वास्थ्य सेवा प्रदायक, दक्ष मानसिक सेवा प्रदायकको टिम उपस्थित एकदमै जरुरी हुन्छ।
2: त्यो विषयमा तपाईँहरूसँग सरसल्लाह छलफल भयो सरकारसँग?
5: होइन, हाम्रो त्यो एउटा स्वास्थ्य मन्त्रालयको व्यवस्थापन विभाग, विशेष गरी यो मानसिक स्वास्थ्य नै नसर्ने रोग अन्तर्गत EDCDमा हेर्ने टिममा एउटा MSPSS ग्रुप भनेर वाट्सएप ग्रुप छ, त्यहाँनिर कम्युनिकेट भइराखेको हुन्छ, यसरी जानुपर्छ यसरी जानुपर्छ भनेर,
2: भनेको अब थप व्यवस्थित हुँदै जान्छ,
5: जानुपर्छ भनिदियो। हामीले यो अनियन्त्रित रूपमा मनोपरामर्शकर्ता भनेर त्यो बाढी पनि चाहिँदैन। म तपाईँलाई भनौँ, मैले त्यो यो बाढी गएको तेस्रो दिनदेखि मलाई झन्डै झन्डै मोर देन 100 विदेशीहरूले तेरो देशमा यस्तो यस्तो भएको छ, म यस्तो यस्तो थेरापिस्ट हो, म ट्रमा थेरापिस्ट हो, म ग्रिफ काउन्सिलर हो, म सो हो, म तेरो देशमा आएर भोलिन्टियर काम गर्छु, तिम्रो संस्थासँग बसेर मलाई आउनलाई मेरो तेरो संस्थामा आबद्ध गर्दै भने होइन।
2: नेपालको अहिलेको जुन लहर भनौ न, त्यहाँ अब मनोसामाजिक कार्यकर्ता भन्यो, मनोपरामर्शकर्ता भन्यो, त्यो यो यसमा केही तालमेल मिलिरहेको छैन भन्ने तपाईँको आशय हो?
5: अनि यस्तो हो कि अहिले वास्तवमा भन्नु चाहिँ काउन्सिलर नेपालमा टोले यस्तो डिजास्टर थियो कि सबै काउन्सिलर तालिम ल्याए भन्दै पुगे हुन्छ नि त्यहाँ होइन, त्यही विपदको क्षेत्रमै जो गए हामी साईको सोसियल सपोर्ट गर्छौँ, हामी साईको सोसियल सपोर्ट गर्छौँ भन्ने त्यो संस्थाहरू कति पुगे कि सरकारसँग त्यो हुन्छ। अनि सबैले साईको सोसियल सपोर्ट त गर्न त त्यो एउटै व्यक्तिलाई चारवटा काउन्सिलर राखिदिए पनि बढी हुने भइसक्यो कि, अनि त्यो अवस्थालाई चाहिँ स्थानीय सरकारले कन्ट्रोल गर्नु थियो।
2: चिकित्सा मनोवैद्य डाक्टर पशुपति महतसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भदौ 14 देखि अवरूद्ध कृष्णवीरको सड़कमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सड़क भासिने र पहिरो जाने जोखिम भने कायमै। संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी। भटेकुसी बारी प्रभावितका लागि राहत र पुननिर्माणमा ध्यान दिन सांसदहरूको सुझाव।
2: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। ठूला विपदमा विपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन।
1: आर्थिक वर्ष सकिएको दुई महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम। 31 बहुवर्षीय योजना रुग्न, पुँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत।
2: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन। आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह।
1: र नेपालले घरेलु मैदानमा बंगलादेशसँग ऐतिहासिक T20I खेल्ने। 20 एसियाली खेलकुदको महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय.com मा महेश बस्ताकोटीले चषक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ एकजना मेडिकल व्यवसायीलाई। सरकारले पटक पटक धरपकड गर्ने, पक्राउ गर्ने, फेरि छोड्ने क्रम चलिरहेको छ। हालैका दिनमा फेरि प्रहरीले समात्न गएको भनेर विभिन्न खबर पनि सार्वजनिक भए। यहाँ दुईजना व्यक्ति छन्, पातला दुब्ला जस्ता देखिन्छन् र सड़कमा हिँड्दै गर्दा त्यहाँ केही कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने मन्दिरबाट निस्किएको जस्तो घण्टी जस्तो पनि देखिन्छ हातमा। नजिकै रहेका अर्को व्यक्तिले केही प्रश्न गरेपछि उनी झोकिँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, सरकारले केही गरेन रे, देखेनौ दुर्गा प्रसाईलाई कहिले समातेको छ, पहिले कहिले समात्न खोजिराखेको छ।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को प्रस्तुति कार्यक्रम पोषण सम्वादमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण सम्वाद देशभरिका विभिन्न रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले सुन्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पोषण सम्वादमा आज हामीले विशेष गरेर बालबालिका तथा युवाहरूको आफै पनि सचेतना फैलाउनको लागि पोषण सुधारका लागि त्यसमा सहभागिता र उहाँहरूको भूमिका कस्तो हुन्छ भन्ने बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपको सदस्य एवं ललितपुरको बुगमतीमा रहेको ओडा स्तरीय बाल क्लबको अध्यक्ष सुनिश्चिता रम्तेल, र उहाँ लामो समयदेखि बाल अधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागिता जनाइसक्नु भएको छ। स्वागत छ सुनिश्चिता।
2: हजुर, धन्यवाद।
1: सबैभन्दा पहिले यो आफू बाल क्लबको अध्यक्ष भइरहँदाखेरि तपाईँले चाहिँ पोषण सुधारका लागि बाल क्लबहरूको भूमिका, बाल बालिका युवाहरूको भूमिका कस्तो देख्नुभयो?
2: भन्नुले पर्दा म यो पोषणमा चाहिँ नि म 11 मुदा ठ्याक्कै लगभग भन्दाखेरि 2 वर्ष चाहिँ भयो। सो एकदम कोइन्सिडेन्टली नै यसमा म एज अ पार्ट हुन पुगेको थिएँ। अनि हाम्रै ओडामै हाम्रो वर्ल्ड भिजन इन्टरनेसनल नेपालले नै प्रोग्राम अर्गनाइज गर्नुभएको थियो। यो चाहिँ एनफोजी न्युट्रिसन फर ग्रोथ समिटको लागि थियो र त्यहीबाट चाहिँ नि मैले चाहिँ न्युट्रिसनको बारेमा अझै बढी जानकारी पाएँ र साथै त्यहीदेखि नै हाम्रो ओडामा पनि विभिन्न खालको कार्यक्रमहरू चाहिँ सञ्चालन हुँदै गइरहेको छ। अहिलेसम्म पनि हरेक ओडामा बजेटहरू छुटाउँदाखेरि चाहिँ नि हाम्रो बाल क्लबमा चाहिँ नि न्युट्रिसनको लागि एउटा प्रोग्राम चाहिँ नि सञ्चालन भइरहेकै हुन्छ हरेक वर्ष नै, जहाँ चाहिँ हामीले चाहिँ नि अहिले चाहिने भनेको चाहिँ ब्यालेन्स डाइट मिलको बारेमा चाहिँ त्यतानिर सिकाइन्छ र साथै कस खालको फलफूल, कस खालको यसो भेजिटेबल्सहरू खायो भने चाहिँ नि ब्यालेन्स्ड मिल हुन्छ र के खानुपर्छ, के नखानुपर्छ भन्ने बारेमा नि हामीले चाहिँ नि यसो ट्रेनिङहरू, क्लासेसहरू चाहिँ भइरहेकै हुन्छ, प्रोग्रामहरू भइरहन्छ। अनि यो ओडामा मात्रै नभइकन हाम्रै ओडाकै सहयोगबाट चाहिँ नि हामीले विभिन्न हाम्रै ओडा कार्यालयकै विभिन्न स्कूलहरूमा, विद्यालयहरूमा नि यस्तो कार्यक्रमहरू चाहिँ गरिरहेकै छौँ र यस्तो अहिले बालबालिकाहरूलाई थाहा पाउनु पर्ने भनेकै ब्यालेन्स्ड मिलको बारेमा हो क्या। अहिलेको बालबालिकाहरू प्याकेज मिल मात्रै बढी खान उत्साहित हुन्छन् र यस्तो फलफूल अनि घरमै बनाएको खानेकुराहरू चाहिँ खान धेरै रुचाउँदैनन् क्या। अनि स्पेसली विद्यालयमा नै हो, विद्यालयमा जानको लागि घरबाट बनाएको खानेकुराहरू भन्दाखेरि पनि बाहिर पसलमा गएर चौचौहरू किन्यो, खायो, त्यो नै सजिलो पनि हुन्छ, साथै प्यारेन्ट्सहरूलाई पनि इजी भयो क्या। त्यो घरमा बनाइरहनु परेन, पैसा दियो, उसले गएर पसलमा गएर किनेर खाइहाल्छ नि भन्ने खालिको माइन्ड सेट नै भइसक्यो क्या। बिकज अफ दि वर्किङ इन्भाइरोमेन्ट मान्छेहरू पनि, प्यारेन्ट्सहरू पनि एकदमै बिजी भयो आफ्नो वर्क लाइफमा, अनि आफ्नो बाल बालिकाहरूलाई ब्यालेन्स मिल अनि सो घरमै बनाएको खानेकुराहरू चाहिँ खान नपाउने भएको कारणले गर्दाखेरि सो हामीले चाहिँ बढी त्यस्तै कुराहरूमा रिलेटेड कुराहरूलाई चाहिँ फोकस गरेर चाहिँ नि हाम्रो ओडा कार्यालयमा बाल बालिकाहरूको लागि मात्र नभइकन इभन बाल बालिकाहरूको प्यारेन्ट्सहरूको लागि पनि प्रोग्रामहरू चाहिँ सञ्चालन भइरहेकै हुन्छ।
1: हजुर, तपाईँहरूले भन्दाखेरि अहिले भन्नुभयो नि ओडामा तपाईँहरूले बाल क्लबले अथवा तपाईँहरूले भन्दाखेरि ती कार्यक्रमहरू आए कि अथवा सामान्य रूपमा आउँछन् तपाईँहरूले भन्दाखेरि यो पोषणको महत्वको बारेमा बुझाउँदाखेरि चाहिँ के कुराहरू सुन्नुपर्छ?
2: हाम्रो यो कार्यक्रमहरू चाहिँ नि हाम्रो अगाडि हुँदै हुँदैन थियो कि, न्युट्रिसन भन्ने बारे हामीलाई थाहा नै हुँदैन थियो कि। स्कुलमा पढाइन्थ्यो, हेल्थ सब्जेक्ट नै पढाइन्थ्यो अनि त्यही सब्जेक्ट हुन्थ्यो, एक्जाम आइन्थ्यो, त्यही हो, त्यति मात्रै थियो। हामी बढी फोकस पनि गर्दैनथ्यौँ। बट यो जब यो न्युट्रिसनको यो जुन प्रोग्राम डायलग जब भयो हाम्रो ओडामा, हाम्रो बाल क्लबमा, तब चाहिँ हामीले धेरै कुरा थाहा पायो कि, ए हामीलाई त अझै धेरै कुरा थाहा पाउन बाँकी नै रहेछ है भन्ने भयो। अनि विद्यालयमा नसिकेको कुराहरू हामीले त्यतानिर सिक्यौँ क्या। अनि ब्यालेन्स मिल भन्ने कुरामा थाहा नै थिएन कि म नि एउटा यस्तो विद्यार्थीमा पढ्थेँ जहाँ चाहिँ नि घरबाट बनाउनु भन्दा नि पसलमै खान रुचाउँथे कि म नि. सो त्यो चाहिँ हल्का कमै भएको छ अहिले. अहिले कलेजहरू पनि गएँ भने पनि म घरमै बनाएको रुचाउँछु बढी नै. कलेजहरूमा गएँ क्यान्टिनहरूमा पनि म प्राय फ्राइड राइसहरू नै खाएर नै हुन्छु जङ्क फुडहरू भन्दाखेरि पनि. सो हाम्रो यो कुरा चाहिँ ठ्याक्कै 2 वर्ष नै भयो. वर्ल्ड भिजनले जुन यो न्युट्रिसन डायलग गर्नुभएको थियो त्यहीदेखि नै हामीले चाहिँ यसको बारेमा यसको इम्पोर्टेन्सको बारेमा थाहा पायौँ न्युट्रिसनको बारेमा. र त्यहीदेखि नै हामीले विभिन्न खालको प्रोग्रामहरू सञ्चालन पनि गऱ्यौँ र विभिन्न बालबालिकाहरूलाई पनि यसको बारेमा पनि सचेतनाहरू पनि गऱ्यौँ र उनीहरूको फ्यामिलीहरूसँग राखेर पनि हामीले यसको बारेमा प्रोग्रामहरू चाहिँ सञ्चालन गरेको थियौँ. जहाँ प्यारेन्ट्सहरू पनि एकदमै सक नै हुनुहुन्थ्यो. उहाँहरू नि बच्चाहरू बाहिरकै खान रुचाउँछन् भन्ने खालिको गर्नुहुन्थ्यो तर अबदेखि चाहिँ घरमै बनाउँछौँ हामी जस्तो कुरा गर्नुभएको थियो. सो इट वाज अ भेरी नाइस स्टेप थियो भनौँ हाम्रो लागि पनि. हाम्रो लागि बाल बालिकाहरूको लागि मात्रै नभएको नै इभन प्यारेन्ट्सहरूको लागि पनि. सो यो 2 वर्षले नै
1: हजुर तपाईँलाई चाहिँ जुन पोषण सुधारको लागि अघि पनि भन्नुभयो जुन अन्तर्राष्ट्रिय सम्मेलन थियो होइन त्यो सम्मेलनमा फ्रान्समा तपाईँ सहभागी हुनुभयो मौका पाउनुभयो. त्यहाँ विभिन्न देशका मानिसहरू यसै क्षेत्रमा काम गर्ने उहाँहरूको भनाइहरू सुन्नुभयो होला अभ्यासहरू जान्नुभयो होला. त्यसले चाहिँ तपाईँलाई कति भनौँ न आफूलाई ए यो कुरा त हामीले भन्नुपर्ने रहेछ यसको बारेमा सचेतना फैलाउनु पर्ने रहेछ भने कतिको बल प्राप्त भयो त्यहाँबाट फर्केपछि.
2: जुन यो मैले यो फ्रान्समा जाने यो न्युट्रिसन फर ग्रोथ समिटमा एनफोजीमा जब मैले एज अ चाइल्ड रिप्रेजेन्टेटिभ भएर नेपालको चाइल्ड रिप्रेजेन्टेटिभ भएर जान्छु भन्ने जब मैले त्यो कुरा थाहा पाएँ तब म विश्वास नै गर्न सकिरहेको थिएन. ओ म भइरहेको थिएँ र मलाई डर पनि लागिरहेको थियो म सही मान्छे हो कि होइन भनेर. तर जब म जब त्यो समिटमा पुगेँ त्यहाँनिर मैले गएर विभिन्न देशहरूबाट आउनुभएको चाइल्ड रिप्रेजेन्टेटिभहरूसँग जब मैले भेटेँ उहाँहरूसँग कुरा गर्ने मौका पाएँ तब मैले थाहा पाएँ कि हामी जस्तो यो डेभलपिङ कन्ट्रिजहरूमा चाहिँ नि के भइरहेको छ भनेर डेभलप्ड कन्ट्रिजहरूमा थाहा नै नहुने रहेछ क्या. अनि यो न्युट्रिसनको बारेमा पनि त्यस्तै थियो कि जब हामीले आफ्नो कल टु एक्सन्सहरू उहाँहरूको विभिन्न स्कुलहरूमा फ्रान्सको विभिन्न स्कुलहरूमा हामीले गएर यो पढेर सुनायौँ त्यताको बालबालिकाहरूलाई उहाँहरू एकदम सक नै हुनुहुन्थ्यो ए अहिले पनि यस्तो छ र हामीले खाना पाइरहेको छौँ हामीले यस्तो मालन्युट्रिसनहरू यस्तो भोगिरहनु परेको छैन त्यसैले अरू देशमा पनि त्यस्तो छैन होला नि भनेर उहाँहरूले सोच्नुहुँदो रहेछ क्या. अनि जब उहाँहरूले हाम्रो यो कल टु एक्सनहरू सुन्नुभयो उहाँहरू सक हुनुहुन्थ्यो कि ए यस्तो पनि हुँदो रहेछ यस्तो पनि अझै पनि बालबालिकाहरूले यस्तो समस्याहरू चाहिँ भोगिरहेको छ नै भन्ने खालिको उहाँहरूले कुराहरू थाहा पाउनु भयो. र उहाँहरूले चाहिँ आफ्नो फुल सपोर्ट पनि गर्छौँ हामी तपाईँहरूको बाहेक कुराहरू हामी अरू ठाउँमा नै लगेर भन्छौँ भनेर जस्तो कुराहरू पनि गर्नुभयो. अनि हामीले जब यो कुराहरू आफ्नो कुराहरू हामीले ग्लोबल लिडर्सहरू डिफ्रेन्ट मिनिस्टरहरूको अगाडि राख्न पाउँदाखेरि एकदम खुसी पनि लागेको थियो. र त्यहाँबाट म नेपाल फर्किसकेपछि चाहिँ नि मैले चाहिँ नि अझै नै एकदमै एक्स्ट्रा भएर काम गर्नुपर्छ अझ एकदमै बढी मेहनत गर्नु पर्दो रहेछ. हाम्रो ओडामा मात्रै नभइकन एउटा ओडामा मात्रै नभइकन हाम्रो ललितपुरमा भएको विभिन्न ओडाहरूमा पनि मैले गएर यसको न्युट्रिसन बारे प्रोग्रामहरू चाहिँ नि गर्नुपर्छ है भन्ने कुरा चाहिँ राख्नुपर्छ भनेर मैले प्रेसर पनि गराएको थिएँ. त्यतिखेर म हाम्रो ललितपुर महानगर स्तरीय बाल क्लब सञ्जालको त्यतिखेर म सदस्य पनि थिएँ. र मैले त्यहाँ फ्रान्सबाट फर्किसकेपछि त्यतानिर मैले आफ्नो कुराहरू पनि राखेँ कि अब चाहिँ हामीले अरू प्रोग्रामहरू भन्दाखेरि पनि यस्तै न्युट्रिसन रिलेटेड कुराहरू पनि प्रोग्रामहरू पनि सञ्चालन गर्नुपर्छ है भन्ने मैले कुराहरू पनि राखेको थिएँ. अनि त्यहीदेखि हाम्रो विभिन्न ओडाहरूमा नै यसको कार्यक्रमहरू चाहिँ नि प्रोग्रामहरू चाहिँ नि भइरहेको छ. र हाम्रो नगर स्तरीय बाल क्लब सञ्जालमा पनि यसको कार्यक्रमहरू चाहिँ नि गर्ने कुराहरू पनि भएको थियो र गरेको पनि थियो हामीले. सो मैले त्यहाँ गएर आएपछि चाहिँ नि एउटा ठाउँमा मात्रै नभइकन विभिन्न ठाउँहरूमा यसको बारेमा चाहिँ थाहा पाउनुपर्छ है नेपालको. मेबी सायद हाम्रो यो काठमाडौँमा अर्बन एरियाजहरूमा बस्ने बालबालिकाहरूलाई मानिसहरूलाई थाहा नहोला तर अझै पनि यसो रुरल एरियाजहरूतिर बस्ने बालबालिकाहरूले ब्यालेन्स्ड मिलको बारेमा थाहा पाएको छैन कि. अझै पनि उहाँहरू चाहिँ एकदमै धेरै मालन्युट्रिसनबाट गुज्रिरहनु भएको छ. सो आई होप कि म अगाडि बढ्दै गर्दाखेरि आफ्नो यो हाम्रो एरिया मात्रै नभइकन अरू विभिन्न एरियाजहरूमा पनि यसको बारेमा कुराहरू चाहिँ जनचेतना चाहिँ फैलाउन सक्छु भनेर.
1: हजुर अब तपाईँले आफूले पढ्दै आउँदाखेरि यो पोषणको बारेमा कति पढ्न पाउनुभयो आफूले पढ्ने पुस्तकहरूमा होइन स्कुलको कोर्सहरूमा कलेजमा कतिको छ र अझ तपाईँलाई चाहिँ कति हुनुपर्छ जस्तो लाग्छ
2: भन्ने नै हो भने हाम्रो नेपालको पुस्तकहरूमा बुकहरूमा चाहिँ नि यसको बारेमा छँदै छैन कि मैले पढेकै भनेको सानो हुँदाखेरि कलेजमा स्कुलमा हुँदाखेरि हेल्थ भन्ने सब्जेक्टमा पढेको थियो त्यति नै हो कि त्यसपछि धेरै थिएन कि नाइन टेनमा पुगेपछि त हेल्थ भन्ने बुक पनि हट्यो एटसम्म मात्रै हुन्छ अहिले छ कि छैन त्यो पनि थाहा भएन मलाई तर हाम्रो पन्टामा चाहिँ एटसम्म मात्रै थियो नाइन टेनमा त्यस्तो बुक पनि थिएन इलेभेनमा पुगेपछि हेल्थ त केही न केही भयो साइन्स म्यानेजमेन्ट साइन्स पढ्नेहरूलाई सायद हुन्थ्यो होला उनीहरूकोतिर तर म्यानेजमेन्ट फ्याकल्टीहरू पढ्नेमा चाहिँ हुँदा नै हुँदैन थियो यसको बारेमा यसको बारेमा टपिकै हुँदैन थियो कि इङ्ग्लिस होस् या अरू कुनै सब्जेक्ट होस् यसको बारेमा एउटा सानो टपिक पनि हुँदैन थियो कि सो मेरो विचारमा चाहिँ नि हेल्थमा चाहिँ नि हेल्थ त मात्रै नभइकन अरू विभिन्न सब्जेक्ट्सहरूमा पनि एटलिस्ट वान टपिक चाहिँ हुनुपर्छ क्या ब्यालेन्स्ड मिलको बारेमा कसरी चाहिँ खायो भने के कुरा खायो भने चाहिँ नि त्यो चाहिँ गुड हो र न्युट्रिसियस फुड हो कुन खायो भने चाहिँ अनहेल्दी फुडहरू हो भनेर चाहिँ नि हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अनि एउटा बुक नै हुनुपर्छ जस्तो लाग्छ ब्यालेन्स मिल्स न्युट्रिसन रिलेटेड को बारेमा ताकि अहिलेको बालबालिकाहरूलाई थाहा होस् क्या कि कस्तो खालको फुडहरू कस्तो खालको खानेकुराहरू खायो भने चाहिँ ब्यालेन्स्ड मिल हो र न्युट्रिसियस हुन्छ हाम्रो लागि भनेर चाहिँ
1: हजुर अनि अब तपाईँ यो ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपमा नि हुनुहुन्छ त्यो ग्रुपमा चाहिँ अब बाजुरादेखि बैतडीदेखि होइन सुदूरदेखि पूर्वसम्मको सबै साथीहरू हुनुहुन्छ नि त एक आपसमा ऊ गर्दा अब तपाईँ त एउटा शहरी क्षेत्रमा हुर्किनुभयो होइन यहाँ बसिरहनु भएको हिसाबले अनि त्यताको साथीहरूको कुरा सुन्दा तपाईँलाई कस्तो लाग्छ
2: एकदमै अचम्म लाग्छ किनकि हाम्रो यतानिर काठमाडौँतिर चाहिँ हामीले चाहिँ एकदमै नर्मली पाइरहेको हुन्छौँ त्यो टाढा बस्ने उहाँहरू टाढा बस्ने हल्का दुर्गम ठाउँहरूमा बस्ने बालबालिकाले राम्ररी पाइरहनु भएको छैन जुन कुरा हाम्रो लागि नर्मल हो उहाँहरूको लागि त्यो प्रिभिलेज भइसक्यो सो हामी कुरै गर्दाखेरि नै हाम्रोमा जुन चाहिँ हरेक दिन भइरहने कुराहरू हुन्छ उहाँहरूको लागि चाहिँ त्यो चाडपर्व आउनुपर्ने खालको कुराहरू हुन्छ होइन अनि प्रोग्रामहरूकै कुरा गर्दाखेरि पनि हाम्रोमा चाहिँ नि कम्तीमा नै हरेक महिना एउटा प्रोग्राम हुन्छ नै तर उहाँहरूको चाहिँ यस्तो बाल दिवसहरू आउनुपर्ने हुन्छ फेरि सर्टेन बजेट छुट्याउनै पर्ने हुन्छ कि यति यतिवटा मात्रै प्रोग्राम गर्नुपर्ने हुन्छ त्यसमा जसरी म्यानेज गर भन्ने खालको हुन्छ सो हल्का गाह्रै छ भनौँ सिचुएसन्सहरू पनि तर अहिले वर्ल्ड भिजनकै सहयोगले हो हाम्रो बढी प्रोग्रामहरू पनि गरिरहेको छौँ स्पेसली बालबालिकाहरूको लागि र त्यो प्रोग्रामहरूमा डिफ्रेन्ट डिफ्रेन्ट बालबालिकाहरूलाई चाडपर्व आउनुपर्ने खालको कुराहरू हुन्छ होइन अनि प्रोग्रामहरूकै कुरा गर्दाखेरि पनि हाम्रोमा चाहिँ नि कम्तीमा नै हरेक महिना एउटा प्रोग्राम हुन्छ नै तर उहाँहरूको चाहिँ यस्तो बाल दिवसहरू आउनुपर्ने हुन्छ फेरि सर्टेन

0: र आशा छ कि उहाँहरूभन्दा अझ बढी बाल बालिकाहरू जसले चाहिँ यसको बारेमा थाहा पनि छैन उहाँहरूसँग नि यो कुरा चाहिँ पुगोस्।
1: हजुर, अलिकति युवाहरू परिचालित हुँदा तपाईँ नै अब कार्यक्रममा सहभागी भइसकेपछि एउटा उत्साह आयो, मैले गर्नुपर्छ भन्ने तपाईँलाई फिल भयो होइन? अब त्यस्तै धेरै युवाहरूलाई, देशैभरिका विभिन्न क्षेत्रका युवाहरूलाई यस्तो अवसर दिनको लागि स्थानीय सरकारहरूले जुन तपाईँ ओडामा एउटा वकालत गरिरहनु भएको छ नि नगरपालिका ओडामा, त्यस्तै उहाँहरूले चाहिँ के कुरामा अझ बढी जोड़ दियो भने चाहिँ त्यो युवाहरू यसमा सहभागी हुन पाउँछन् बालबालिका, र त्यसले चाहिँ अलि चाँडो सचेतना फैलाउँछ
0: भन्नु नै पर्दाखेरि हाम्रो यो अर्बन एरियाजहरूतिर चाहिँ नि अहिलेको बालबालिकाहरू चाहिँ नि इन्ट्रेस्टै नहुने कि उनीहरूलाई गेम खेल्न पाए पुग्यो भन्ने खालिको हुन्छ। इभन हाम्रो ओडातिर नि प्रोग्रामहरू भयो भने बल्ल तल बालबालिकाहरू आउँछन्, उनीहरू चाहिँ नि यस्तो प्रोग्रामहरूमा भन्दाखेरि घरमा बसेर टिभी हेर्ने गेम खेलेर दिन बिताउँदा राम्रो हुन्छ कस्तो खालिको सोच अहिलेको बालबालिकाहरूको त्यस्तो मेन्टालिटी छ कि। सो मलाई चाहिँ सरकारले के गर्दोस् भन्दाखेरि नि बालबालिकाहरूले आफै इच्छाले नै अब मैले के सिक्नुपर्छ है, अब मैले के गर्नुपर्छ है, मैले यति धेरै कुराहरू पाइरहेको छु, यति धेरै कुराहरू सिक्न पाइरहेको छु, सायद अरू बालबालिकाले सिक्न पाएको छैन होला जस्तो खालिको सोच नहुने कि। त्यस्तो सोच उनीहरूकोमा आयो भने चाहिँ बल्ल उनीहरूले नै अगाडि बढ्न मौका पाउँछ र म चाहिँ अरू विभिन्न बालबालिकाहरूले पनि यस अवसरहरू चाहिँ पाउँछ जस्तो लाग्छ। र साथै यसमा सहयोगको कुरा गर्ने हो भने सरकारहरूले नि यस्तो प्रोग्रामहरू भइरहेको छ, यस्तो प्रोग्रामहरू हुन लागेको छ भनेर चाहिँ सोसियल मिडियाहरूतिर, किनकि आजकल त एकदम धेरै सोसियल मिडियाहरू चलिरहेको छ, सो सोसियल मिडियाहरूतिर पनि हालिदियो भने चाहिँ सायद बालबालिकाहरूको इन्ट्रेस्टेडहरू होइन जसले चाहिँ यसको बारेमा थाहा नभएको होला त्यस्तो बालबालिकाहरूले चाहिँ नि देखोस् र उनीहरू चाहिँ ए यस्तो भइरहेको छ है भनेर इन्ट्रेस्ट भएको मान्छेहरू बालबालिकाहरू चाहिँ यस्तो प्रोग्रामहरूमा चाहिँ आउन सकोस् कि। सो आई थिङ्क यस्तो सोसियल मिडियाजहरूतिरको सहयोगले नै पोस्टहरू गरिरह्यो भने यसो प्रोग्राम हुन लागेको छ, यतानिर हुन लागेको छ भनेर पोस्टहरू गरिरह्यो भने चाहिँ नि बढी सहयोग पुग्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: हजुर, अब यसमा काम गर्नको लागि अब स्वास्थ्य मन्त्रालय छ, स्थानीय मन्त्रालयदेखि लिएर होइन नगरपालिकाहरू, गाउँपालिकाहरू, स्थानीय सरकार, ती सबै हुनुहुन्छ। उहाँहरूले चाहिँ कतिको भनौँ न उहाँहरूको कार्यक्रमहरूमा युवाहरूलाई बालबालिकालाई कतिको सहभागी बनाएको पाइन्छ?
0: ट्रुथफुली स्पिकिङ धेरै पाउँदैन जस्तो लाग्छ मलाई चाहिँ। बोलायो भने पनि जस्ट फर अपियरेन्सको लागि मात्रै बोलाइन्छ, अनि बालबालिकाहरूकै कार्यक्रम छ भने चाहिँ बोलाइन्छ, तर यसो ठुलो मानिसहरूको होइन महिलाहरूको या फिर यसो पुरुषहरूको लागि छुट्टै कार्यक्रमहरू गर्दाखेरि चाहिँ यसो बोलायो भने पनि जस्ट फर एपिरेन्सको लागि मात्रै बोलाइन्छ जस्तो लाग्छ। बालबालिकाहरूलाई के को बारेमा हो पनि जानकारी हुँदैन कि, यतानिर प्रोग्राम हुन लाग्छ ऐ भन्ने खालिको हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सो यस्तो खालिको प्रोग्रामहरू पनि माने बालबालिकाहरूलाई चाहिँ हल्का बढी मेन फोकस गरेर उनीहरूलाई पनि आफ्नो कुरा राख्ने मौका दियो भने चाहिँ सायद अझै बढी राम्रो हुन्थ्यो कि जस्तो लाग्छ।
1: हजुर, अब यस्तो नीतिहरू निर्माण गर्दाखेरि होइन अब कानूनहरू अब पोषणकै अहिले एमएसएनपी 3 भनेर लागू गरेका छ, अब त्यसमा के छ बालबालिकाको कुराहरू? बालबालिका आफैले भन्न पायो भने, युवाहरू आफैले भन्न पायो भने राम्रो हुन्थ्यो नि होइन? त्यस्तोमा बहु सरोकारवाला भने त मुख्य सरोकार त झन् बालबालिका र युवा हुनुपर्ने होइन? त्यस्ता कार्यक्रमले चाहिँ अबका दिनमा अझ प्रभावकारी हुनको लागि नीति निर्माणदेखि कार्यक्रमहरू बनाउँदा के कुरामा जोड़ दिनु भन्ने तपाईँको सुझाव छ?
0: यसकै कुरा गर्ने भने हाम्रो ठ्याक्कै लास्ट इयर नै यूपीआर रिपोर्ट हामीले पेस गरेका थियौँ, त्यसमा चाहिँ सबै बालबालिकाहरूले नि आफूलाई कस्तो खालको समस्या भइरहेको छ र सरकारबाट चाहिँ के अपेक्षा छ होइन र आफूले चाहिँ सरकारबाट कस्तो खालको अपेक्षा राखेको छ भन्ने कुरा चाहिँ हामीले त्यो रिपोर्टमा चाहिँ लेखेर सरकारलाई नै बुझाएका थियौँ। र साथै हाम्रो यो फेरो अर्गनाइजेसनबाट पनि हाम्रो बालबालिकाहरूको लागि मात्र नभइकन युवाहरूको लागि पनि एउटा रिपोर्ट लेख्न लगाएको थियो, त्यो रिपोर्ट पनि हामीले चाहिँ नि पछि मन्त्रालयमै गएर बुझाएका पनि थियौँ। त्यहाँनिर चाहिँ बालबालिकाहरू साथसाथ युवाहरूलाई चाहिँ के कस्तो खालको चाहिँ नि कुराहरूको आवश्यकता छ, कस्तो खालको समस्या उहाँहरूले पुगिरहनु भएको छ र त्यसको लागि चाहिँ कस्तो खालिको नियम नीतिहरू लिएर आइदियो भने चाहिँ राम्रो हुन्छ भन्ने कुराहरू हामीले त्यसमा लेखेर उहाँलाई पेश गरेका थियौँ र आशा छ कि यो आउने वर्षहरूमा चाहिँ त्यो पुरानै हुन्छ। त्यसमा चाहिँ हामीले न्युट्रिसनको बारेमा पनि धेरै कुराहरू थपेका थियौँ, लेखेका थियौँ, जुन कुरा पहिलाको रिपोर्टहरूमा थिएन। सो

0: त्यो चाहिँ पुरा हुन्छ।
1: हजुर, अनि अब अलिकति बढी स्कूलहरूले चाहिँ जस्तो अघि हामीले यो बजारिया खानेकुरा जङ्क फुडको कुरा गर्यौं होइन, धेरै जसो स्कूलले नियन्त्रण गर्न सक्यो भने, स्कूल वरपर त्यसलाई बिक्री गरेन भने, अनि यो खानु हुँदैन भनेर दाजु दिदीले खाएको देख्यो भने भाइ बहिनीले त्यही खाने हुन् होइन, अब त्यसलाई रोक्नको लागि चाहिँ यसो गरे हुन्थ्यो भन्ने तपाईँलाई लागेको होला नि होइन, यो गर्दाखेरि चाहिँ यसलाई रोक्न सकिन्छ भन्ने।
0: हाम्रो अहिले स्कुलहरूमा पनि स्कुल मिल्सहरू चाहिँ प्रोभाइड गरिरहेको नै छ फ्रीमै, पहिला चाहिँ पाँच कक्षासम्म थियो, र स्कुल मिल भनेपछि धेरै न्युट्रिसियस नहुने के, आफै जस्तो मलाई त्यस्तो बनाइदिने खानु के
1: बच्चाहरू,
0: हजुर हजुर, अनि न्युट्रिसियस नहुने कि, स्कुल मिल भनेपछि त स्कुलको मिल हो नि त, स्कुलमा नै न्युट्रिसियसको बारेमा पढाइरह हुन्छ होइन, अनि स्कुलकै खानेकुराहरू स्कुल मिलहरूमा नै न्युट्रिसियस फुड न्युट्रिसियस भएन भने त त्यो त एकदमै नराम्रो कुरा हो नि त। सो स्कुल मिल्सहरू पनि अहिले राम्रो गरेको छ, पहिला सेभेन फाइभसम्म थियो भने अहिले एटसम्म पुऱ्याएको छ, र यो त्यसकै स्कुल मिल्सहरूकै कारणले गर्दाखेरि पनि अहिले सायद बाल बालिकाहरूले चाहिँ बाहिरको खाजै भनेर चाहिँ किन्दैनन्, खायो भने एक दुईवटा चक्लेटहरू खालान् होइन, तर खाजै भनेर चाहिँ चौचोहरू बिस्कुटहरू चाहिँ किन्दैनन्, किनकि स्कुलबाटै हामीले खानाहरू पाइरहेको छौँ, खाजाहरू पाइरहेको छौँ, त्यो हेल्दी हुन्छ भनेर घरबाटै प्यारेन्ट्सहरूले पनि बुझाउनुहुन्छ, र साथै स्कुलमा गएपछि साथीहरूकै लैलोमा भए पनि ए स्कुलको खाजा त मिठै रहेछ भनेर खालि उनीहरूले खाना नमलाए पनि खान्छन्। सो आई थिङ्क त्यसको त्यसकै कारणले गर्दाखेरि पनि बाहिरको जङ्क फुड कन्जम्सन्सहरू चाहिँ कमै भएको छ।
1: जस्तो घरकै कुरा गर्दाखेरि होइन, भाइ बहिनीहरूलाई सम्झाउने कुरा गर्दाखेरि, अनि तपाईँहरूले गर्ने कार्यक्रमहरू गर्दाखेरि होइन, कतिपय समस्याहरू नै हुन्छ त्यस्तो प्रयोग गर्नुपर्ने, अब त्यसलाई हटाउनको लागि चाहिँ उहाँहरूलाई मनैदेखि परिवर्तन गराउनु पर्यो नि त, यो जबसम्म सोच परिवर्तन हुँदैन तबसम्म त गाह्रो हुन्छ होइन, त्यसको लागि चाहिँ अभियानका रूपमा चाहिँ कस्ता अभियानहरू हुनुपर्छ, जस्तो इनफ क्याम्पेन जस्तो होइन, त्यो अभियानहरूले चाहिँ कस्तो त्यसलाई चाँडो काम गराउँछ।
0: सो अभियानकै कुरा गर्दाखेरि चाहिँ भर्खरै नै एउटा एकदम भिडियोहरू एकदम भाइरल भइरहेछ क्या नेपालको होइन, तर बाहिर देशहरूतिर चाहिँ नि यस्तो भिडियोजहरू होइन, यस्तो अनलाइनतिर चाहिँ नि बच्चाहरूको पेटमा चाहिँ नि यस्तो क्यामेरा लिएर जाने, र टिभीमा चाहिँ नि तिम्रो पेटमा त किराहरू रहेछ है, त्यसलाई अब त्यो जङ्क फुड खाना चाहिँ बन्द गर्नुपर्छ भनेर, त्यसको कारणले गर्दा बाल बालिकाहरूले डरकै कारणले भयो नि जङ्क फुड खाना चाहिँ बन्द गराएछ नि त। सो आई थिङ्क यस्तै खालको इनिसिएटिभहरू चाहिँ नेपालमा पनि लियो भने चाहिँ नि जङ्क फुड कन्जम्सन्सहरू चाहिँ कम हुन्छ, र साथै अहिले चाहिँ नि एकदमै धेरै चाहिँ नि यसो मार्केटिङहरू गरिरहेको छ होइन, जङ्क फुडहरूमा नै स्पेसियली चाहिँ इनर्जी ड्रिङ्क्सहरूमा एकदमै धेरै जाहेरले पनि इनर्जी ड्रिङ्ककै मात्रै फोटोज भिडियोजहरू हुने के, त्यो किनकि मार्केटिङले गर्दाखेरि नै हो। सो आई थिङ्क त्यो मार्केटिङहरूमा नि कम गर्यो भने चाहिँ नि जङ्क फुड कन्जम्सनहरू चाहिँ कमै हुन्छ, र यस्तो इनर्जी ड्रिङ्क्सहरूले पनि हेल्थमा चाहिँ एकदम धेरै नराम्रो असर्सहरू पाइरहेको हुन्छ होइन, नर्मल ड्रिङ्कमा भने इनर्जी ड्रिङ्कहरूमा बढी सुगरहरू हुने, त्यसै कारणले गर्दाखेरि हेल्थमा एकदम धेरै नराम्रो इस्युजहरू आउन थाल्ने होइन। सो आई थिङ्क यस्तो मार्केटिङहरू पनि कम गर्यो भने चाहिँ राम्रो हुन्छ।
1: हजुर, तपाईँले चाहिँ अब यो कामहरू गर्दाखेरि होइन, जस्तो आफ्नो समुदायमा आफ्नो परिवारमा पनि तपाईँलाई कस्तो रूपमा हेर्नुहुन्छ, प्राउड फिल गर्नुहुन्छ कि अथवा के?
0: जब म यो फ्रान्सको लागि यो न्युट्रिसनको प्रोग्राममा गएको थिएँ तब चाहिँ नि मैले चाहिँ नि डिफ्रेन्ट ग्लोबल लिडर्सहरूको अगाडि मैले बोल्ने अवसर पाएँ, हाम्रो नेपालको बाल बालिकाहरूको भोइसेसलाई त्यतानिर गएर राख्ने अवसर पाएँ, तबदेखि नै मैले चाहिँ आफ्नो ओडामा मात्र नभएर डिफ्रेन्ट डिफ्रेन्ट हाम्रो नगर स्तरहरूमा नि डिफ्रेन्ट डिफ्रेन्ट प्रोग्रामहरूमा एकदमै एक्टिभली नै भाग लिइरहने हुन्छु म, साथै डिफ्रेन्ट अर्गनाइजेसनहरूको प्रोग्रामहरूमा पनि एकदमै एक्टिभली भाग लिएर हुन्छु, र त्यही कारणले गर्दाखेरि नि घरमा नि घरमा मात्रै नभइकन इभन बाहिर आफ्नै एउटा आफ्नै कम्युनिटिजहरूतिर पनि एकदमै धेरै लाइक उहाँले राम्रो हेर्नुहुन्छ मलाई होइन, एज अ लाइक एन आइडल उहाँहरूको बाल बालिकाहरूको लागि तैँले नि यस्तो गर्नुपर्छ है भन्ने खालिको हुन्छ, अनि आई थिङ्क मैले गर्दाखेरि नै हाम्रै विभिन्न बाल बालिकाहरूले पनि यस्तो प्रोग्रामहरू चाहिँ एकदम धेरै आउँछन् किन रुचि राख्छन् कि, सो आई थिङ्क फ्यामिली प्राउड नै हुनुहुन्छ, साथै कम्युनिटिजहरू पनि।
1: आफूलाई प्रस्तुत गर्ने कुरा बोल्ने कुरामा चाहिँ अब यसमा लाग्दाखेरि के के फाइदा हो?
0: धेरै फाइदा भयो नि. मलाई त फर्स्ट अफ अल त न्युट्रिसनकै बारेमा धेरै कुरा थाहा थिएन. न्युट्रिसन भनेपछि म त फ्रुट्स त्यति नै थाहा थियो मलाई. फ्रुट्स भेजिटेबल्स खानुपर्छ थाहा थियो. तर यो इनिसिएटिभमा लागिसकेपछि यो प्रोग्रामहरूमा जब थाहा भाग्न थालिसकेपछि चाहिँ ब्यालेन्स मिलहरूको बारेमा थाहा पायो. साथै डिफ्रेन्ट डिफ्रेन्ट न्युट्रिसनको मात्र नभएको डिफ्रेन्ट डिफ्रेन्ट प्रोग्राम्सहरू पनि मैले अटेन्ड गराएँ. त्यतानिपट्टि मैले धेरै कुराहरू सिकेँ. कसरी बोल्नुपर्छ, कसरी अगाडि गएर आफ्नो कुरा राख्नुपर्छ, होइन पछाडि मात्रै बस्नु हुँदैन. बालबालिका भन्ने बित्तिकै बोल्नु नहुने चाहिँ हुँदैन. आफ्नो कुराहरू सही छ भने आफ्नो कुराहरू चाहिँ राख्नुपर्छ. अनि मैले चाहिँ नि पहिलादेखि नै प्रोग्रामहरूमा भाग लिँदाखेरि चाहिँ नि हाम्रो सर म्यामहरू चाहिँ भन्नुहुन्थे बालबालिकाहरूले तिमीहरूले जे भने पनि डराउनु पर्दैन, होइन लाइक त्यो राइट होस् या रङ होस् होइन तपाईँले चाहिँ बोल्न सक्नुपर्छ, बोल्नुहोस् भनेर भन्नुहुन्थ्यो क्या. सो मैले चाहिँ त्यही कुरालाई चाहिँ पहिलादेखि एकदम धेरै सुनि आइरहेको भएर चाहिँ आउटसाइड राइट होस् या रङ होस् आफ्नो कुरा चाहिँ म राख्छु नै कि, ताकि अगाडिको मान्छेले मलाई मिलाओस् न त. ए तिमीले भनेको गलत हो, यस्तो यस्तो हो, ए हो हस् धन्यवाद खालको कुराहरू नै आओस् भनेर हो. सो यसबाट मलाई धेरै सहयोगहरू भएको छ, मैले धेरै कुराहरू सिक्न पाएँ.
1: हजुर, अब तपाईँ युवा हुनुहुन्छ होइन, युवाहरूले बालबालिकाले चाहिँ यो सामाजिक सञ्जालमा कस्तो खालको संचार माध्यममा कस्तो खालको विषय खोजिरहेका हुन्छन्, के आयो भने अलिकति उनीहरूलाई चाख हुन्छ, र हामीले बनाउने सामग्रीहरू पनि कस्तो खालको कसरी प्रस्तुत गर्यो भने चाहिँ उनीहरूले हेर्ने सुन्ने होइन अनि उनीहरूले आफूलाई चाहिँ परिवर्तन गर्ने हुन्छ होइन, विषयवस्तु संचार माध्यमले चाहिँ के कुरा दिनुपर्छ.
0: सञ्चार माध्यममा चाहिँ भिडियोजहरू चाहिँ यसो एजुकेसनल भिडियोजहरू आए पनि एकदमै लामो हुने होइन. अनि अहिलेको जेनेरेसनलाई चाहिँ 10-15 सेकेन्डको भन्दा बढी भिडियो चाहिँ हेर्नै नलाग्ने कि, टिकटकले गर्दाखेरि इन्स्टाग्रामको रिल्सहरूले गर्दाखेरि होला है. किन इभन यिनीहरू भिडियो मुभिजहरू पनि राम्रो हेर्न नसक्ने कि शान्त भएर. सो आई थिङ्क यस्तो एजुकेसनल खालिकै यस्तो भिडियोजहरू बनायो भने चाहिँ नि 20-25 सेकेन्ड्स भन्दा लामो चाहिँ नबनाउने. सो आई क्याचिङ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ नि, होइन हल्का डल खालिको चाहिँ नहोस्, हल्का आई क्याचिङ होस्, बालबालिकाले इन्ट्रेस्ट हुने खालिकै पिक्चर्सहरू होस् होइन. सो त्यो भयो भने चाहिँ उनीहरूको अटेन्सन चाहिँ हल्का ग्राब गर्न सकिन्छ. नत्र अहिलेको टाइममा चाहिँ उनीहरू इभन 5 मिनट भिडियो पनि राम्ररी शान्त भएर हेर्न नसक्ने खालिको हुन्छन् कि. सो मेन कुरा के हो, त्यसमा फोकस गरी भिडियोजहरू हालिदियो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ.
1: हजुर, मैले निमन्त्रणा गर्दा स्टुडियोमा जान्छु बोल्छु भन्ने एउटा कल्पना गरेर आइरहनु भएको थियो होइन. अब मैले केही प्रश्न छुटाएँ कि तपाईँले यो कुरा भन्छु भन्ने थियो नि, के छ भने भन्नुहोस् न.
0: त्यस्तो त केही छैन, बट भन्ने गर्दाखेरि चाहिँ नि हाम्रो यो ओडामा पनि ताकि हालीमा नै हालीमै पनि भर्खरै नै हाम्रो ओडालाई चाहिँ नि बाल श्रममुक्त ओडा घोषणा पनि गरेको थियो. सो बाल श्रमहरूकै कुरा पनि गर्दाखेरि नै हाम्रो ओडामा ललितपुरकै फर्स्ट ओडा भएको छ, ओडा नम्बर 22. सो त्यसमा पनि मैले भाग लिन पाउँदा चाहिँ एकदमै धेरै खुसी र गर्व महसुस भएको छ. र हाम्रो ओडा मात्रै नभइकन अब आई होप कि इनकमिङ फ्युचर्समा चाहिँ नि पुरै नेपालमा नि बाल श्रममुक्त

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: को महाविपत्ति नै भन्ने सबै क्षेत्रलाई प्रभाव पारेको छ, त्यसरी पर्यटन व्यवसाय झन् सबैभन्दा बढी यसबाट पीडित छ होइन, यसलाई कसरी लिनु भएको छ यहाँहरूको अनुगमन लगायत यावत कुराहरूले के देखाउँछ?
4: हाम्रो मुख्यत सिजन सुरु हुनुभन्दा अगाडि नै यो घटना घट्यो, दुःखद घटना घट्यो, यो प्राकृतिक विपद जुन आइपरेको छ यसले गर्दाखेरि संसार समूह जुन हाम्रो चित्रण गरिरहेको छ त्यसले भयावह स्थिति नै नेपालको देखायो, अनि नेपालको देखाउँदाखेरि चाहिँ तपाईँको अहिले शरद ऋतुमा भर्खर अब सिजन सुरु हुन लाग्दाखेरि यो प्राकृतिक विपदा देख्दाखेरि चाहिँ हामी कहाँ आउने पर्यटकहरूले अलि संशय राख्नुभयो उहाँहरूले, नेपाल चाहिँ सम्पूर्ण रूपमा चाहिँ बिग्रेको भत्केको अब नेपाल जानै नहुने भन्ने चाहिँ एउटा सूचना उहाँहरूले आफै बनाउनु भयो। आफैले बनाउँदाखेरि हामीलाई पनि साह्रै गाह्रो भयो, यो अचानक यो घटना गर्दाखेरि चाहिँ विपदलाई चाहिँ यहाँनिर हामीले राहतहरू उद्धारहरू गर्नेमा हामी पनि लागेका थियौँ, तर सँगसँगै चाहिँ एउटा सही सूचना दिने पनि हाम्रो कर्तव्य भयो भनेर चाहिँ हामी मन्त्रालय त्यसपछि पर्यटक क्षेत्रमा लागेको साथीभाइहरू सबै उद्योगीहरू सबै मिलेर चाहिँ हामीले के गर्यौँ भने सही सूचना एउटा चाहिँ सम्प्रेषण गर्नुपर्छ भनेर हामीले एउटा सूचना निकाल्यौँ। नेपालको यो क्षेत्र चाहिँ त्रिशुली र भोटिकोसीको क्षेत्रहरूमा चाहिँ यो रिभर ब्याङ्कनिर चाहिँ यहाँनिर धेरै प्रभावित क्षेत्रहरू भयो, तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौँ। त्यसमा हामीले के पनि जानकारी दियौँ भन्दाखेरि अन्तर्राष्ट्रिय एयरपोर्ट एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट सुचारू रूपमा छ, नेपालको कुनै पनि डोमेस्टिक एयरपोर्ट कुनै पनि विमानस्थलहरू चाहिँ बन्द भएको छैन, सबै सुचारू रूपमा छ, मेजर हाइवेहरू चलेकै छन्, सुचारू रूपले चलेकै छन्, अनि पछिल्लो क्रममा चाहिँ कृष्णभीरमा अलिकति समस्या आयो तर त्यो पनि सरकारले द्रुत गतिमा गरेर यो भदौ एक गतिदेखि होइन असोज एक
3: गतिदेखि
4: चलाउने भनेर सरकारले पनि निर्णय गरेको छ, अहिले ट्रायलमा पनि छ। यो सम्पूर्ण हामीले सूचना दिएर चाहिँ सेप्टेम्बर एक तारिक चाहिँ हामीले नेपाल कलिङ भनेर लन्च गर्यौँ, हेसट्याग नेपाल कलिङ गरेर गर्यौँ। अनि हामीले किन नेपाल कलिङ गर्यौँ भनेर भन्दाखेरि नेपाल चाहिँ जहिले पनि पछिल्लो क्रममा कोभिड अर्थात् तपाईँको चाहिँ भूकम्प जाँदाखेरि नेपाल चाहिँ नेपाल इज ओपेन आइएम सेफ नेपाल सेफ भनेर भन्ने एउटा सूचना जान्थ्यो, तर नेपाल सेफ भनेर चाहिँ नथापाएको व्यक्तिहरूले नेपाल सेफ भन्ने हेर्दाखेरि ए नेपालमा के थियो र अनसेफ भएर नेपालमा केही समस्या थियो र जुन चाहिँ अहिले सेफ भन्ने भन्ने चाहिँ त्यो पनि सूचना सही सही गलत सूचना पनि जाने भयो। सँगसँगै नेपाल इज ओपेन भन्दाखेरि चाहिँ नेपाल कहिले र बन्द थियो र जुन चाहिँ अहिले खुल्ला भयो भने पनि त्यो मेसेज जानेलाई चाहिँ हामीले नेपाल कलिङ भनेर चाहिँ राख्यौँ। नेपाल कलिङ भनेर भन्दाखेरि नेपालमा तपाईँ आमन्त्रित हुनुहुन्छ, यो बाह्रै महिना हुन्छ, पुरै सिजन हुनुहुन्छ, सम्पूर्ण सिजनमा हुन्छ भने नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौँ। यो क्याम्पेन लन्च गर्दाखेरि चाहिँ यसमा स्पोर्ट्स पर्सनालिटी उद्योगीहरू त्यसपछि राजनीतिक विशेष राजनीतिहरूमा लाग्नुभएको व्यक्ति विशेषहरू सबैजनाले चाहिँ यो मेसेजलाई सन्देश प्रवाह गर्नुभयो। यसलाई गर्दाखेरि हामीले सोसियल मिडियामा गर्यौँ, जतिजना पनि व्यक्ति विशेषहरूको चाहिँ लाखौं लाख जुन चाहिँ उहाँको फलोवर्सहरू छ उहाँले बोल्दाखेरि त्यो मेसेजलाई उहाँको शुभचिन्तकहरूले नेपाललाई मन पराउने नेपालको शुभचिन्तकहरूले पनि त्यो मेसेजलाई उहाँहरूले सन्देशलाई चाहिँ उहाँले पोजिटिभ लिनुभयो। अनि हामीले के बिलिभ गर्यौँ भन्दाखेरि अहिलेको एज चाहिँ डिजिटल एजमा चाहिँ तपाईँ यो सूचना र प्रविधिमा चाहिँ तपाईँले यसरी सोसियल मिडियाबाट जानुभयो भने सूचना चाहिँ सही सूचना र सही व्यक्तिलाई द्रुत गतिमा चाहिँ सम्प्रेषण हुन्छ भनेर तत्कालको लागि चाहिँ हामीले नेपाल कलिङ भनेर चाहिँ हामीले गर्यौँ।
3: अब यो चाहिँ बाढी पछाडि अन्तर्राष्ट्रिय संचार माध्यम र अथवा विदेशमा गएको प्रचार प्रसार अथवा नकारात्मक प्रचारको कुरा पनि रह्यो, यो विषयमा अलिक विस्तृतमा आउँछु म। यसको सकारात्मक पक्ष भने व्यापक अन्तर्राष्ट्रिय मिडियाहरूले कभरेज गरे विषय भयो, यसको नकारात्मक भने नेपाल सबै चाहिँ विपदमा छ अथवा नेपालमा चाहिँ त्यो पर्यटकीय गतिविधि गर्ने अवस्था छैन भन्ने खालको मेसेज गयो। अहिले चाहिँ प्रारम्भिक रूपमा त्यहाँ क्षतिको अवस्था के छ, अब पर्यटकीय गतिविधिमा कति असर गर्यो, सञ्चालित ठूला होमस्टेहरू होटेलहरूमा पनि प्रभावित भएको भन्ने छ, यो विषयमा के छ प्रारम्भिक त्यहाँको क्षतिको अवस्था?
4: अब क्षति चाहिँ ठुलै क्षति छ, अब कति ठाउँमा जग्गा पनि छैन, कतिमा चाहिँ होटेलहरू पनि छैनन्, लजहरू पनि छैनन्, कतिले चाहिँ लज होटेल पनि होइन, परिवारका 30-40 सदस्य पनि गुमाछन्। हामीले हेर्दाखेरि त्यो क्षतिको आंकलन हुँदैछ, हामीले एउटा सानो हामीले स्टडी गर्दैछौँ, त्यसबाट चाहिँ छिटै हामी यथाशीघ्रमा तपाईँलाई केही आँकडा दिन्छौँ, केही तथ्याङ्कहरू पनि दिन्छौँ, हामीले कति भयो के भयो हामीले सूचना संकलन गर्दैछौँ भन्नुलाई। अहिले चाहिँ हेर्दाखेरि 30-40 अरबको चाहिँ क्षति भएको चाहिँ देखिन्छ, त्यति देखिन्छ, यकिन साथ चाहिँ म केही दिनमा भन्न सक्छु। अब यसले गर्दाखेरि के भयो भन्दाखेरि त्यो 3-4 क्षेत्रमा चाहिँ अलिकति गाह्रो नै भयो, जग्गा छैन, होटेल छैन, लज छैन, आफन्त गुमाएका छन्, सबै चिज भएछ, यो जगजाहि नै भयो। अब यसमा गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ अहिलेको मैले भने नि सुरुमा शरद ऋतु भयो, शरद ऋतु भन्दाखेरि मनासलो जाने पर्यटकहरू चाहिँ खुसी लाग्ने ठाउँ हो, तर सम्हाउ चाहिँ गृह मन्त्रालयबाट चाहिँ अस्ति जिल्ला प्रशासन कार्यालयबाट एउटा चाहिँ सूचना पनि जारी भयो, भूकम्प यो तपाईँको बाढी जान साथै त्यहाँनिर चाहिँ मनासलोहरूतिर तपाईँ यात्रा नगर्नु भन्ने एउटा सूचना आयो। त्यसपछि केही दिनपछि नै उहाँले सूचना एउटा के जारी गर्ने, मनासलो चाहिँ जानुहोस् तर अलिकति सतर्कता अप्नाएर जानुहोस्। आजको दिनमा तपाईँले हेर्नुभयो भने चाहिँ पर्यटकहरूको घुइँचो छ, मनासलो जाने व्यक्तिहरूको त्यहाँ हेलिकप्टरबाट लिएर जानेहरूको घुइँचे छ, अनि त्यो क्षेत्रमा तपाईँको सबैजना जाने पर्यटकहरू बढे पनि सूचना आएछ भन्दाखेरि घटना घट्यो, सबै चिज भयो, सबैलाई दुःख लाग्यो, अर्थतन्त्र त चलायमान हुनु पर्यो, अर्थतन्त्र चलायमान भने नि नेपाललाई अर्थतन्त्रमा चाहिँ अलिक बलियो टेवा दिन सकिन्छ। अनि यही क्रममा गर्दाखेरि हामीले पनि प्रयास गरिरहेछौँ, ल यो कुन कुन क्षेत्रहरूको पनि आंकलन गरिरहेछौँ, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पनि त्यो क्षेत्रमा ट्रेकिङहरू रूटमाहरू कस्तो छ भने उहाँहरूले पनि हेरेर रूटहरूको पनि उहाँले जानकारी दिनुभएको छ, जुन चाहिँ हाम्रो साइट्सहरूमा पनि छ, पर्यटकहरूको पनि क्षति भएको छ। अब तपाईँले हिजो मसँग आएको तथ्याङ्क अनुसार चाहिँ 607 विदेशी पर्यटकहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, अब उनीहरूको उद्धार भइ नै राखेको छ। अब त्यो उद्धार हुँदाखेरि आजसम्ममा तपाईँले उद्धार हेर्नुभयो भने संख्या लगभग 310 चाहिँ उद्धार भएको चाहिँ हाम्रो तथ्याङ्क छ। अनि नेपालीकै संख्या हेर्नुभयो भने चाहिँ 188 नेपालीहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ उहाँहरू पनि। अब त्यसले गर्दाखेरि क्षति त अपूर्णीय क्षति नै भयो, अब खोजी पनि जारी छ, सम्पर्कविहीन पनि हुनुहुन्छ, अनि के मृत्यु भएको पनि हामीसँग तथ्याङ्कहरू आछ। अब विपद हो, विपदमा यस्तो दुःखद घटना नै घट्न गयो र प्रयास चारैतिर चौतर्फी प्रयास जारी नै छ।
3: हुन त सरकारको समग्र राज्य नै यसमा लागि परे अवस्था छ, विशेष गरी यो पर्यटन व्यवसायहरू संघको समन्वय सहकार्य बोर्डसँग कस्तो भइरहेको छ पछिल्लो समय?
4: एकदम हामी संयुक्त रूपमा बसेर उहाँसँग सहकार्य गर्दैछौँ। भदौ 26 चाहिँ 9:30 या लगभग 10 हामीले सूचना जानकारी भइसकेपछि हामीले सम्पूर्ण पर्यटन व्यवसायको चाहिँ छाता संगठन स्पेसली कैलाश मानसरोवर जाने उहाँहरूको छाता संगठनहरूलाई बोलायौँ। हामीले यहाँनिर तुरन्तै 11:30 वार्ता गऱ्यौँ, हामीले उहाँहरूसँग छलफल गऱ्यौँ के भएको छ कति भएको छ भनेर एउटा मोटामोटी एउटा तथ्याङ्क नै हामीले लियौँ, हरेक कम्पनीको कतिजना चाहिँ त्यहाँनिर सम्पर्कविहीन हुन्छ भने उहाँले डेटा दियो, जति पनि आयो डेटा हामीले बेलुकातिर चाहिँ गर्दाखेरि आफ्नो साइटमा चाहिँ आफ्नो लेटर हेडमा राखेर नेपाल पर्यटन बोर्डले चाहिँ एउटा तथ्याङ्कै इस्यू गरिदियो, यो कम्पनीको यतिजना चाहिँ सम्पर्कविहीन हुन्छ भने। त्यो सूचनालाई उहाँको आफन्तहरूले हेर्नुभयो, सबैले हेर्नुभयो, सम्बन्धित एम्बेसीहरूले राजदूतावासहरूले पनि हेर्नुभयो, सबै चिज हेरेपछि हामी कहाँ 27, 28, 29 यो 4-5 चाहिँ आफन्तहरूको घुइँचे नै लाग्यो। अनि हामीले चाहिँ मन्त्रालय छ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग तथा पर्यटन प्रहरी, विशेष पर्यटन प्रहरीसँग हामीले समन्वय गरेर चाहिँ तथ्याङ्कहरू आउन थाले, कुनै इमेलमा आए, कुनै चाहिँ व्यक्ति विशेष आएर पनि भने, कसैले फोनबाट टिपाए, कसैले चाहिँ कम्पनीबाटै आए, सबैले सूचना दियो। हामीले कम्पनीहरूलाई चाहिँ गुगल फर्म पनि हामीले बनायौँ, तपाईँहरूलाई आउँछ गाह्रो हुन्छ भने त्यो गुगल फर्मबाट पनि भरिदिनुहोस् भनेर हरेक माध्यमबाट हामीले उहाँहरूसँग तथ्याङ्क लियौँ, कतिजना पर्यटकहरू चाहिँ हराउनु भएको छ, सम्पर्कविहीन हुनु भएको छ, त्यो तथ्याङ्क लिएर चाहिँ पर्यटक प्रहरीले पनि त्यो तथ्याङ्क आयो, उहाँहरूलाई पनि विभिन्न व्यक्तिले त्यो दुईटै तथ्याङ्कलाई चाहिँ हामी मिलायौँ। मिलाएपछि चाहिँ एउटा चाहिँ खाका हामीले बनायौँ, कति रहेछन् त भनेर, त्यो आउन साथै प्रत्येक दिन बेलुका चाहिँ हामीले सिचुएसन अपडेट भनेर साइटमा राख्यौँ। त्यो साइटमा राख्दाखेरि चाहिँ राजदूतावासहरूले पनि उहाँहरूले देख्नुभयो, त्यसलाई चाहिँ समन्वय गरेर हाम्रो यति व्यक्ति सम्पर्कविहीन छ, कहाँ छ, के छ भनेर भन्नुभयो। अनि त्यही जानकारी हामीले पर्यटक समन्वय गरेर चाहिँ रसुवातिर नेपाली आर्मीहरूसँग त्यो समन्वय गरेर त्यसपछि सूचना पाएपछि हामीले उहाँहरूलाई नै सूचना दियौँ। अनि यहाँनिर उहाँहरूको परिवार आउनुभयो, बस्नुभयो, सूचनाहरू लिनुभयो। हामी पनि सम्पूर्ण स्टाफहरू चाहिँ हामी यहाँनिर चाहिँ उहाँहरूलाई काउन्सिलिङ, सूचना सम्प्रेषण गर्नलाई चाहिँ नि प्रथम हप्ता चाहिँ हामी साह्रै नै व्यस्त भयौँ सूचनाहरू दिनलाई। अन्तर्राष्ट्रिय समाचारहरू पनि संवाददाताहरूले पनि हामीलाई चाहिँ हामी यो सम्पर्कमै उहाँहरू बसिराख्नु भयो, सम्पर्कमा बसेर चाहिँ के हो कसो यथास्थिति सबै बुझ्नु खोज्नुभयो। अनि हामीलाई पनि जति सूचना आउँथ्यो त्यो सूचना चाहिँ सही सूचना चाहिँ हामीले सम्प्रेषण गर्दै गऱ्यौँ। अनि पर्यटकहरूको लागि चाहिँ हामी छाता संगठनहरू सबैजनासँग बसेर चाहिँ सम्पर्कमा निरन्तर सम्पर्कमा चाहिँ बसि नै रह्यौँ।
3: अब अहिले झण्डै 34 देशका नागरिकहरू भन्ने छ, यसले गर्दा अन्तर्राष्ट्रिय रूपमा चाहिँ कस्तो खालको सन्देश गएको छ यो बाढी र यो पर्यटकीय गतिविधिका सन्दर्भमा? यो जोखिमलाई कम गर्नका लागि नेपाल कलिङ पनि भन्नुभयो यहाँले, एउटा चाहिँ कार्यक्रम पनि सञ्चालन गर्यो भन्नुभयो। अनि त्यो विदेशी पर्यटकहरूको अथवा सव्यवस्थापनको कुरा, उहाँहरूलाई पठाउने कुरा, त्यो सम्बन्धित देशमा के छ बोर्डसँगको त्यो सम्बन्ध कस्तो रह्यो?
4: अब सब पठाउने त हामीसँग भएन, हामीसँग भएन। उहाँले चाहिँ हस्पिटलमा गएर नेपाली आर्मी हुनुहुन्छ, सबैजना विभिन्न निकायका संस्थाहरू त्यहाँ हुनुहुन्छ, उहाँले नै समन्वय गर्नुभएको छ। तपाईँले भने जस्तो एउटा नकारात्मक नै सन्देश गयो, नकारात्मक सन्देश गयो, त्यो चाहिँ माछा कृष्णभीर पनि जाँदाखेरि चाहिँ यहाँ रहेका पर्यटकहरूलाई पनि चितवन जानलाई, पोखरा जानलाई साह्रै नै असहज परिस्थिति भयो। अब चितवन जानलाई पनि 10 घण्टा लाग्ने भनेर उहाँले गुनासो गर्नुभयो, अनि दुःख सुख भयो। तर एउटा के भयो भन्दाखेरि यस्तो विपदमा पनि हामीले चाहिँ हरेस खाएनौँ, पर्यटन व्यवसायहरूले पनि हरेस खानु भएन। जस्तो ग्यासको गाह्रो भयो, रेस्टुरेन्टहरू बन्द भयो भनेर उहाँले पनि जति दुःख सुख गरेर पनि ठूलो बस, तपाईँको ठूलो बस त्रिभुवन राजपथमा जाने ठूलो बसको सट्टा उहाँले सानो गाडीमै राख्नुभयो, पर्यटकहरूलाई चाहिँ खाजा बिहानको ब्रेकफास्टहरू लिएर तिनी राखेर चाहिँ जानुहोस्। त्यसरी नै पर्यटकहरूले पनि यसलाई चाहिँ यो के अरे सकारात्मक लियो, उनीहरूले पनि बुझे कि यहाँनिर अवस्था नै यस्तो छ भनेर चाहिँ बुझे। र यसमा चाहिँ मैले एउटा चाहिँ मैले भनिरहेको छु के भन्दाखेरि चाहिँ सन् 2015 चाहिँ भूकम्प जाँदाखेरि अन्तर्राष्ट्रिय स्तरको पत्रिका टाइम म्यागजिनले चाहिँ, अमेरिकाको टाइम म्यागजिनले चाहिँ नेपालको कभर स्टोरी उहाँले कभर गर्दाखेरि चाहिँ अन्तर्गत जतिखेर त्यो कभर गरिसकेपछि अन्तिममा चाहिँ उहाँले एक प्याराग्राफ लेख्नु भएको थियो, नेपाललाई तपाईँले माया गर्नुहुन्छ भने तपाईँले मनमा माया गरेर हुँदैन, नेपाल चाहिँ भ्रमण गर्नुहोस्, त्यो भ्रमण गर्नुभयो भने नेपाललाई माया गरेर चाहिँ सर देखिन्छ भनेर हामीले यही सूचनाहरू दिएका छौँ। नेपालको एउटा ठाउँमा चाहिँ त्यहाँ प्रभावित क्षेत्र भयो, सम्पूर्ण नेपालमा भएको छैन, एयरपोर्ट, बस, गाडी, हाइवे सबै चलि नै रहेछ। त्यो भन्दाखेरि तपाईँ अन्य क्षेत्रमा जानुहोस्, यो आपदा परेको यो क्षेत्रलाई तपाईँले अहिले चाहिँ त्यो रोकेर तपाईँ अन्य क्षेत्रमा छ, तपाईँ त यात्रा गर्न सक्नुहुन्छ, नेपाललाई माया गर्नुहुन्छ भने त माया त मनमा त माया त भएर भएन, यसलाई त तपाईँले यथार्थमा पनि देखाउनु पर्यो। यथार्थमा देखाउँदा तपाईँको वान एन्ड ओन्ली वान तपाईँले यात्रै गर्नुपर्छ भने हामीले अनुरोध गरिरहेछौँ, हामीले चाहिँ भनिरहेछौँ नेपाल सेफ छ भनेर। अनि त्यो नेपाल चाहिँ तपाईँको नेपाल कलिङ भनेर त्यही भएर चाहिँ हामीले प्रचार प्रसार गरिरहेको छौँ, सूचना दिने हो। हामीलाई पर्यटन व्यवसायहरूले पनि साथ दिनुभएको छ, राज्य पनि सम्पूर्ण साथ पाछौँ। सुरुमै हामीले नेपाल कलिङ दिँदाखेरि माननीय पर्यटन मन्त्रीज्यूले नै त्यसलाई चाहिँ मेसेज दिनुभयो संसारलाई, यसो गर्नुहोस् भनेर चाहिँ। विगतमा हिजो हामीलाई अविनाश शाहजीले जसले चाहिँ एलिफेन्ट इन द फग प्रड्युसर डिरेक्ट गर्नुभएको छ, उहाँले पनि आएर चाहिँ मेसेज दिनुभयो, होइन उहाँको फिल्म नै अस्करमा नमिनेट भयो, उहाँले पनि सन्देश दिनुभयो नेपाल कलिङको भनेर। जहाँ हुन्छ हामी अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ सम्पर्क स्थापित गरेर यो सूचना प्रवाह गरिदिनुहोस् भनेका छौँ। अनि परराष्ट्र मन्त्रालयबाट पनि हामीले सम्पूर्ण सहयोग पाएको छौँ, डिप्लोमेटिक मिसन्स यहाँनिर भएका अनि नेपाली राजदूतावास कन्सुलेट अफिस विदेशमा रहेका उहाँहरूलाई पनि उहाँले सूचना सम्प्रेषण दिएको छ। यही त हो नि सबैले गर्ने। अब तपाईँ केही यसबाट हामीले भन्दाखेरि पनि यो तपाईँको श्रोताहरूले जस्तै सुन्नुहुन्छ उहाँहरूले पनि आफ्नो साथीभाइहरूलाई मित्रहरूलाई चाहिँ उहाँहरूले पनि सूचना सम्प्रेषण गरिदिनुहोस् भनेर हामी अनुरोध गर्छौँ।
3: पर्यटकीय गतिविधिका हिसाबले अब त्यो महत्वपूर्ण क्षेत्र देशकै होइन, कैलाश मानसरोवर लगायत यहाँले मनास्लु अर्को भनी भन्नुभयो है, अरू विविध ठाउँहरू छ, यो कहिलेसम्म सहज बन्ने अपेक्षा गरिन्छ? त्यहाँ चाहिँ अब सड़क बन्यो भने अथवा आगामी दिनमा अब अरू नेपाल सुरक्षित छ भन्ने कुरा त हामीले मेसेज दियौं, तर त्यो प्रभावित क्षेत्र चाहिँ अब कहिलेसम्म बन्छ भन्ने किसिमको बोर्डबाट चाहिँ के आकलन गर्न सकिएला? अनुमान, यहाँको सामान्य अनुमान मात्रै भनौँ अहिलेलाई। अब
4: अब त्यहाँको वस्तुस्थिति हेर्दाखेरि केही महिना त लाग्छ होइन, सडक बनाउनु पर्यो, तपाईँको त्यहाँनिर चाहिँ सबै माटै माटो छ, अझै माटोहरू पनि सफा गर्नै बाँकी छ, कैयौँ छन्। तर एउटा कस्तो भयो भने सुरुकै भदौ 26 गते भएपछि चाहिँ मनसुनको प्रभाव अझै रह्यो, अहिले पनि मौसमहरू चाहिँ नराम्रो हुँदाखेरि हेलिकप्टरले चाहिँ त्यति सुरुवातमा अलिकति उहाँहरूलाई पनि चुनौती रह्यो। अहिले त मौसम सफा हुँदै गएको छ, अनि मैले दुई तिन दिन अगाडि समाचार जुन पाएँ त्यसमा चाहिँ नेपाली सेनाले चाहिँ माथि गएर चाहिँ त्यो तपाईँको सबै टावरहरू कसरी सञ्चारहरूलाई सुचारू गर्नलाई उहाँहरूको भरमग्दुर प्रयास गर्नुहुन्छ। केही महिना त अवश्य लाग्छ त्यसलाई चाहिँ गर्नलाई चाहिँ, केही महिना लाग्छ पनि। अनि तपाईँको जस्तो अङ्ग्रेजीमा भन्छ नि कन्फिडेन्स बिल्डिङ एक्सर्साइज भन्दाखेरि, हामीले अरू जनमानसमा पनि त्यो कन्फिडेन्स बिल्डिङ पनि गर्नुपर्ने हुन्छ, एक्सर्साइजहरू हुन्छ। र चीन सरकारले मैले त्यहाँ पढेँ, त्यहाँ पढ्दाखेरि चाहिँ के देखेँ भने कोरोना नाका पनि खोलिदिएर चाहिँ कति चाहिँ अब सामानहरू जुन चाहिँ आइरहेछ त्यहाँबाट उहाँले खोलिदिनु भएको छ, अरू नाकाहरू पनि खोल्ने भनेर चाहिँ नेपाल सरकारसँग चाहिँ वार्ता भइरहेछ, कुराकानी भइरहेछ, नाकाहरू पनि खोल्ला भनेर चाहिँ अब यही हो। सकारात्मक रहौँ, सकारात्मक सोच राखौँ र राम्रो होला भन्ने आश गरौँ अब भविष्यमा।
3: आज हामीसँग नेपाल पर्यटन बोर्डका प्रवक्ता एवं उहाँ निमित्त निर्देशक पनि हुनुहुन्छ सुनिल शर्माज्यू। उहाँसँग समग्र पर्यटकीय गतिविधिका सन्दर्भमा केन्द्रित गरेर कुराकानी गरिरहेका छौं, विशेष गरी भोटेकोशी बाढ़ी पछाडि प्रताड़ित पर्यटन क्षेत्र र आगामी दिनमा यसबाट कसरी चाहिँ हामी अघि बढ़ने भन्ने विषय आजको मुख्य विषय छ। अबको क्रममा म अलिकति यहाँसँग यो बाढ़ी भन्दा पर रहेर पर्यटकीय गतिविधिको हिसाबले अहिले हामी कुन अवस्थामा छौं नेपालको सन्दर्भमा, पर्यटनको प्रचुर सम्भावना भनिन्छ, अर्थतन्त्रको मेरुदण्डको रूपमा पर्यटन क्षेत्रले लिन सकिन्छ भनिन्छ नेपालको आर्थिक विकासका लागि, यो बाढ़ी भन्दा पर अथवा हामी स्वभावत कुरा गर्दाखेरि अहिले पर्यटकीय गतिविधिको हिसाबले हाम्रो चाहिँ के थियो अवस्था, के छ विगत वर्तमानको अलिकति विश्लेषण?
4: अब यसमा हेर्दाखेरि म चाहिँ नेपाली नागरिक भए पनि म सकारात्मक नै सोच राखेको छु पर्यटनमा काम गर्दाखेरि पनि। अहिले तपाईँले हेर्नुभयो भने यहाँ साथीभाइहरू पर्यटनमा चाहिन्छ कुरा गर्दाखेरि बंगलादेशबाट क्यान्सलेसन छैन, आजको दिनमा 180 आजकै दिनमा चाहिँ बेलुका चाहिँ बंगलादेशबाट आउँदैछ 180 जना चाहिँ कर्पोरेट इभेन्टको लागि आउँदैछ, कर्पोरेट सेक्टरबाट आउँछ। भनेपछि उहाँहरू कम्पनीको मालिकहरू आउँदैछ, उहाँले आएर नेपाल हेर्नुभयो भने, नेपाल एज ए गन्तव्य हेर्नुभयो भने उहाँले आफ्नो कम्पनीको चाहिँ स्टाफहरूलाई नेपाल पठाउनुहुन्छ। त्यो गर्दाखेरि 180 जना हुन्छ। भोलि हामी श्रीलंकाको त्यही 150 जनाभन्दा बढी चाहिँ हामीले पर्यटन व्यवसायहरूलाई पनि हामीले स्वागत सम्मान गर्दैछौँ। मेसेज छ, पोजिटिभ छ, मान्छे आइराख्नु भएको छ, क्यान्सलेसन पनि केही ठाउँमा भएको छ, तर केहीले त बंगलादेशले त बुकिङ नै रद्द गर्नुभएको छैन उहाँहरूले भन्दाखेरि, यति हामीले देखिरहेछौँ भन्दाखेरि सकारात्मक सोच नै राखेर हामीले गरिरहेछौँ। उहाँहरू आउनुभएको छ भन्दाखेरि एयरपोर्टमा आउनुभयो, ए चलिरहेछ एयरपोर्ट त, होटेलमा हेर्नुभयो लाइफ यहाँ नर्मल नै देखिराख्नु भएको छ भन्दाखेरि चाहिँ जुन सूचना तथा संसारबाट चाहिँ उहाँले जुन सूचना पाउनु भएर यथार्थमा आउँदाखेरि हेर्दाखेरि चाहिँ उहाँले आकाश जमिनको देख्दाखेरि उहाँले चाहिँ त्यो सूचना त्यो जानकारी उहाँले लिँदाखेरि चाहिँ हामी पनि खुसी छौँ, उहाँहरू पनि हर्षित हुनुहुन्छ कि कमसेकम हामीले नेपालमा आएर चाहिँ हामीले यति त गर्न सक्यौँ भनेर। र आगामी दिनमा हाम्रो सोच के छ भने हामी चाहिँ डिजिटल एजमै छौँ, जति तपाईँले प्रिन्ट मिडियामा जानुहुन्छ त्योभन्दा बढी नै हामीले चाहिँ तपाईँको सोसियल मिडियाबाट सूचना प्रभाव गरेर देखाउन सक्छौँ। र विदेशको व्यक्ति इन्फ्लुएन्सर कन्टेन्ट राइटर्सहरू जति पनि कन्टेन्ट क्रिएटर्सहरू हुनुहुन्छ उहाँले भनिदिनु भयो भने उहाँकोलाई चाहिँ उहाँकै देशको मान्छेले पत्याउनुहुन्छ। त्यही भएर हामीले उहाँलाई इन्भिटेसन पनि गर्दैछौँ, आउने क्रम पनि जारी छ र हामीले कार्यक्रम पनि बनाइरहेछौँ र आगामी दिनमा तपाईँले हामीलाई प्रभावकारी ढंगले चाहिँ पेश भएको चाहिँ देख्न सक्छौँ। र अर्को कुरा के भन्नु, एउटा चाहिँ भन्न चाहिन्छ नि पर्यटन होस् या अरू उद्योग होस् भन्दाखेरि चाहिँ नेपाल कस्तो छ भन्दाखेरि सम्पूर्णले लिनु पर्यो, सम्पूर्ण व्यक्ति विशेषले यो चाहिँ नेपाल पर्यटन बोर्डको चाहिँ जिम्मा हो भने चाहिँ नछोडेर चाहिँ सबैजनाले लिनु भएर हाम्रो साइटमा आइदिनुहोस्, हामीले सिचुएसन अपडेट गराएछौँ, क्याम्पेन लन्च गराएछौँ, यो तपाईँहरूकै यो तपाईँहरूकै लागि नै बनाएको, यसलाई चाहिँ सेयर गरिदिनुहोस् भनिदिनुहोस्, तपाईँहरूले पनि जानकारी दिनुभयो भने हामी धेरै नै आभारी हुने थियौँ।
3: पर्यटन क्षेत्र र अर्थतन्त्रको सरकारको विषयलाई यहाँले कसरी लिनुहुन्छ? होइन, नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास भनिन्छ, यसलाई चाहिँ कसरी जोडेर हेर्ने, अर्थतन्त्रसँग यसको सम्बन्ध कस्तो रहन्छ, अलिकति यहाँको व्यक्तिगत अनुभव विचार, लामो समय यो क्षेत्रमा काम गरे भए?
4: जीडीपीमा यसको कन्ट्रिब्युसन 3-4% नै रहन्छ, र प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी लगभग 10 लाखले नै दिएका छन्। अब नेपालमा प्रमुख तपाईँको उद्योगको रूपमा भनेपछि पर्यटन क्षेत्रलाई नै लिइन्छ। अब तपाईँको शरद ऋतुमा हेर्न साथै, तपाईँ शरद ऋतु आउन साथै हेर्नु, सबैजना व्यवसायले आफ्नो बुकिङहरू गर्नलाई, आफ्नो आइटेनरी बनाउनलाई, बाहिर व्यक्तिहरूलाई सम्पर्क गरेर आउनुहोस् भनेर चाहिँ सबैजना लागि नै परे आउँछन्। हामीले पर्यटन प्रचार प्रसार गर्नलाई यो सिजन शुरू भयो, सिजन शुरू हुँदाखेरि अन्तर्राष्ट्रिय जगतमा पनि हामीले प्रचार प्रसार गर्ने हुन्छ, सबै चिज हुन्छ। योभन्दा अगाडि जस्ट हाम्रो मनसुन, अब मनसुन सकिने अवस्थामा छ भन्दाखेरि चाहिँ हामीले पर्यटनलाई नै योगदान दिँदाखेरि राज्यले पनि बुझाएको छ पर्यटनको विशेष योगदान हुन्छ, फरेन एक्सचेन्जको अर्न गर्नलाई पनि यही छ। आज एकजना परिवार चाहिँ पर्यटन क्षेत्रमा लाग्दा उसको 4-5 जना परिवारका सदस्यहरू यसैबाट चाहिँ आश्रित हुन्छन् भनेर गाउँघरमा हेर्नुहोस् तपाईँले, गाउँघरमा पनि कोही न कोही चाहिँ काहीँ न काहीँ पहाड़मा गाइड गर्न गएकै हुन्छन्, र ह्युमन रिसोर्सेस पनि ट्रेनिङ्सहरू दिएकै हुन्छन्। आज हामीले चाइनिज ल्याङ्ग्वेजको लागि यति गाइडको डिमान्ड हुन्छ, 6 महिनाको चाइनिज ल्याङ्ग्वेजको कोर्स नेपाल टुरिज्म बोर्डले नि यो नेपाल यो चाइनिज सरकारसँग सहकार्य गरेर चाहिँ हामीले यहाँनिर चाइनिज यो ल्याङ्ग्वेजको ट्रेनिङ्स पनि दिइरहेछौँ, गाइडको पनि भइरहेछौँ। नासम भन्ने संस्थाले चाहिँ ट्रेनिङ्सको लागि चाहिँ सबै उहाँहरूले पनि करिकुलमहरू रिडिजाइन गरिराख्नु भएको छ। अर्को वर्षलाई चाहिँ वेलनेस टुरिज्म इयर भनेर चाहिँ हामीले भनेकै छौँ। भन्दाखेरि लागिरहेछौँ, परिरहेछौँ, सबै चिज चाहिँ जुन जस्तो हुन्छ भनेर त्यो हामी गरि नै रहेछौँ। र तपाईँहरूको पनि केही क्रिएटिभ सुझावहरू छ भने हामीलाई पनि भनिदिनुहोस्, जसले गर्दाखेरि नेपाललाई चाहिँ हामीले देखाउन सक्छौँ भन्दाखेरि, केही नौलो पनि छ भन्दाखेरि आउनुहोस्, पर्यटन बोर्डमा स्वागत छ, आफ्नो विषयवस्तुलाई साझा गरिदिनुहोस्, हामी पनि आभारी हुनेछौँ।
3: पर्यटकीय क्षेत्र भन्ने बित्तिकै अब रमाइलो भ्रमण गर्ने अथवा रमणीय क्षेत्रलाई मात्रै बुझ्छौं, तर कतिपय धार्मिक अथवा पुरातात्विक महत्वका ठाउँहरू, ती ठाउँहरूको पहिचानका लागि, प्रचार प्रसारका लागि अथवा त्यो क्षेत्रहरू उजागर गर्नका लागि बोर्डको चाहिँ भूमिका कस्तो छ, पछिल्लो समय के कामहरू भइरहेका छन् यो क्षेत्रमा?
4: अब अन्तर्राष्ट्रिय पर्यटन बजारमा हामी भाग लिइहाल्छौँ, यो चाहिँ विगतको 40-50 वर्षदेखि नै भइरहेछ, त्यो चाहिँ हाम्रो नियमित कुराहरू भयो। अर्को कुरा चाहिँ तपाईँको चाहिँ एउटा त्यो भइहाल्यो, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हामीले जुन प्रमोसनको भिडियोजहरू बनाउँछौँ, रिल्सहरू बनाउँछौँ, आजकल तपाईँको डकुमेन्ट्री हेर्ने दिनहरू गए, त्यो चाहिँ प्रमोसन रिल्सहरू हेर्छन्। प्रमोसन रिल्सहरू हेर्दाखेरि चाहिँ रिल्सहरू बनाउने क्रिएटर्सहरूले ल्याउने, इन्फ्लुएन्सरलाई ल्याउने, तपाईँले आज पनि आफ्नो मोबाइलमा तपाईँले 40 मिनटको त केही हेर्नुहुन्न नि, 2 मिनटको, 40 सेकेन्डको, 50 सेकेन्डको तपाईँले हेर्दै जानुहुन्छ। त्यस्तो कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, त्यस्तोलाई चाहिँ हामी चाहिँ भन्दै जान्छौँ, त्यस्तोलाई बोलाउँदै जाँदै, निमन्त्रणा गर्दै, डिजिटल एजमा चाहिँ हाम्रो प्रभावकारी चाहिँ भूमिका हुँदै जान्छ, अझै सशक्त रूपमा चाहिँ प्रस्तुत हुँदै जान्छौँ। इन्फ्लुएन्सर र क्रिएटर्सहरूलाई चाहिँ हामी उहाँहरूको सहायता लिएर चाहिँ नेपाललाई अझै सशक्त रूपमा चाहिँ पेश गर्दैछौँ।
3: पर्यटकीय गतिविधिको हिसाबमा काठमाडौँ, पोखरा, चितवन अथवा यस्ता निश्चित शहरहरू मात्रै बढी आकर्षणको केन्द्र बने अथवा पूर्वाधारहरू त्यहाँ मात्रै बने, विदेशी पर्यटकहरूको पनि आकर्षण त्यहाँ मात्रै भयो, यसका लागि सरकारी नीति नियमहरू अथवा त्यो पर्यटकीय नयाँ क्षेत्रहरूमा चाहिँ पर्यटकीय सुरक्षाको कुराहरू, यो कुराहरू चाहिँ अलिकति भएन भन्ने आउँछ व्यवसायहरूको पनि। जस्तो हामीले केही समय अघि यो प्रधानमन्त्री बालेन्द्र शाहले नै यो स्विजरल्याण्डको संज्ञा दिनुभयो, त्यो जुन खप्तर क्षेत्रलाई होइन, यस्ता विषयहरू चाहिँ अलिकति ओझेलमा परे अथवा पूर्वाधारहरू बनिरहेको छैन, बाटो सड़कको कुराहरू है, सुविधाहरू, यो विषयहरू चाहिँ कसरी लिनुहुन्छ?
4: अब पूर्वाधारमा पनि राज्यको जोड्नै छ, अब यसमा चाहिँ म चाहिँ अरू त किन भनौँ, त्यो नागढुङ्गामा जुन हामीले सुरुङ मार्ग छ नि, सुरुङ मार्गले चाहिँ नेपालले चाहिँ नयाँ युगमा प्रवेश गर्यो, होइन, टनल पनि चाहिन्छ, सुरुङ मार्ग पनि चाहिन्छ भनेर। अब तपाईँ बुटवलमा जाँदाखेरि तपाईँले चाहिँ पाल्पा बुटवलबाट तपाईँ पाल्पा जाँदाखेरि तपाईँले सिद्ध बाबाको चाहिँ त्यहाँ टनल सुरुङ बनेर देखिराख्नु भएको छ है। सुरुङ बनेर भन्दाखेरि किन सुरुङ बनेर चाहिँ मैले त्यहाँ गएर चाहिँ छलफल गर्दाखेरि त्यो पहाड़को बाटो जाँदाखेरि ढुङ्गाहरू खस्ने सबै हुने भनेर चाहिँ, अब यो दुईटा सुरुङ मार्गले पनि नेपाललाई चाहिँ पहाड़ी बाटोमा सुरुङको युगमा प्रवेश गर्नुपर्छ भनेर एउटा सन्देश दिए। हामी सुरुङ मार्गको प्रवेश युगमा चाहिँ प्रवेश गर्दैछौँ, यो धेरै नै सकारात्मक छ। र अर्को हेर्नु भने चाहिँ हरेक 7-8 प्रदेशमा चाहिँ हामीले केबल कार चाहिँ ल्याउने प्रस्ताव पनि, जस्तै केबल कार निर्माताहरूले पनि ल्याउँदै हुनुहुन्छ होइन। आज तपाईँले हेर्नुहोस् त्यहाँ पुटबलमै जाँदाखेरि 2 चाहिँ केबल कारहरू छन्, जसबाट तपाईँले माथि गएर तपाईँ जान सक्नुहुन्छ, कामाख्या मन्दिरको दर्शन गर्नुहुन्छ, अर्को सिद्धार्थ सायद केविकार छ जसले चाहिँ बुटवल सबै हेर्न सक्नुहुन्छ। तपाईँले लुम्बिनीबाट बुटवल जाँदाखेरि हेरिटेज करिडोरमा जाँदैहुन्छ, बुद्धको मात्रै होइन त्यहाँनिर हेरिटेज करिडोरमा जा 22-30 किलोमिटरको बाटो फिलिलिली तपाईँ सरर जान सक्नुहुन्छ होइन। बुटवलमा जाँदाखेरि 5-स्टार होटल छ त्यहाँनिर, तपाईँको इन्टरनेसनल कन्भेन्सन सेन्टर छ, केबल कार छ भनेपछि यो डेभलपमेन्ट होइन त, कति मजाको डेभलपमेन्ट। काठमाडौँमा मात्रै होइन सभा सम्मेलन, तपाईँ अन्त गएर बुटवलतिर पनि गर्न सक्नुहुन्छ एउटा मेसेज गर्दा। त्यही बुटवलबाट तपाईँ पालपाल लाग्दाखेरि सिद्ध बाबा चाहिँ सुरुङमार्ग अब बनिसकेपछि त्यो प्रयोग गर्नुहुन्छ। टनलमा पनि गएका छौँ, केबल कारमा पनि गएका छौँ। तपाईँ चेतनबाट नवलपरासी तपाईँ यो नलपुरतिर जाँदाखेरि तपाईँले नारायण खोला पार गर्न साथै मौलाकालीको दर्शन गर्नलाई केबल कार छ, त्यहाँबाट पुरै चितवन तपाईँले हेर्नुहोस् त केबल कारबाट भन्दाखेरि त्यो पनि त कति राम्रो छ नि। इन्फ्रास्ट्रक्चर छ, सबै कुरा छ, नयाँ गन्तव्य स्थलमा पनि जान इन्फ्रास्ट्रक्चर चाहिँ पुगिरहेछ। तपाईँले हेर्नुपर्ने हुन्छ है त्यसलाई चाहिँ। मैले चाहिँ यो चाहिँ काठमाडौँमा बसेर चाहिँ यहाँ छैन त्यहाँ छैन भन्छ, अहिले चाहिँ यो छ। अब नयाँ गन्तव्य स्थलको रूपमा म के भन्छु भन्दाखेरि अहिलेको पर्यटकहरू चाहिँ त्यो 5 वर्ष अगाडिको पर्यटक जस्तो रहेन। 5 वर्ष अगाडि चाहिँ तपाईँको सोसियल मिडियाको त्यति प्रभाव थिएन, अहिले सोसियल मिडियाको प्रभावले यति गरेछ कि तपाईँले चाहिँ मान्छेले घुम्नलाई चाहिँ नयाँ शब्दावली प्रयोग गरिरहेछ। ट्रान्सफर्मेटिभ र इमर्सिभ एक्सपिरियन्स चाहिन्छ, उनीहरू एक्सपिरियन्स लिन आउँछन्। म तपाईँकै गाउँघरमा जान्छु, आलु कसरी खन्ने हो, आलु कसरी चाहिँ मैले खनेर निकाल्ने हो, त्यो आलु लिएर चाहिँ मैले तपाईँको भान्सा घरमा गएर मैले कसरी मोमो पकाउने हो, मैले कसरी आलु, उसले केही सिकेर चाहिँ जान खोज्छ, एक्सपिरियन्स लिन खोज्छ। पहिलाको चाहिँ पर्यटक भयो बसमा आउने, बस्ने, घुम्ने, होटलमा बस्ने, फोटो सोटो लियो, परिवार चाहिँ भयो। अहिलेको पर्यटकको टेस्ट नै फरक भयो। टेस्ट फरक किन भयो त भने सम्पूर्ण सोसियल मिडियाले हामीले उहाँहरूको टेस्टको पहिचान गर्दैछौँ, टेस्टको पहिचान गरेर त्यही अनुसारको चाहिँ गन्तव्य पनि प्रस्तुत गर्न चाहिँ कोसिस गर्दैछौँ। अब सोसियल मिडियाले यति तपाईँको टेस्ट फास्ट चेन्ज भएको छ कि त्यो हामीलाई चाहिँ हमै हमै हुन्छ त्यो गर्नलाई चाहिँ, तर प्रयास जारी छ। त्यो इमर्सिभ र ट्रान्सफर्मेटिभ एक्सपिरियन्स के छ भने हेर्छौँ। होमस्टे उहाँहरूले मन पराउनुहुन्छ, होमस्टे पनि तपाईँको चाहिँ कमर्सियल एरियातिर होइन, अलिक काठमाडौँभन्दा अलिकति सेरोफेरोमा, काठमाडौँको सेरोफेरोमा जहाँ ग्रामीण परिवेशको चाहिँ हामीलाई आउँछ भने उहाँहरूले खोज्नुहुन्छ। उहाँहरूको इन्क्वायरी पनि त्यसरी नै आउँछ, मलाई दिनुहोस् यस्तो गर्नुहोस् त्यस्तो गर्नुहोस् भनेर भन्नुहुन्छ। अनि टुरिज्म प्रोडक्टको पहिचान, उहाँहरूको टेस्ट, सही सूचनाको सम्प्रेषण अनि सम्पूर्ण इको सिस्टम जाने चाहिँ पर्यटन व्यवसाय, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, तपाईँको चाहिँ प्रचार प्रसारको सामग्रीहरू अनि साथसाथै चाहिँ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय ध्वजावाहक, उहाँको पनि महत्वपूर्ण भूमिका हुन्छ।
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि पर्यटन क्षेत्रमा परेको प्रभाव, विपदका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालबारे फैलन सक्ने नकारात्मक सन्देश र आगामी दिनमा पर्यटकीय गतिविधिलाई थप चलायमान बनाउँदै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ़ाउने विषयमा नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कृषि मन्त्र नार्कसँग
8: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछि प्रभावित नेपालको पर्यटन क्षेत्र, आगामी दिनमा पर्यटकीय गतिविधिलाई सुरक्षित र दिगो बनाउने उपाय तथा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मासँग नेपालको पर्यटन सम्भावना, पर्यटन क्षेत्रका चुनौती तथा निजी क्षेत्रसँगको समन्वय लगायतका विषयबाट कुराकानीलाई अघि बढाऊ।
2: निजी क्षेत्रको चाहिँ उहाँहरू अपरेसनल लेभलमा हुनुहुन्छ होइन, अब सरकार भनेको पोलिसी लेभलमा हुन्छ। अस्ति तपाईँले हेर्नुभयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ निजी क्षेत्रका पर्यटन यो पर्यटन व्यवसायी अन्य व्यवसायीलाई बोलाएर पनि सरकारले के सहायता गर्न सक्छ, तपाईँ पोलिसी लेभलमा हामी लचिलो नीति नै अप्नाउँछौँ भनेर भन्नुभएको छ। अपरेसनल लेभलमा तपाईँ हुनुभएपछि के गाह्रो पर्यो त तपाईँले भनिदिनु भएपछि सरकारले त्यसलाई हेरेर चाहिँ त्यो पोलिसी लेभलमा खुबुलो पार्ने भनेर चाहिँ गर्ने हुन्छ, त्यो सरकार त्यो रहन्छ। अनि सरकारले पनि अस्ति सामान्य प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको छ, म चाहिँ यो पोलिसीमा तपाईँले कहाँ अप्ठ्यारो हुन्छ म यसलाई खोलिदिन्छु, यसलाई गरिदिन्छु भनेर उहाँले भन्नुभएको छ। अब हेर्नुहोस्, अन्तत गर्दा देश आफ्नै हो, त्यसमा समस्या त हुन्छ, चुनौती त हुन्छ। त्यो त्यसलाई चाहिँ त्यो आफूमा त्यो वार्ता गरेर कहाँनिर कस्तो भयो भनेर तपाईँले समस्या देखाए नै त्यसलाई खोल्ने कुरा हुन्छ। खोल्ने कुरा हुँदाखेरि त्यहाँ त्यो गरिन्छ, त्यो त साथसाथ त छँदैछ नि पोलिसी लेभलमा। त्यसै त तपाईँको केबल कार त बनाएको छैन, केबल कारलाई त नेपाल सरकारले नीति नियम र खुकुलो पारेर नै तिनीहरू बनाएको छ। एउटा चाहिँ आज किन त टनल्सहरू बन्यो त, आज सिद्धबाबामा चाहिँ टनल बनाएको छ। त्यो सरकारको चाहिँ मैले अस्ति हेर्दै थिएँ, सरकारको अन्य क्षेत्रमा पनि सुरुङ मार्गहरू बनाउने चाहिँ छ। त्यो सुरुङ मार्गले चाहिँ तपाईँको मनसुनमा पनि तपाईँले यात्रा गर्न सक्नुहुन्छ नि सहज रूपमा। अहिले मैले जस्तो अघि नै भन्छ कि हामी त सुरुङ मार्गको युगमा प्रवेश गर्दैछौँ। अब नेपालीहरूले पनि त्यसको त्यो कस्तो हुँदोरहेछ भन्ने यात्रा गरेर अनुभव लिएपछि, जस्तो हामी विदेशमा जाँदा स्विजरल्यान्ड मार्ग यस्तो छ, त्यसमा चाहिँ यस्तो छ, सुरुङ मार्ग छ भने अब आफ्नै देशमा छ त्यो चाहिँ। अब यो अब हेर्दै जाउँ, छ महिनामा चाहिँ परिवर्तन चाहिँ धेरै नै हुन्छ।
1: हो, यो सकारात्मक कुराहरू धेरै छ होइन, सम्भावनाहरूको कुरालाई हामीले औल्यायौं। अब अलिकति चुनौतीको कुरातिर जाउँ न, के छ पर्यटकीय क्षेत्र विस्तारका लागि अथवा निजी क्षेत्रले पनि त्यसमा लगानी गर्नका लागि हामीले अलिकति सुधार गर्नुपर्ने विषयहरू के छ, होइन राज्यले ध्यान दिनुपर्ने विषयहरूको बारेमा नि अलिकति।
2: एउटा तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ र पर्यटन क्षेत्र त्यो ठाउँमा चाहिँ फर्स्ट आउँछ जहाँ चाहिँ राष्ट्रिय ध्वजावाहक चाहिँ बलियो हुन्छ। अब राष्ट्रिय ध्वजावाहक पनि चुनौती नै छ, चुनौती भएपछि अब नयाँ म्यानेजमेन्ट आएको छ, नेपाल सरकारले पनि बुझ्नु भएको छ कस्तो चुनौती छ भने, अब यत्रो तपाईँको पहिलादेखिको चुनौतीहरू त रातारात चेन्ज हुँदैन। तर पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यसको पोलिसी निर्माण मात्रै भएन, त्यसको चाहिँ तपाईँको रिजल्ट के हो भनेर पनि त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। अनि एउटा पर्यटनमा त तपाईँलाई राष्ट्रिय ध्वजावास नै एकदमै तपाईँलाई चाहिँ चाहिन्छ। तर अर्को तपाईँले हेर्नुभयो भने हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो, त्यो भन्दाखेरि बढी नै उसले पैसा खर्च हाल्यो, पर्यटकहरू चाहियो। अब त्यसले गर्दा चिन्तामणि जस्तो रिजोर्टले चाहिँ जो चाहिँ मुस्ताङमा भएको उहाँहरूको चाहिँ संसारमा प्रचलित भयो। अब चितवनमा हेर्नुभयो भने जंगल सफारी चाहिँ तपाईँको अफ्रिकापछि चाहिँ चितवनमै छ, चितवन र अफ्रिका चाहिँ सँगसँगै जान्छ। जंगल सफारीमा भन्दाखेरि पनि आज मान्छेहरूले चितवनलाई नै रोज्नुहुन्छ भन्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हामी पनि वेल इस्टाब्लिस छौँ। नेपाल चाहिँ ट्रेकिङ र माउन्टेनरिङ गर्दाखेरि चाहिँ नेपालले चाहिँ ट्रेकिङ नेपालको ट्रेकिङ भनेको चाहिँ विशेष भूमिका राख्छ, नेपालमा माउन्टेनरिङ गर्ने पनि विशेष भूमिका राख्छ। आज पनि मनासोलमा यति क्रेज किन भयो त, आजको दिनमा तपाईँको बाढ़ी आइसकेपछि पनि मनासोलमा क्रेज नै गएकै छन्। अनि हिजोको तथ्याङ्क हेर्दाखेरि अन्नपूर्णमा पर्यटक बढेकै छन् भन्दाखेरि विशेष स्थान ओगटेकै चाहिँ हामीले अन्तर्राष्ट्रिय पर्यटन के मानचित्रमा हामीले त्यो गरेकै छौँ। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि सजिलो साथ बाटो त बन्दैन, धेरै हुन्छ। त्यो चाहिँ अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ, गर्दैछौँ हेर्दैछौँ। आज हेर्नुहोस् त 7-8 दिनमा कृष्ण पुलहरू चाहिँ बनेर तयार भइसकेको छ भन्दाखेरि हामी त नेपाली आर्मी नेपाली प्रहरी पर्यटक प्रहरी यिनीहरूलाई पनि हामीले सेल्युट नै गर्नुपर्छ किनभने यति ठूलो विपदामा उहाँले जुन रेस्क्यू गर्नुभएको छ, उहाँले जुन समन्वय गरिरहेछ नि, त्यसलाई त म त पर्सनली रूपमा भने म त उहाँहरूलाई चाहिँ नमन नै गर्छु, जुन चाहिँ उहाँले गरेको कामहरू देख्दाखेरि हेलिकप्टरबाट उद्धार गरेको, तपाईँ इमेजिन गर्नुहोस् न, बादलै बादल लागेको छ पहाड़को त्यसमा गएर कुना कनारमा गएर चाहिँ तपाईँले गर्नुभएको छ भने कति साहस, अदम्य साहस चाहिन्छ नि। त्यो गर्दाखेरि त हामी नेपाली चाहिँ यो हामी नेपालीले साहसहरू चाहिँ देखाछौ।
1: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्माजी हुनुहुन्छ। उहाँसँग हामी विविध पर्यटकीय गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब सुनिल शर्माज्यू, यो पछिल्लो समय पर्यटकहरू आइरहँदा देशभित्र अलिकति यो ठगी, त्यसै गरी अनधिकृत गाइड, असुरक्षित यात्रा, फोहोर व्यवस्थापन, कमजोर नियमन जस्ता कुराहरू चाहिँ कहिलेकाहीँ त्यो गुनासो पनि सुनिन्छ। त्यसलाई व्यावसायिक रूपमा मात्रै हेर्ने, सेवामूलक अलिकति कम, त्यो रूपमा कम हेर्ने, व्यवसाय गर्ने, पैसा चाहिँ कसरी कमाउने भन्नेतिर ध्यान दिने, त अलिकति सेवा हो, हामीले चाहिँ आफ्नो परिचय चाहिँ यसरी दिनुपर्छ भनेर एउटा चाहिँ त्यो व्यवस्थापन चाहिँ अलिकति कमजोर भनिन्छ। यसमा नियमनका लागि पर्यटन बोर्डको भूमिका कस्तो छ?
2: यसमा एउटा कुरा यसमा के थप्न मन लाग्यो भन्दाखेरि, मलाई चाहिँ धेरै कम राष्ट्रहरूमा चाहिँ पर्यटकको सुरक्षा गर्नलाई चाहिँ पर्यटक प्रहरी हुन्छ। मलाई लाग्दैन कि 10-12 देशभन्दा बढी पर्यटक प्रहरी छ, नेपाल पनि त्यसमध्येमा एउटा पर्छ। अनि पर्यटक प्रहरी चाहिँ रात दिन खटिराख्नु भएको छ, हामीले उहाँले समन्वय गर्छौँ, उहाँको हटलाइन छ, उहाँको जनशक्ति, जुन जनशक्ति छ, उहाँले चाहिँ यस्ता गुनासो आउँदा साथै जति पनि पर्यटन व्यवसायी हुनुहुन्छ, जति पनि गुनासो आउँछ भने कि इमेलमा कि फोनमा कि तपाईँ आफै उपस्थित भएर उहाँलाई भनिदिनु भयो भने उहाँले तुरन्तै खट्नुहुन्छ, तुरन्तै यो समस्याको समाधान गर्नुहुन्छ। आज अनधिकृत राइड हुनुहुन्छ भन्दाखेरि उहाँहरूको भ्यानहरू गएर उहाँहरू चाहिँ त्यही ठाउँमा घुम्नुहुन्छ, उहाँलाई चाहिँ अधिकारै दिएको छ, मैले तपाईँको गाइडको परिचयहरू त गाइडले त भन्दाखेरि चाहिँ सही सूचना दिने हो नि त, होइन र नकली गाइड भएर नकली सूचना प्राप्त गर्छ भने उहाँले त्यहाँ पनि समन्वय गर्नुभएको छ, उहाँहरूले चाहिँ रेगुलेटरी बडीको बारेमा हेर्दै हुन्छ भन्दाखेरि कति भनेर भन्दाखेरि चाहिँ कस्तो पर्यटकलाई योभन्दा बढी सुरक्षा त के होला कि पर्यटक प्रहरी जस्तो विशेष निकाय नै हामी कहाँ छ, जुन चाहिँ तपाईँ आज विदेशमा कुनै पनि ठाउँमा चाहिँ टुरिस्ट पुलिस भन्ने नै उहाँहरू पुलिस भन्ने चाहिँ सुन्या हुन्छ, टुरिस्ट पुलिस भन्ने चाहिँ धेरै कम राष्ट्रमा हुन्छ भन्दाखेरि हामीले एउटा विशेष त्यसमै दक्ष भएका र त्यसैमा लागि पर्ने चाहिँ जनशक्ति भएर चाहिँ उहाँहरू चाहिँ त्यही एउटा निकाय चाहिँ खडा गरेका छन् नि, राज्यले त त्यहाँसम्म सोचेको छ नि त गर्नलाई भन्दाखेरि तपाईँ कुनैमा पनि जानु, फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, डाइरेक्टली तपाईँ आउन सक्नुहुन्छ भने तपाईँको द्वारमा त उहाँनिर सधैँ 24 नै तत्पर भएर बस्छ। योभन्दा बढी त म के भन्नु,
1: विकट क्षेत्रहरूमा के गर्ने, सुगम ठाउँमा प्रहरी पुग्ने ठाउँमा त छ,
2: विकट क्षेत्रहरूको पनि मसल तथ्याङ्क छैन, केही ठाउँहरूमा चाहिँ पर्यटक प्रहरी हुन्छ, अब सबै ठाउँमा त पर्यटक प्रहरी हुनुहुन्न, जहाँ पर्यटक प्रहरी हुनुहुन्न त्यहाँनिर चाहिँ प्रहरीहरू नै बस्नु भएको छ, त्यहाँ सूचना आउँछ, सूचना आउँदाखेरि होटेलहरूले प्रहरीहरूसँग पनि समन्वय गर्नुहुन्छ, जहाँ पर्यटक प्रहरी हुन्छ फर्स्ट तपाईँको चाहिँ उहाँ नै हुन्छ सम्पर्क, नत्र भए चाहिँ प्रहरीहरूसँग पनि गर्नुहुन्छ। आज पनि हेर्नुहोस् त कसैले आइफोन भेटाउनु भएको छ, कहिले पर्स भेटाउनु भएको छ, कहिले चाहिँ कसैले चाहिँ तपाईँको चाहिँ पासपोर्टहरू भेटाउनु भएको छ, र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पनि तपाईँले हेर्नुभयो भने के लेखेको छ भने नेपाल चाहिँ महिलाको लागि चाहिँ अत्यधिक सुरक्षित ठाउँ हो भनेर लेखाएको छ। सोलो ट्राभल गर्नलाई नेपाल चाहिँ नम्बर 1 डेस्टिनेसन पनि भन्या हुन्छ, एक्लै तपाईँ ट्राभल गर्छ, त्यसमाथि पनि महिला भएर पनि तपाईँ निर्धक्क साथ तपाईँ गर्नुपर्छ, यो त हामीले भन्या होइन नि, यो त अन्तर्राष्ट्रिय मिडियाले भन्दाखेरि कति सम्मान हामीले पाएका छौँ।
1: अब यो पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी सृजना, त्यसै गरी विदेश पलायन भइरहेका युवाहरूलाई देशभित्रै उद्यमशील बनाउने लगायतका अरू क्षेत्रहरूमा कस्तो भूमिका खेलिरहेको छ?
2: प्रचुर सम्भावना छ, हेर्नुहोस् है पर्यटकको चाहिँ तपाईँले चाहिँ
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: त खाना होइन त तपाईँले अलिकति ढिँडो नै पस्किदिनुहोस्, अहिले चौरो फापर केही रोटी दिइदिनुहोस्, सानो सानो टुक्रा भनेर नेपाली कसरी बस्छन् कसरी खान्छौँ उहाँलाई चाहिँ काँटा चक्कुले खानुहुन्छ। तपाईँले हातले खाँदाखेरि तपाईँको न्युरोन सिस्टम, हातले खाँदाखेरि तपाईँको डाइजेस्टिभ सिस्टम, बुढापाकाले चाहिँ किन यो हाम्रो बाउबाजेले हातले खान्थे भनेर त्यसलाई बुझाइदिनुहोस्। पलेटी कसरी खाएको किन हो भनिदिनु, करुवामा पानी हामीले किन पिउँछौँ त्यो भनिदिनुहोस्, तामाको भाँडाहरूमा चाहिँ हामी खाना किन खान्छौँ त्यो भनिदिनु, अनि त्यहाँ साग पकाउने विधि भनिदिनुहोस्, हामीले चाहिँ के छ सुकुटी किन हामीले गर्छौँ, मनसुनमा हामीले कसरी खेतीपाती हुन्छ, अरू बेलामा कसरी हुन्छ, खानपान विशेष घरको बनौट डिजाइन सबै बुझ्न आउँछ उसलाई, प्रस्तुतिकरण कस्तो हो त्यो डिपेन्ड हुन्छ। अब त्यसलाई अङ्ग्रेजीमा भन्छौँ हामीले चाहिँ पर्यटनमा चाहिँ प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज ए स्टोरी टेलिङ। तपाईँ नेपाल आउनुहोस् घुम्न आउनुहोस् भन्दाखेरि मलेसियाले त्यही भन्छ, थाइल्यान्डले त्यही भन्छ, वाइ सुड आई चुज नेपाल, स्पेसल रिजन त हुनु पर्यो नि हो, त्यसको लागि चाहिँ स्टोरी टेलिङको चाहिँ कला हुनु पर्यो। त्यही भएर चाहिँ गाइडहरू हुँदाखेरि हामीले विशेष ध्यान दिन्छौँ, उहाँलाई सूचना दिने हो, सूचनालाई उहाँले प्रोसेस गरेर त्यसलाई चाहिँ स्टोरी टेलिङमा इमोसन फिलिङका साथ चाहिँ कसरी भन्नु पर्यो भनेर च्यालेन्जरहरू छ भन्ने तरिका छ, ट्रेनिङमा पनि त्यो दिँदैछौँ।
1: हामीले सानो सानो कुराबाट पनि त्यो पर्यटकीय गतिविधि गरेर त्यसलाई चाहिँ हामीले रोजगारको रूपमा अथवा अर्थतन्त्रका रूपमा जीवनयापनका रूपमा व्यावसायिक रूपमा लिन सक्छौँ अलिकति पछिल्लो समय। अब यहाँले अघि कोट्याउनु भयो यो डिजिटल माध्यममा गयो सबै विषय कुराहरू, अहिले होइन डिजिटल पर्यटनको विषयलाई अलिकति उठाउन के छ अहिले पछिल्लो समय यो कन्टेन्ट क्रिएट गर्नेदेखि लिएर अब सेवा सुविधाहरूको बारेमा जानकारी पनि हामीले चाहिँ डिजिटल प्लेटफर्मबाट दिने कुराहरूमा चाहिँ कति परिवर्तन भइरहेको छ अहिले के छ अहिले?
2: अब तपाईँको पर्यटन प्रवर्धन गर्नलाई चाहिँ विगत 5 वर्षमा मैले हेर्दाखेरि आमूल परिवर्तन नै भएको छ, सबैजना डिजिटलमै जान सकेका छ होइन। आज युट्युबमा तपाईँले अघि चाहिँ पर्यटनको सम्भावना भन्नुभयो, तपाईँले आफ्नो क्षेत्रमा चाहिँ त्यो पर्यटनको देखाइदिएर या कुनै पनि ग्रामीण परिवेश या के देखाउँछ भने राम्रो प्रस्तुतिकरण गर्नुभयो भने युट्युब तपाईँ सोसियल मिडियाको माध्यमबाट चाहिँ घर बसी बसिकन पैसा कमाउनुहुन्छ, कन्टेन्ट क्रिएटरहरूले चाहिँ राम्रै आमदानी भएको छ उहाँहरूको चाहिँ। पहिला हाम्रो पालामा त जाइरहनु पर्दाखेरि चाहिँ हामी अखबारमा हेर्थ्यौँ भ्याकेन्सी कहाँ निस्के आउँछौँ त्यहाँ गएर एप्लाई गर्छ, अब त्यो रहेन। अब तपाईँको क्रिएटिभिटी छ भने चाहिँ तपाईँले सम्मान गर्छ क्रिएटिभिटीलाई, मौलिकता हुनु पर्यो, तपाईँको क्रिएसन हुनु पर्यो, त्यो क्रिएसन तपाईँलाई चाहिँ आफ्नै सोसियल मिडियामा त तपाईँकै घरमै छ सोसियल मिडियामा ल्याएर आफ्नो क्रिएटिभिटी देखाउनु, संसारले त्यसलाई नमन गर्छ तपाईँको क्रिएटिभिटीमा। त्यो क्रिएटिभिटी आज म तपाईँ यहाँ बसेर जुन क्रिएटिभिटीको कुरा गर्दैछु सोसियल मिडिया, 6 महिनामा यो प्रविधि चेन्ज हुन्छ, अर्को 6 महिनामा चेन्ज हुन्छ, यो मेरो त 1 वर्ष पुरानो भनेको कुरा, यो त आज तपाईँसँग अन्तर्वार्ता जुन दिइरहेको छु यो त आउटडेटेड हुन्छ भन्दा यति फास्ट चेन्ज हुँदैछ कि तपाईँले तपाईँको कल्पनाभन्दा बाहिरको छ। अब यो चाहिँ पहिला पोस्टर प्याम्पलेट ब्रोसर्सहरू थियो, अब पोस्टर प्याम्पलेट ब्रोसर कसैले लिनै चाहँदैन, डिजिटलमा कहाँ छ, तपाईँको साइट कुन छ, तपाईँको भिडियो कुन छ। अब पहिला भिडियो 30-40 मिनटको बन्थ्यो, अब त्यो डकुमेन्ट्री पनि कोही हेर्न चाहँदैन, भिडियो पनि तपाईँले त्यो टिकटकमा स्क्रल गर्दाखेरि या भिडियो हेर्दाखेरि तपाईँ रिल्स हेर्दाखेरि 90 सेकेन्ड भन्दा बढी त तपाईँलाई कसैले टिकाउनै गाह्रो हुन्छ, तपाईँले त मोबाइलमा चाहिँ टिक टिक टिक क्लिक गर्दै स्क्रल गर्दै तपाईँ जाँदै हुन्छ हो, त्यहाँनिर त्यो भिडमा तपाईँको मौलिकता के हो त्यो के हो, क्रिएटरहरूले त्यो चोइसहरू हुन्छ। अब हामीले चाहिँ प्लेटफर्म दिन्छौँ, आउनु सहकार्य गरौँ भनेर पनि भन्या हुन्छौँ, उहाँलाई प्लेटफर्म पनि दिन्छौँ। अब हामीले आफ्नो नियम कानुन लिमिटेसन्समा बसेर गर्नुपर्ने हुन्छ, कतिजनाले इन्डिपेन्डेन्टली गर्नुहुन्छ उहाँहरूले देखाउनु नै भएको छ, लाखौँ लाख उहाँको फलोअर छ, कसलाई देखाउनु भयो उहाँले नेपाल नै देखाउनु भयो, नेपाललाई देखाउँदाखेरि उहाँहरूको माध्यमबाट पनि नेपालमा चाहिँ उहाँहरू परिचित हुनुहुन्छ भन्दाखेरि सबैको प्रयास हो यो क्रिएटिभिटी।
1: अब हामीले नेपालमा पर्यटकीय प्रचुर सम्भावना छ भन्छौ होइन, विदेशी पर्यटकहरू विदेशी नागरिकहरू नेपालमा किन आउने, के कारणले घुम्न आउने, हामीले के के भन्दाखेरि उहाँहरूलाई आकर्षित गर्ने, के भनेर आउनुहुन्छ?
2: उहाँहरूको नेपालको आतिथ्यतालाई साह्रै मन पराउनुहुन्छ, ह्युमन इन्टरफेस हुन्छ है। तपाईँले एउटा म भनिदिउँ कि तपाईँ कहीँ जानुभयो, बाटो हराउनु भयो या के भयो, तपाईँले गुगल म्याप पनि पाउनु, तपाईँले कसैले सोध्नुभयो भने उसले एकछिन कुरेर तपाईँलाई भनिदिएर त्यो बाटो पनि देखाइदिन्छ। होटेल सबैको प्रयास हो यो क्रिएटिभिटी।
1: अब हामीले नेपालमा पर्यटकीय प्रचुर सम्भावना छ भन्छौँ होइन, विदेशी पर्यटकहरू विदेशी नागरिकहरू नेपालमा किन आउने, के कारणले घुम्न आउने, हामीले

0: त्यही भयो आतिथ्य भन्दाखेरि ह्युमन इन्टरफेस हुन्छ, त्यही विदेश जानुहोस् सबै तपाईँको डिजिटल भइसकेका हुन्छ, डिजिटल की भइसकेका हुन्छ, रिसेप्सनमा तपाईँले कार्ड पाउनुहुन्छ, आफै सामान बोक्नुहोस्, आफै रुममा जानुहोस्, आफै जानुहोस्, त्यहाँभित्र न्युज पेपर सबै डिजिटल हुन्छ, सबै हुन्छ। ह्युमन इन्टरफेस चाहिँ सबभन्दा ठुलो कुरा हो। आज पनि गाउँघरदेखि लिएर सहरसम्ममा हामीले स्माइलका साथ चाहिँ मुस्कानका साथ चाहिँ आतिथ्य दिँदाखेरि त्यो हाम्रो विगत श्रेष्ठ हो होइन। अनि आज चाहिँ तपाईँ अन्तर्राष्ट्रिय पत्र पत्रिकामा पर्यटनको पत्रिकामा हेर्दाखेरि आतिथ्यताको लागि यो देश साह्रै राम्रो, सबैजना स्माइल दिइराख्नु चाहिँ मुस्कानका साथ चाहिँ स्वागत गर्न, अतिथि देव भयो भनेर चाहिँ भन्ने मात्रै होइन चरितार्थ पनि गरेका छ। कसैले कसैलाई लिएर ठगेर कहाँनिर बदमासी गरेका छ तपाईँ सायद हुन्छ यताखेरि सायद त्यो बिल्डले सुन्नुहुन्छ, त्यसले देशको छवि बिगारेको छ भनेर चाहिँ सुन्दा पनि सुन्नुहुन्न। त जहाँ आउनुहुन्छ कुनै विदेशीले यहाँनिर पर्यटक पर्यटक हेर्नुहोस् पैसा नभएर खान नपाएर हिँडे आएर लडेको मान्छेलाई पनि खाना खुवाएर उहाँहरूले मदत गरेर चाहिँ उहाँलाई भनेर कहाँ हो के हो तिम्रो घर कहाँ हो भनेर एम्बेसीसँग सम्पर्क गरेर पनि उहाँको जिम्मा लगाउनु भएको छ। तपाईँले आफ्नै पैसाले आफ्नै गरेर कुन चाहिँ संघ संस्थाले खानपिन गरिदिएर चाहिँ उहाँहरूलाई लिएर चाहिँ सम्मानका साथ गरेर विदेशमा जानु त एक दिन तपाईँ ओभर स्टे बस्नु त तपाईँलाई कानुनी कारवाही हुन्छ। यहाँ त तपाईँले त खान बस्न लाउन दिएर पनि एम्बेसीसँग सहकार गरेर विशेषसँग तपाईँलाई चाहिँ मान सम्मान साथै तपाईँको देशमा फर्का छ।
1: पर्यटकहरूलाई प्रहरीले दिने सुरक्षाको एउटा विषय भयो, अर्को विपदबाट हुने सुरक्षा कुराहरू जस्तो पूर्व सूचना दिने कुराहरू होइन, कुनै पर्यटक गन्तव्यमा जानुभन्दा पहिला उहाँहरूले प्रपर त्यो जानकारी लिने विषयवस्तुहरूमा बोर्डले चाहिँ के कसरी समन्वय गर्छ आइसकेपछि?
0: अब उहाँले बोर्डले चाहिँ प्रवर्तनात्मक भूमिका खेल्ने हुन्छ, जानकारी लिनुहुन्छ, मौसम सम्बन्धी जानकारी हुन्छ। अहिले तपाईँको मेट्रोलोजिकल डिपार्टमेन्टबाट जुन हामीले सूचना पाउँछौँ धेरै एक्युरेट सूचनाहरू हुन्छ होइन, त्यसले गर्दाखेरि ट्रेकहरूमा जानलाई चाहिँ धेरै सुविस्ता भएको छ। ठाउँ ठाउँमा मोनिटरिङ स्टेसन पनि राखेको छ, ठाउँ ठाउँमा तपाईँको चाहिँ वेदर फोरकास्ट गर्ने पनि सूचनाहरू दिएका छन्, अनि त्यसको एक्युरेसी पनि धेरै नै राम्रो भएको छ। त्यो एक्युरेसीलाई चाहिँ त्यो हामीले पाउने, त्यो चाहिँ पर्यटन व्यवसायहरूले पाउने, गाइडले पाउने, त्यो चारैतिर वेदरको सूचना पाउँदाखेरि उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने आफ्नो प्लानिङ त्यही अनुसारको प्लानिङ्सहरू गर्नुहुन्छ। त्यो प्लानिङ गर्दाखेरि उहाँलाई धेरै सजिलो भएको छ। अब नेपालमा आउँ, अहिले कस्तो छ वेदर, ए मनसुन त चलिरहेछ, ल म सायद अक्टोबरको पहिलो हप्ता आउँ कि या सेप्टेम्बरको लास्ट विक आउँ, म नेपालमा आएपछि काठमाडौँबाट मैले हिमालय हेर्न चाहन्छु भन्दाखेरि हामीले वेदर फोरकास्ट सात दिनको हेर्दाखेरि उहाँलाई भनिदिँदाखेरि उहाँले एउटा ट्रस्ट पाउनुहुन्छ, ए तिमीले चाहिँ मलाई भनिदेऊ अहिले चाहिँ वेदर यस्तो छ, म चाहिँ एक हप्ता रोकिनुपर्छ भनेर भने, जब उहाँ तपाईँले त्यो सूचना नदेखिन उहाँ आएर हिमाल चाहिँ देख्न पाउनु भएर मनसुन भयो भने चाहिँ उहाँले भने तिमीले मलाई ठग्यो भनेर भन्नुहुन्छ। तर यो चाहिँ के भन्छ भने मौसमको पूर्व सूचनाहरू चाहिँ तपाईँको यति एक्युरेट अहिले भइरहेछ कि विदेशीहरूलाई त्यो सूचना दिँदाखेरि उहाँ चाहिँ साह्रै गौरवान्वित हुनुहुन्छ, अनि साह्रै उहाँहरू चाहिँ एकदमै खुसी हुन्छ तिमीले हामीलाई यति सूचना दिइदियो भनेर सही सूचनाहरू हुन्छ। अब ठाउँ ठाउँमा तपाईँको समुदायहरू पनि हुन्छ, समुदायहरूले पनि हेल्प गर्दै आउँछ, होमस्टे छ तपाईँको, पर्यटन व्यवसायीहरूको संघ संस्थाहरू हुन्छ, अनि कैयौं तपाईँको मदत गर्ने चाहिँ चारैतिर छ मैले त देख्छु।
1: अब हामी अहिले त संघीय संरचनामा छौं होइन, बोर्डले समग्र देशभरिको अवस्था हेर्ने भयो विदेशी पर्यटक अथवा आन्तरिक पर्यटकहरूकै सन्दर्भमा, यो पालिकासँग स्थानीय तहसँगको समन्वय कस्तो छ होइन, सम्बन्धित ठाउँमा कुनै पर्यटक गयो अथवा होइन उहाँहरूको मातहतमा रहेका कतिपय पर्यटक स्थलहरू छन् स्थानीय सरकार सँग जोडिने विषय होइन, यो विषयमा कस्तो समन्वय हुन्छ?
0: हामीले कार्यक्रमहरू गर्दा तर्जुमाहरू गर्दाखेरि स्थानीय सरकारहरूको पनि माग आउँछ, अब लिमिटेड रिसोर्सेस हुन्छ, सम्पूर्ण स्थानीय निकास त गर्न सकिँदैन, तर जुन प्रभावकारी ढंगले चाहिँ हामीले पेश गर्न सक्छौँ उहाँले त हामीले त गरि नै राखेका हुन्छ, पर्यटन मेलाहरू गरेर हुन्छौँ, स्थानीय लोक संस्कृतिलाई चाहिँ हामीले बढ़ावा दिनलाई कार्यक्रम गरेका हुन्छौँ, पर्यटनको चाहिँ चिन्तन गर्ने कार्यक्रमहरू पनि हामीले गरिरहेका हुन्छौँ, मेला महोत्सव उत्सवहरूलाई चाहिँ हामीले उहाँहरूले भन्दाखेरि सहकार्य नै गरेर अगाडि बढ़िरहेका हुन्छ। तपाईँले हेर्दै जानुहोस्, गएको वर्षमा पनि हेर्नुहोस्, आगामी दिनको बजेटमा पनि हेर्नुहोस्, स्थानीय सरकार प्रदेश सरकार यिनीहरूसँग समन्वय नगरे त हामी त जाँदै जाँदैनौँ।
1: अब यो नयाँ सरकार भने पछाडि अलिकति सबै क्षेत्र उत्साहित, अझ निजी क्षेत्र धन बढ़ी छ होइन, यो बजेट तथा कार्यक्रमहरू विशेष के किसिमका त्यस्ता नयाँ खालका आए यो वर्ष होइन, अब यो विपदले पार्ने असरको कुरा त छँदै नै छ, धेरै पैसाहरू त्यहाँ जाला,
0: यो चाहिँ यसपालि चाहिँ हामीले चाहिँ प्रभावकारी ढंगले होइन जुन चाहिँ डिजिटल माध्यमबाट नौलो किसिमले नौलो प्रविधिहरू लिएर चाहिँ त्यो प्रविधि कुन चाहिँ हुन सक्छ र अन्तर्राष्ट्रिय जगतमा थप प्रभावकारी ढंगले र डिजिटल एजको जमानामा डिजिटली कसरी जान सकिन्छ भनेर त्यसमा हामी तत्पर छौं। किन समय सापेक्ष चाहिँ चल्नु पर्यो. समय सापेक्ष चल्नु पर्दाखेरि चाहिँ तपाईँको

0: ऐनहरू परिवर्तन हुँदैछ।
1: यो जुन अस्ति भोटेकोसी बाढीमा प्रभावित व्यवसायहरू हुनुहुन्छ कतिपय होइन, उहाँहरूको चाहिँ सबै बगाएर लगेको अथवा क्षति भएको भन्ने छ, यसका लागि बिमा लगायत अरू राहत प्याकेजको विषयमा के के भइरहेछ, विभागीय बोर्डले के के काम गरिरहेछ, सरकारले के दिने गरिरहेछ?
0: अब कार्यक्षेत्र त हाम्रो परेन होइन, यो तपाईँको बिमा अब त्यसमा चाहिँ जस्तो हिजो पनि मैले समाचार हेर्दाखेरि चाहिँ मृत्यु भएको व्यक्तिलाई चाहिँ तपाईँको हाम्रो कानूनले 12 वर्षसम्म चाहिँ व्यक्ति नआएपछि चाहिँ 12 वर्षसम्म गर्छ, जसले चाहिँ बिमा राहतहरू पाउन चाहिँ गाह्रो परेको छ। यो चाहिँ स्थानीय निकाय सरकारहरूलाई पनि उहाँहरूले चाहिँ भन्नुभएको छ, बिना मृत्युको प्रमाण पत्र लिएर चाहिँ हामीले कसरी राहत पाउने, हामीले कसरी बिमा पाउने, 12 वर्षसम्म हाम्रो कानूनमा 12 वर्षसम्म रहेछ होइन, अनि त्यो भन्दाखेरि चाहिँ सरकारलाई पनि यसको चाहिँ प्रब्लम्स चाहिँ उहाँहरूले थाहा भयो, 12 वर्षसम्म के गर्ने हो कसो गर्ने हो भनेपछि चाहिँ बल्ल यो सायद त्यो त्यसलाई चेन्ज नगरिकन चाहिँ बिमाहरू पाउने, मृत्यु भएको त तपाईँको हस्पिटलमा भएको मृत्यु भएको त प्रमाण डेथ सर्टिफिकेट पाएपछि तपाईँले पाइहाल्नु भयो सबै इन्सुरेन्सहरू तपाईँले पाउनु, तर जुन व्यक्ति चाहिँ सम्पर्कविहीन छ भनेर उसलाई के गर्ने त भन्ने चाहिँ कानूनले 12 वर्ष बनाएको छ, 12 वर्ष तपाईँले वेट गर्नु पर्यो, 12 वर्षसम्म त्यो व्यक्ति विश्वासले वेट गर्ने कुर्नी त कुरा आउँदैन, त्यही भएर चाहिँ अब त्यसमा चाहिँ छलफल भइरहेछ।
1: अब हामीले ठूल्ठूला विपदहरू भोग्यौं होइन, जस्तो भूकम्प, त्यस पछाडि कोरोना महामारी र अहिले चाहिँ यो भोटेकोसी बाढी, तीनवटै एकदमै विकराल अवस्थामा, तैपनि हामी त्यसभन्दा माथि उठेर फेरि अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने चुनौती चाहिँ छ नै, यसका लागि अब बोर्डले आगामी योजना काम कार्यवाहीको सन्दर्भमा के छ तयारी?
0: यस्तो विपद आउँदाखेरि चाहिँ एउटा चाहिँ के भएको थियो भने अर्ली वार्निङ चाहिँ सिस्टम चाहिँ डेभलप गर्नुपर्ने छ, तर त्यो अर्ली वार्निङ सिस्टम चाहिँ कस्तो भन्दाखेरि भारतसँग पनि हाम्रो छिमेकी राष्ट्रहरूसँग पनि बसेर चाहिँ त्यसलाई चाहिँ ट्रान्सबाउन्ड्रीमा चाहिँ गर्नुपर्ने हुन्छ। यो त तपाईँको चाहिँ 40 फिट माथि चाहिँ पानी आउने, 50 फिट माथि आउने त कसैले आफ्नो जीवनकाल सुने पनि थिएन, देखा पनि थिएन होइन। जुन हाम्रो वार्निङ सिस्टम थियो त्यो त पानीको सतह चाहिँ खतराको संकेतभन्दा माथि जाने त्यस्तो वार्निङ सिस्टमहरू हो, तर यो वार्निङ सिस्टम भने त अर्कै हो, विपदमा चाहिँ यो त एकदमै हामीलाई चाहिँ यसलाई तयार नै गरिरहेको छ, क्लाइमेटले चाहिँ क्लाइमेट चेन्जले गर्दा कस्तो छ, अब यसमा चाहिँ सरकारले चाहिँ हेर्दै हुनुहुन्छ। तर विपदहरूको यो हुँदाखेरि यसमा क्राइसिस चाहिँ नेपालमा चाहिँ टुरिज्ममा क्राइसिस हुँदाखेरि यसलाई इमिडिएटली ट्याकल गर्नलाई एउटा क्राइसिस सेल ट्रेन्ड ह्युमन रिसोर्सेस जुन चाहिँ अब मेरो त्यो चाहिन्छ, अब चाहिँ मैले जति जान छ पनि म र मेरो सहकर्मीहरू जतिलाई चाहिँ एयरपोर्टबाट परिवारजनहरू डाइरेक्ट टुरिज्म मोडमा आछन्, आँखाबाट आँसु ल्याएको छ, हामी पनि त्यस्तो ट्राउमामा उहाँहरूलाई सान्त्वना दिने कन्सल्ट गर्ने हामी पनि ट्रेन रहन्छौँ होइन, त्यो ट्रमालाई चाहिँ डिल गर्नलाई चाहिँ। अनि मलाई चाहिँ पर्सनली होइन, यो पर्सनल लेभलमा चाहिँ के भन्नु भने त्यस्तो चाहिँ हामी पनि ट्रेन हुनुपर्ने जरुरी छ, यस्तो विपदमा चाहिँ कसरी चाहिँ सान्त्वना दिने होइन, तपाईँले बोलाएर उहाँलाई चिया खुवाइदिएर कुरा मात्रै सुनिदिनु भयो भने उहाँले तपाईँले हेलिकप्टर लिएर जानुपर्ने, तपाईँले मेरो मान्छे त्यहाँ गएर छ, तपाईँहरू यहाँ बस्नु भएको छ, उहाँले हामीलाई गाली गर्नुभयो सबै चिज, तपाईँले एक शब्द नबोलिकन उहाँलाई पानी चिया खुवाएर तपाईँले सुनिदिनु भए पनि नि तपाईँलाई चाहिँ उहाँहरूले चाहिँ एकदमै उहाँको चाहिँ दुःखलाई चाहिँ तपाईँले हरण गर्नुहुन्छ, केही हदसम्ममा उहाँको मरमपट्टि लगाइदिया हुन्छ होइन। त्यसमा चाहिँ साइकोलोजिस्टहरूको चाहिँ चाहिन्छ। अब यो त जतिखेर तपाईँलाई चाहिँ गाह्रो परेपछि त्यतिखेर नै माग हुन्छ नि त होइन, साइकोलोजिस्टहरू चाहिँदो रहेछ यस्तो बेलामा, उहाँ साइकोलोजिस्टहरूले त्यो साइकोलोजी बुझेर कसरी डिल गर्ने, ट्रमामा पनि कर्मचारीहरूले कसरी डिल गर्ने, त्यो चाहिँ ट्रेनिङ चाहिँ हुँदो रहेछ है त्यो ट्रमामा चाहिँ। यो त तपाईँको त संसारले नै नसोचेको विपद हो नि त, त्यस्तोमा चाहिँ आगामी दिनमा केही ट्रमाको साइकोलोजिस्टहरू केही त्यस्तो संयन्त्र चाहियो, र नत्र अब त्यो संयन्त्र त बनाएर पनि हुँदैन, कर्मचारीहरूले कमसे कम 1 महिना जति त्यस्तो ट्रेनिङ लिने चाहिँ आवश्यकता मैले चाहिँ देखेँ।
1: हस्, यहाँलाई धन्यवाद समयको कुराकानीको लागि।
0: थ्याङ्क यू, धन्यवाद, मौका दिनुभयो, धेरै धेरै धन्यवाद। र अन्तर्गत चाहिँ म यही भन्छु कि नेपाल चाहिँ खुला छ, सम्पूर्ण रूपमा खुला छ, प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिलेलाई चाहिँ खुलै छ भने आफ्नो माध्यमबाट साथीभाइहरूले सबैले सही सूचना सम्प्रेषण गरिदिनु भयो भने हामी धेरै धेरै आभारी हुनेछौँ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा। उहाँसँगको कुराकानीसँगै आजका लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथीहरू दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा गाड़ी संचालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने, जोखिम कायमै रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटेको सिबाडीमा 6150 अझै सम्पर्कविहीन यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरपझोङ घोषणा पत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेशियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको थियो, तर आजदेखि कृष्णभीरमा नयाँ ट्र्याक खोली राजमार्ग संचालनमा ल्याइएकाले ग्यास पुरानै भावमा पाइने भएको छ। कृष्णभीरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणको भनाई छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13742 जनाको उद्धार गरिएको छ। भोटेकोशी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले 49 बुधे घरपझोङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड़ र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए।
गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा लगायतका नेताहरू देउबाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरूमध्ये सलह पुरस्कारका लागि छनौट भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्यांकन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले उजागर गरेको छ। यसैगरी पद्मश्री साधना सम्मान 2082 स्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसैगरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यी विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको थियो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाड़ीकै ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमी रहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्र मध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायत थिंक ट्याङ्क जेड एन ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्यूटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनान्सियल सेन्टर्स इण्डेक्स 40 अर्थात जीएफसीआई 40 हङकङले 756 अंक प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्यांकन गरिएको छ। सूचकांकमा न्यूयर्क पहिलो र लण्डन दोस्रो स्थानमा छन्। हङकङपछि सिंगापुर चौथो तथा सांघाई पाँचौं स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पूँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसाय तथा विज्ञको मूल्यांकनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समयमा नेपाल, इण्डोनेसिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेर र प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंक विहीन छ। त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहको 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूह एकको अन्तिम खेलमा जापान र इण्डोनेसिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा गाड़ी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेकोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन। यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 विधेयक घरपझोङ घोषणा पत्र जारी। जलवायु न्यायको माग। हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा। विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: Dish Home, खुशीको कनेक्सन।

भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो, हुँदैन थियो बिछोड, मलाई माफ गर। नचाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु, भएछ भने म तिमी

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: आफ्नो युद्धपोत नजिकै भारतीय नौ
2: गर्ने भाइ सामान पुर्याउने अनि आइहाल्ने अरू सामान पुर्याउनु छ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
2: मिलाउँछु।
3: नमस्कार, कता नि
2: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
3: सुरक्षा घरको
2: जीवन।
0: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थालेका छन्। भोटेको सी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्रयाक बनाएर आजदेखि सवारी सञ्चालनमा आएको हो। सड़कमा गैरातीदेखि नै गाड़ी आवाजावत शुरू भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बिहान पूर्ण रूपमा सड़क सञ्चालनमा आएको हो। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायम रहेकाले सावधानी अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। भदौ 14 त्रिशुली नदीमा आएको बाढ़ीका कारण भित्ता कटान हुँदा कृष्णवीरमा पहिरो गएको थियो। पहिरो गएकै स्थानभन्दा माथि नयाँ ट्रयाक खोलेर ग्राभेल गरिएपछि सवारी साधन दुईतर्फी चल्ने व्यवस्था बनेको सड़क विभागले बताएको छ। नयाँ सड़कमा परीक्षणका रूपमा ग्यास बुलेट, पहिरोले रोकिएका ट्रकहरू आइतबारदेखि चलेका थिए, आजदेखि सबै खाले गाड़ी चल्न थालेका हुन्। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा उक्त सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता भएका छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अर्नीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, एक मिनी ट्रक, दुई जीप, चार कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बसमा क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति हुँदा 2 चालक बेपत्ता भएका छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समिति अन्तर्गत 7 टिपर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसायी कम्पनी प्रणालीको 59 ट्रक कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग संचालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्रु बेपत्ता भएका छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको 1 बसमा क्षति पुग्दा कार चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनुभयो।
5: अर्थमन्त्री डाक्टर सोनी मोहगले 3 दिने भ्रमणको लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा वहाँ आज बिहान 7:35 बजेको उडान मार्फत काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन्। अर्थ मन्त्रालयका अनुसार विपदपछिको पुननिर्माण लगायत नेपाल भारत बीचको आर्थिक, राजनैतिक तथा कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा अर्थमन्त्री वागले आज साँझ 5 बजे भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ। भोलि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। भोलि नै उहाँले भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक सम्वाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। यसै दिन भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने वृहत भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वागले सहभागी हुने तालिका रहेको छ। शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरणा संघको सम्मेलन र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उहाँ सोही दिन साँझ नेपाल फर्कने कार्यक्रम छ।
1: नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 2 बजे बैठक बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। कांग्रेसको वडा तहको अधिवेशन पर्सीदेखि शुरू हुँदैछ। असोज 15 गतेदेखि केन्द्रीय महाधिवेशन शुरू हुँदैछ। तर पार्टीमा भने पूर्ण रूपमा एकता कायम हुन सकिरहेको छैन। शेरबहादुर देउवा पक्ष अहिले पनि छुट्टै महाधिवेशनको अडानबाट पछि हटेको छैन। यिनै घटनाक्रमबारे समेत बैठकमा समीक्षा हुने बताइएको छ। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनमा एक निर्वाचन क्षेत्रबाट 33 जना हुने गरी 5,445 प्रतिनिधि सहभागी हुनेछन्।
5: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
1: इलामको देउमाई नगरपालिका एक साधु गाउँमा बोलेरो जीप पल्टिँदा चालकको मृत्यु भएको छ। प्र 1010101J3706 नम्बरको बोलेरो जीप आज सड़कमै पल्टिँदा चालक देउमाई नगरपालिका एक चमौता बस्ने 35 वर्षीय तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाका विजेताको छनौट आज हुने भएको छ। आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गर्न लागि हो। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका प्रत्येक दिनका दरले 31 जनाले जनही 1,00,000 रूपियाँ पाउनेछन्। साथै 2 जना बम्पर उपहार पाउनेले जनही 10,00,000 रूपियाँ पाउनेछन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले आफ्नो विशेष आर्थिक क्षेत्रमा भारतीय नौसेनाले उत्साहपूर्ण कार्यवाही गरेको आरोप लगाएको छ। यही विषयलाई लिएर पाकिस्तानले कड़ा विरोध समेत जनाएको छ। यसै मुद्दामा पाकिस्तानी विदेश मन्त्रालयले इस्लामाबाद स्थित भारतीय उच्चायोगका कार्यवाहक राजदूतलाई बोलाएर गएको मंगलबार भारतीय नौसैनिक युद्धपोतसँग भएको भनिएको टक्रावलाई लिएर कड़ा विरोध दर्ज गराएको हो। पाकिस्तानको नौसेनाले आफ्नो द्विवार्षिक सिपार्क 26 अभ्यास गरिरहेको समयमा भारतीय पोत पाकिस्तानी नौसैनिक पोतको नजिक पुगेर आक्रामक ढंगले युद्धाभ्यास गरेको पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। पाकिस्तानले यसपछि 2 पोतबीच सम्पर्क भएको जनाएको छ। यो घटना अन्तर्राष्ट्रिय कानून, सैन्य अभ्यास र युद्धाभ्यासका साथै सैनिकहरूको आवतजावतबारे पूर्व सूचना दिने सन् 1991 द्विपक्षीय सम्झौताको गम्भीर उल्लंघन भएको पाकिस्तानले दावी गरेको छ। यसबाट क्षेत्रमा तनाव बढ़ने खतरा पैदा भएको पनि विज्ञप्तिमा उल्लेख छ। यता समाचार संस्था रोयटर्स एएनआई र आईएनएनएसले सूत्रहरूको हवाला दिँदै मंगलबार साँझ उत्तरी अरब सागरमा पाकिस्तानी नौसेनाको एउटा जहाज नियमित निगरानीमा रहेको भारतीय नौसेनाको युद्धपोततर्फ तीव्र गतिमा आएको र त्यसमा कारण दुवैबीच ठक्कर हुन पुगेको दावी गरेका छन्। यसै घटनालाई लिएर बुधबार नयाँ दिल्लीमा पनि पाकिस्तानी उच्चायोगका कार्यवाहक प्रमुखलाई विदेश मन्त्रालयमा बोलाएर भारतले पनि आफ्नो तर्फबाट कड़ा विरोध जनाएको छ।
5: र अब खेल समाचार। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। जापानको आइचे स्थित पार्क एरिना कोमा किमा हुने खेल नेपाली समय अनुसार अपरान्ह 4:05 शुरू हुनेछ। पहिलो खेलमा आज जापानसँग 3-0 सोझो सेटमा पराजित भएको नेपाल आज इण्डोनेसिया विरूद्ध सुधारिएको प्रदर्शनसहित सुखद नतिजाको खोजीमा हुनेछ। हिजोको खेलमा विश्व वरियतामा 6 स्थानमा रहेको जापान विरूद्ध नेपालले पहिलो सेट 25-8 गुमाएको थियो। दोस्रो सेटमा केही सुधार गरे पनि नेपाल 25-12 पराजित भयो। तेस्रो सेट पनि नेपालले 25-11 गुमाएको थियो।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन, भटेकोशी बाढ़ीले 191 सार्वजनिक सवारीमा क्षति।
1: अर्थमन्त्री वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान, बाढ़ीपछिको पुननिर्माण, द्विपक्षीय सम्बन्ध लगायत विषयमा छलफल हुने।
5: महाधिवेशन तयारी बारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, प्रतिनिधि सभाको बैठक पनि आज।
1: भारत र पाकिस्तान बीच फेरि तनाव बढ़दै, आफ्नो युद्धपोत नजिकै भारतीय नौ सैनिकले युद्धाभ्यास गरेको पाकिस्तानको आरोप।
5: र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस वरिपरि नजर घुमा हेर्न

0: my cutting kaisano.
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस छामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ला साथी मलाई रोज्ने पो हो कि

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।
2: समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा ग्रे जोनमा प्रकाशित समाचार बारे सरकारको जवाफ माग। मेलम्ची खानेपानी आयोजनाका प्रभावितका माग पूरा गर्न सरकारको ध्यान आकर्षण।
0: मनास्लो हिमाल आरोहणका क्रममा एक विदेशीको मृत्यु। चिलिमी जलविद्युतमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण।
1: भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सड़क बारे गुनासो गर्न सड़क सुझाव एप सञ्चालनमा।
0: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कड़ाई। विदेशी विद्यार्थीलाई परिवार ल्याउन रोक।
1: र T20 श्रृंखला अन्तर्गत अन्तिम खेलमा आज भारत र अफगानिस्तान भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले अमेरिकी अनलाइन द ग्रे जोनमा प्रकाशित समाचारबारे सरकारको जवाफ माग गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले ग्रे जोनमा प्रकाशित रिपोर्टबारे राष्ट्रपतिका सभापति र प्रधानमन्त्री लगायतले दिनुपर्ने जवाफ दिनुपर्ने माग गर्नुभएको हो। गत वर्ष भदौ 24 गते सिंहदरबार सहित सरकारी कार्यालय, निजी भवन तथा राजनैतिक दलका कार्यालयमा तालिम प्राप्त समूहले रासायनिक पदार्थ सोडियम म्याग्नेसियम प्रयोग भएको न्यूयोर्क टाइम्सले पहिले नै उजागर गरिसकेको भन्दै वहाँले प्रश्न उठेका विषयमा राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह सहित अहिलेका प्रभावशाली नेताहरूले जवाफ दिनुपर्ने माग गर्नुभयो।
3: भदौ 23 र 24 का घटनाक्रम बारे अन्तर्राष्ट्रिय संचार माध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिकी अनलाइन द ग्रे जोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाफ दिने? प्रधानमन्त्री वालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दावी द ग्रे जोनले गरेको छ। सभामुख महोदय, यसको जवाफ चाहिन्छ। जवाफबाट कोही पनि भाग्न पाउँदैन। सरकारले जवाफ दिनुपर्छ। नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले पनि ग्रे जोनले निकालेको रिपोर्टले गम्भीर बहस सिर्जना गरेको भन्दै सरकारलाई 4 प्रश्न सोध्नु भएको छ। सो रिपोर्टले विदेशी सहयोगमा नेपालमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकास कार्यक्रम बारे सरकारले जवाफ दिनुपर्ने उहाँले माग गर्नुभयो। कसैको नाम कागजमा लेखिनु मात्रै विदेशी हस्तक्षेपको प्रमाण नभएको भन्दै उहाँले त्यसको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।
4: पहिलो, नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनैतिक नेतृत्व विकास युवा परिचालन सम्बन्धी सबै कार्यक्रमको विवरण बजेट र उद्देश्य सार्वजनिक गरियोस्। दोस्रो, ती कार्यक्रमबाट कुन संस्था कुन वा व्यक्ति वा राजनीतिक समूहले के कस्तो तालिम आर्थिक वा अन्य सहयोग प्राप्त गरे त्यसको सम्पूर्ण विवरण यस संसदमा पेश गरियोस्। तेस्रो, कुनै विदेशी सहयोग राजनीतिक दल निर्वाचन नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रभाव पारेर प्रयोग भएको हो कि होइन त्यसबारे स्वतन्त्र निष्पक्ष छानबिन गरियोस्। कानून उल्लङ्घन भएको प्रमाणित भए कार्यवाही गरियोस्। चौथो, भविष्यमा नेपालको राजनीतिक प्रक्रिया र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानूनी मापदण्ड, पारदर्शी र संसदीय निगरानीको व्यवस्था गरियोस्।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेण्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रभावित पीड़ित भेण्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारी साधन तथा कर्मचारीलाई आयोजना स्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको उल्लेख गर्दै उहाँले आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
1: मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। सिंगापुरका 50 वर्षीय लाउ वे सेङको मृत्यु भएको हो। उत्तरी गोर्खाको चुम्लोब्री गाउँपालिका एक सामागाउँ स्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेस क्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो। वहाँ यही भदौ 22 गते मनास्लु आरोहणका लागि सामागाउँ पुग्नु भएको थियो।
0: चिलेमे जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। चिलेमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार द्वय श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो। सो विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रमा हिजो उहाँहरूको शव फेला परेको थियो। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाको हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। उद्धारका लागि नेपाली सेनाका वाहिनीपति कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटिएका थिए। भटेकोशी नदीको सतहबाट 20 मिटर उचाइमा रहेको सुरुङ भन्दा करिब 85 मिटर माथिसम्म पुगेको बाढ़ीले सुरुङ मा पुरिएको तथा 11 वाट क्षमताका 2 वटा टर्बाइन सहित सम्पूर्ण संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महर्जनले जानकारी दिनुभयो।
1: भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा भएको छ। आज आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो। हरेक 15 दिनमा हुने उपहार घोषणा कार्यक्रम यस पटक भदौ 10 भटेकोशी बाढ़ीले ठूलो क्षति भएपछि स्थगित भएको थियो। आज विभागले भदौ 1-15 र भदौ 16-31 खरिदकर्ताहरूलाई सहभागी गराएर उपहार छनौट गरेको हो। भदौ महिनामा 2 10 लाख राशिको बम्पर उपहार र 31 1 लाख नगद उपहार पाएको घोषणा भएको छ। विभागका अनुसार भदौ 1-15 अवधिमा कात्यायनी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किनेका ग्राहकले 10 लाख उपहार जितेका छन्। त्यसै गरी भदौ 16-31 अवधिमा सामान किनेका मध्ये सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किनेका ग्राहकले पनि 10 लाख उपहार जितेका छन्। अन्य 31 दैनिक 1 लाख दरले वितरण हुने उपहार पाएका छनृ
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बल पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा
6: मिलाउँ।
5: घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्थानीय देउबाई नगरपालिका एकबाट देउरालीतर्फ गइरहेको बोलेरो जीप साधु गाउँमा दुर्घटना हुँदा देउमाई एक चमैताका चालक 35 वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। गाड़ीमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ।
0: काठमाडौँ उपत्यकाभित्र बिग्रिएका संघीय सड़कको मरम्मतलाई प्रभावकारी बनाउन सड़क सुझाव एप संचालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क डिभिजन कार्यालय काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा संचालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले संघीय सड़क अन्तर्गतका बिग्रिएका सड़कको मरम्मत सम्बन्धी गुनासा तथा सुझाव एप मार्फत दर्ता गर्न सकिने जनाएको छ। एप मार्फत दर्ता गरिएका गुनासाको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले आप्रवासन नीतिमा कड़ाई गरेको छ। यो सँगै विदेशी विद्यार्थीहरूले आफ्ना परिवार आफूसँग बस्ने गरी ल्याउन नपाउने भएका हुन्। आज घोषणा गरिएको नियमअनुसार वर्किङ होलिडे भिसामा पनि कड़ाई गरिएको छ। अस्ट्रेलियाको कृषि क्षेत्रमा निश्चित समयका लागि यस्तो भिसा दिने गरिएको थियो। नयाँ नियम सार्वजनिक गर्दै अस्ट्रेलियाली गृह मामिला मन्त्री टोनी बर्केले अस्ट्रेलियाको सबल पक्ष नै आप्रवासन भए पनि उच्च तहको नियन्त्रण टटकारो भएको बताउनुभयो। बर्केका अनुसार अब विदेशी विद्यार्थीहरूले स्वत पारिवारिक सदस्य ल्याउन पाउने छैनन्। यद्यपि यसअघि नै अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई भने यो नियमबाट छूट मिल्नेछ। उहाँका अनुसार प्रशान्त र दक्षिण पूर्वी एसियाली देशहरूमा आवेदकले पनि यो नियम मान्नुपर्ने छैन। त्यस्तै विद्यावारिधि पीएचडी गर्ने विद्यार्थीहरूलाई पनि यो नियमले छुने छैन। सरकारले अस्थायी आप्रवासीलाई एउटा भिसाबाट अर्को भिसामा परिवर्तन गरेर लामो समयसम्म देशमा बसिरहने प्रक्रियामा समेत कड़ाई हुने तयारी गरेको छ। अस्ट्रेलियाली सरकारले 2028 कुल विदेशी आप्रवासन 2,25,000 समेट्ने लक्ष्य लिएको छ।
0: अब खेल समाचार। टी ट्वेन्टी श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आज भारत र अफगानिस्तान भिड्दैछन्। दुई टोली बीचको खेल दिल्लीको अरूण जेटली स्टेडियममा नेपाली समयअनुसार 7:45 शुरू हुनेछ। भारतले तीन खेलमध्ये दुई खेल जितेर श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारिसकेको छ। आजको खेल जितेर भारत अफगानिस्तान विरूद्ध क्लीन स्वीप गर्ने योजनामा हुनेछ। उता अफगानिस्तान आजको खेलमा भारत विरूद्ध सान्त्वना जितको खोजीमा हुनेछ। अफगानिस्तानका स्पिनर रशीद खान आजको खेलमा टी ट्वेन्टी अन्तर्राष्ट्रियमा 200 विकेट पूरा गर्ने पहिलो खेलाड़ी बन्न सक्नेछन्। उनले 117 खेलमा 196 विकेट लिइसकेका छन्। आजको खेलमा 4 विकेट लिएमा उनले नयाँ कीर्तिमान बनाउनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदमा ग्रे जोनमा प्रकाशित समाचार बारे सरकारको जवाफ माग। बेलम्ची खानेपानी आयोजनाका प्रभावितका माग पूरा गर्न सरकारको ध्यानाकर्षण।
0: मनस्लो हिमाल आरोहणका क्रममा एक विदेशीको मृत्यु। चिलिमी जलविद्युतमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण।
1: भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सड़क बारे गुनासो गर्न सड़क सुझाव एप संचालनमा।
0: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कड़ाई। विदेशी विद्यार्थीलाई परिवार ल्याउन रोक।
1: र टी ट्वेन्टी श्रृंखला अन्तर्गत अन्तिम खेलमा आज भारत र अफगानिस्तान भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुखुरा

तिम्रो लागि मुटु भरि मेरो प्यार छ, डोन्ट वरी बेबी आजको सरकार छ, मारा मार छ तेरो लागि, त्यता तेरो पुलिस म छ तेरो पछि पछि, तपाईँ कुनै कता डुलिस बेबी, डोन्ट बी पुलिस, वरिपरि नजर घुमा।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिन 95.2 MHz।
1: लचकता अप्नाइने धेरै समयपछि देउवा पक्षका नेताहरू सानेपामा उपस्थित। पूर्व सभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिन सभापति थापाको देउवालाई आग्रह।
2: विनाशकारी रसुवा बाढीको सरकारद्वारा हिमालयन सुनामी नामाकरण। अर्थमन्त्री वागले नयाँ दिल्लीमा बाढी पछिको पुननिर्माण र आर्थिक सहकार्य बारे छलफल हुने। राष्ट्रपति समक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश।
1: चिलिमीमा फैला परेका 5 कर्मचारीको शव परिवारजनलाई बुझाइयो। शहीद परिवारको धम्कीपूर्ण अभिव्यक्तिमा राष्ट्रपा महामन्त्रीको आपत्ति। प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योग संघको उद्योगीलाई आग्रह।
2: जलवायु परिवर्तनले विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्र संघको भनाई। प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा। क्यानाडालाई एसोसिएट सदस्य बनाउन युको प्रस्ताव।
1: र एसियाली खेलकुद महिला भलिबलमा नेपालको लगातार दोस्रो हार। इण्डोनेसियासँग सोझो सेटमा पराजित। अब अघिल्लो चरण पुग्ने सम्भावना समाप्त।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवीर ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे। कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसले 15 महाधिवेशनलाई एकताको बनाउनका लागि अधिकतम लचकता अप्नाउने सम्बन्धी खबरबाट नेपाली कांग्रेसले 15 महाधिवेशनलाई एकताको बनाउनका लागि अधिकतम लचकता अप्नाउने भएको छ। सानेपामा आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले असन्तुष्ट नेताहरूले अघि सारेको माग सम्बोधन भइसकेको बताउनुभयो। उहाँले सिंगो पार्टी पंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ। 14 महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य एकता प्रक्रियामा आइसकेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो कोही छुट्दैन, कसैको आवाज दबाइँदैन, कोही यसमा अन्यथा हुँदैन। सबैको साझा घर हो, साझा प्रयासले हामी आफ्नो उचाइमा पुग्न सक्छौं भन्ने मान्यता आजको बैठकले स्थापित गरेको छ। सबै साथीलाई स्वागत पनि गरेका छौं। देशभरका साथीहरूलाई हामीले अधिवेशनमा उत्साहपूर्वक सहभागिताका लागि आह्वान पनि गरेका छौं। शेखर कोइराला, पूर्णबहादुर खड्का र शेरबहादुर देउवालाई महाधिवेशनमा ल्याउनका लागि अन्तिम समयसम्म प्रयास गर्ने चालिसेको भनाइ छ।
8: एउटा लोकतान्त्रिक पार्टीको विशेषता के हो भने आपसमा हामी बहस गर्छौँ, छलफल गर्छौँ, हरेक चिजहरू एउटा लोकतन्त्रभित्र हुनुपर्ने सबै अभ्यासहरू हामी गर्छौँ। यसमा कहिलेकाहीँ पत्रकारहरूको दृष्टिकोणमा त झगडा देखिन्छ, कसैको नजरमा त्यो विवाद देखिन्छ। तर ती सबै एउटा पार्टीको चरित्र के भने एउटा लोकतान्त्रिक पार्टीभित्रको जुन लचकता छ त्यही लचकताले नै कांग्रेसलाई यो अवस्थामा ल्याउँदै आएको। यसको विशेषता के भने हामी छलफल गर्छौँ। हाम्रो छलफललाई कतिपय मानिसहरूले झगडाको रूपमा बुझिदिन्छन्, तर वास्तवमा हाम्रो छलफल हो यो। हामी छलफल पनि गर्छौँ, एक पनि हुन्छौँ, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिक विशेषता हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि विशेष अधिवेशन पछि विकसित भएको राजनीतिक घटनाक्रम तपाईँहरू सबै थाहा छँदैछ। यस अन्तर्गत अब हामी 15 महाधिवेशनको सन्धिकट छौ। 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटुन्, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। त्यसले गर्दा वैधानिक रूपमा एउटै रहेको पार्टीमा केही असन्तुष्टिहरू थियो। ती असन्तुष्टिहरूलाई हाम्रो सम्मानित अग्रज नेताहरूको पनि थियो, कतिपय विभिन्न ठाउँबाट आइराखेको थियो। यो हामीले छलफल क्रममा कतिपय पाँच बुधे आठ बुधे प्रस्तावहरू पनि नेताहरूकोबाट आएको थियो। यी कुराहरू पूरा गर्यो भने पूर्ण एकता स्थापित हुन्छ भन्ने प्रस्तावहरू पनि नेताहरूबाट बारम्बार आएको। ती सम्पूर्ण सुझावहरूलाई सम्बोधन गर्दै ती सम्पूर्ण उहाँहरूको जुन प्रस्तावहरू थियो ती प्रस्तावहरूलाई सम्बोधन गर्दै त्यसैको आलोकमा अहिले पार्टीले केही निर्णयहरू पनि गरेको छ। त्यसको मान्यता के हो भने यो पार्टीमा कोही इतर पनि छैन, कोही भित्र पनि छैन, नेपाली काँग्रेस मात्रै छ।
2: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले असोज 16 गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गर्नुभएको छ। उक्त दिन पार्टी पूर्व सभापति शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने सभापति थापाले बताउनुभयो। मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ, थापाले भन्नुभयो, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ। आज पार्टीको केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने स्मरण गराउनु भएको छ।
9: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पछि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठूलो सम्मानको विषय हुन्छ। यसलाई हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विदेय भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापति यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पूरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबभन्दा पहिला त पार्टीको पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेताहरू जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कंग्रेस पार्टी हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठूलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको, विश्वासले गरेको, हामीले मानेको हुन्छ, हामीले सधैँ सम्मान गरेको हुन्छ। त्यो मानेर सम्मान प्राप्त गर्नुभएको नेताहरूले पनि आज सोच्ने बेला आएको छ। नेपाली कंग्रेस पार्टीको यो अधिवेशनमा सहभागी हुने कुरामा अब हाम्रै पार्टीभित्रका नयाँ पुस्ताका साथीहरू आएका छन्, हामीले हुर्काएको हो, हामीले सिकाएको आएका साथीहरू छन्, सबैलाई जोडेर लिएर जान खोजिरहेका छन्, हामी सबै एक ठाउँमा आएर जानुपर्छ।
1: सरकारले 10 भदौमा आएको विनाशकारी रसुवा बाढ़ीलाई हिमालयन सुनामी नामकरण गरेको छ। सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा उक्त नाम सुनाउनु भएको छ। परराष्ट्र मन्त्रीले 10 भदौमा भोटेकोशीमा आएको बाढ़ीले रसुवा धादिङ नुवाकोटमा सबैभन्दा बढ़ी प्रभावित बनाएको छ। रसुवा र नुवाकोटमा भएको क्षति निकै बढ़ी छ। बस्ती नै बगाएका कारण कम्तीमा पनि 10,000 नागरिक बेपत्ता भएको अनुमान छ। विभिन्न जलविद्युत आयोजनादेखि अन्य संरचनामा क्षति लाङटाङ लेरूङ हिमालमा भएको विस्फोटपछि तिब्बतको लेहेन्दे खोला हुँदै भोटेको सीमा बाढ़ी आएको थियो। सरकार अहिले पनि उद्धारमा सक्रिय छ। उक्त विपदपछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति बेहोर्नुपर्नेको आवाज उठाउँदै आएको छ। त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दावी गर्ने तयारी समेत गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समिति बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिनुभएको हो।
2: चिलिमी जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ। चिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भुटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार द्वय श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताउनुभयो। सो विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रमा हिजो उनीहरू मृत फेला परेका थिए। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टर मार्फत नुवाकोट लगाएर हस्तान्तरण गरिएको हो। उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमानमा भारतीय सेना सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटिएका थिए।
1: र सुवाको भटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 11 बजेसम्म 1409 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 179 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तनहुँमा 38 जना, नवलप्रासी पूर्वमा 232 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 1407 जनाको शव फेला परेको छ। दुईजनाको काठमाण्डुमा उपचारका क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1237 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1944 गरी 3230 डीएनए नमूना संकलन भएको छ। साथै पहिचान नभएका 1361 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
2: अर्थमन्त्री स्वर्णिम वागले दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। विमानस्थलमा उहाँलाई भारतीय वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन्। गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढ़ीपछि पुननिर्माणका लागि आर्थिक सहयोगबारे छलफल गर्न उहाँ नयाँ दिल्ली पुग्नु भएको हो। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार अर्थमन्त्री वागले आज र भोलि भारत भ्रमणमा रहनुहुनेछ। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी निर्मला सीतारमण तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ। भदौ 10 को बाढ़ीका कारण नेपालका 3 जिल्लामा 1300 भन्दा बढ़ीको मृत्यु हुनुका साथै करिब 4.75 अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ। त्यस विनाशकारी विपदपछि नेपालका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भारत भ्रमण हो। भ्रमणका क्रममा अर्थमन्त्री वागले भारतीय विदेश मन्त्री एस जयशंकर तथा वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्रीहरूसँगको छलफलका साथै उहाँले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्री सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। दिल्ली स्कूल अफ इकोनोमिक्समा विशेष भाषण समेत दिने कार्यक्रम अर्थमन्त्री वागलेको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको 36 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारको स्वरूप र प्रवृत्ति परिवर्तन हुँदै गएको बताउनुभयो। भ्रष्टाचारका रूपमा गैर कानूनी लाभ वा हानि नोक्सानी पुर्याउने, घुस रिश्वत लिने दिने, सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरूपयोग गर्ने, गैर कानूनी सम्पत्ति आर्जन गर्ने, नकली शैक्षिक प्रमाणपत्र प्रयोग गरी लाभ लिने, सरकारी राजस्व चुहावट गर्ने तथा गलत लिखत र प्रतिवेदन तयार गर्ने प्रवृत्ति देखिएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धानलाई प्रविधि मैत्री बनाउन डिजिटल फोरेन्सिक लगायतका अत्याधुनिक प्रविधिको प्रयोग पनि बढ़ाइएको छ। आयोगमा एक वर्षमा 33,000 भन्दा बढ़ी उजुरी परेका छन्।
2: राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा समिति सभापति हरि ढकालले विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो। तर प्रतिनिधि सभाको बैठकमा सांसदहरूको अनुपस्थिति भने कम हुँदै गएको छ। उनीहरू बैठकमै बस्दा पनि मोबाइल खेलाएर बस्ने अथवा के आपसमा कुरा गरेर बस्ने गरेका छन्। यसले संसदीय गतिविधिलाई समेत प्रभावित पारेको टिप्पणी भएका छन्। सरकारले विद्यमान राष्ट्रिय सेवा दल ऐन 2027 समय सापेक्ष बनाई कार्यान्वयन गर्न यो विधेयक ल्याएको जनाएको छ। विधेयकको समितिको प्रतिवेदन पेश गर्दै सभापति ढकालले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकलाई आज नै परिमार्जन सहित सर्वसम्मतिले पारित गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सर एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका महामन्त्री एवं सांसद विपिन आचार्यले फरक विचार राखेकै आधारमा सांसदहरूमाथि भौतिक आक्रमण गर्ने धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै वहाँले यस्ता अतिवादी धम्की दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। हालै मात्र राजसपाका सचेतक क्रान्ति शिखा दितालको अभिव्यक्तिमा आपत्ति जनाउँदै जेएनजी सहितका परिवारले उहाँलाई सदनबाट घिसार्ने चेतावनी दिएका थिए। साथै गृहमन्त्री सुदन गुरूङलाई तलमाथि गरेमा देशमा अर्को ठूलो रक्तपात मचाउने पनि उनीहरूले बताएका थिए। त्यही सन्दर्भमा आचार्यले यस्तो भन्नुभएको हो।
3: म तिम्रो कुरासँग असहमत हुन सक्छु, तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम सांससम्म लड़िरहनेछु। भोल्टायरको यो भनाईले अभिव्यक्तिको स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड रहेको कुरालाई औल्याउँछ। नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ, तर फरक विचार राखेकै कारण सांसदहरू विरूद्ध खुल्लम खुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मचाउने जस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो। यी अतिवादी धम्की दिनेहरूलाई कानूनी कार्यवाहीको दायरामा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको छु।
4: नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा प्रति सिलिण्डर ग्यास 2060 रूपियाँमा बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। आज विज्ञप्ति निकालेर संघले यस्तो आग्रह गर्दै आफ्ना वितरकलाई जानकारी गराउन भनेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यास बजारीकरण गर्न हुने सबै ग्यास उद्योगीहरूलाई मिति 2083/6/2 गते भोलि शुक्रबारदेखि लागू हुने गरी निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा मात्र नबढ़ाई ग्यास बिक्री वितरण गर्नुहुन र आफ्ना विक्रेताहरूलाई जानकारी गराउन अनुरोध गर्दछु अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा लेखिएको छ। यसअघि भदौ 14 गते कृष्णवीर क्षेत्रमा त्रिशुलीको बारीका कारण पहिरो गएर सड़क अवरूद्ध हुन पुगेपछि उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितौं, नलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरूमा सिलिण्डर रिफिल गरी ट्रकहरू मार्फत वैकल्पिक मार्गबाट ल्याई काठमाडौँ उपत्यकामा ग्यास बिक्री वितरण गर्दै आइरहेका थिए। त्यसक्रममा संघले भदौ 18 गते प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा 105.38 रूपियाँ ढुवानी भाडा थप गरी 2165.38 रूपियाँ ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको थियो।
2: सड़क भाँचेर काठमाडौँसँग सड़क सञ्जाल नै टुटेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभेर क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान 6 बजेदेखि सवारी साधनहरू दुईतर्फ सञ्चालन भएका हुन्। भदौ 10 र 14 गते रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढ़ीले कृष्णवीर क्षेत्रमा सड़क धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो। सड़क डिभिजन कार्यालयले सो स्थानमा नयाँ ट्रयाक खोलेर सड़क सञ्चालनमा ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत घिसिङले यस्तो बताउनु भएको हो। उहाँले लेख्नु भएको छ, हाल नयाँ ट्र्याक मार्फत सड़क दुईतर्फी सञ्चालनमा आउनु विपदबाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्वपूर्ण उपलब्धि हो, तर कृष्णवीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम बढ़ाउन आवश्यक छ उहाँले भन्नुभएको छ।
4: सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई कार्यवाही गर्ने गरी सरकारले विधेयक ल्याएको छ। सार्वजनिक स्थलमा राखिएका डस्टबिनमा फोहोर नराखेर जथाभावी फाल्नेलाई 5-15 हजार रूपियाँसम्म जरिवाना दिने गरी विधेयक तयार गरी संसदमा दर्ता गरिएको हो। विधेयकले फोहोर मैला संकलनका लागि स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी तोकेको आफ्नो क्षेत्रभित्रका सार्वजनिक सड़क, सार्वजनिक उद्यान, प्रदर्शनी स्थल, सार्वजनिक यातायात, सवारी साधन बिसौनी स्थल जस्ता स्थानमा आवश्यकता अनुसार फोहोर मैला संकलन गर्न बन्द ढक्कन भएको डस्टबिन राख्नुपर्ने व्यवस्था गरेको छ। डस्टबिन राख्दा कुहिने नकुहिने र जोखिमयुक्त फोहोर मैलाका लागि अलग अलग डस्टबिन राख्नुपर्नेछ। यदि डस्टबिन नराखेको भए स्थानीय तहले यो कानून बनेको 3 महिनाभित्र डस्टबिन राख्नुपर्नेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गराएको विधेयकमा फोहोर मैला डस्टबिनमा नफाले पहिलो पटक 5,000, दोस्रो पटकमा 5-10,000 र तेस्रो पटक भन्दा बढ़ी फोहोर फालेमा 15,000 दरले जरिवाना र फोहोर मैला उठाउँदा लाग्ने खर्च तिर्नुपर्ने व्यवस्था गरिएको हो।
2: असोज 3 गते पाटनमा रहेका 10 महाविद्या पूजा र परिक्रमा पूजा गरिने भएको छ। हरेक वर्ष भाद्र शुक्ल अष्टमी काया अष्टमीको दिन गरिँदै आएको 10 महाविद्या परिक्रमा तथा पूजा यो वर्ष 3 गते ललितपुरको बलुखा टोलमा रहनुभएकी माता भैरवीबाट शुरू हुनेछ। यो पूजा 10 महाविद्या मन्दिर रहेको टोल समितिको आयोजना र श्री 10 महाविद्या परिक्रमा पूजा व्यवस्थापन केन्द्रीय समिति अन्तर्गत गरिँदै आएको छ। पाटनका 10 टोलमा अवस्थित 10 महाविद्याका देवीहरूको मन्दिरमा चक्रीय प्रणाली अनुसार प्रत्येक वर्ष पालो गरेर परिक्रमा गरिने तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटाले जानकारी दिनुभयो।
4: प्रधान सेनापति अशोक राजदिलले चीन भ्रमणका क्रममा चीनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग आज बीजिङमा भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा आपसी हित तथा नेपाल चीन सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिगदेलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण समेत गर्नुभएको छ। हामीसँग भदौको करदाता प्रोत्साहन विजेता घोषणा 200 सामान किन्दा 10 लाख उपहार लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: लक्ष्मीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि 2 जनालाई 10-10 लाख र 31 जनालाई 1-1 लाख नगद उपहार घोषणा गरेको छ। विभागले बाढ़ीका कारण यो महिना 15-15 दिनको सट्टा मासिक रूपमा करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो। कात्यानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहक र सुनिता फेन्सी स्टोरबाट 7,000 को सामान किन्ने ग्राहकले 10 लाख रूपियाँ उपहार जितेका छन्।
3: चालू आर्थिक वर्ष 2083-84 को शुरूआती 2 महिनामा सरकारले करिब 2 खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,99,83,72,00,00,00 रूपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा हालसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,00 रूपियाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 1,22,03,54,00,00,00 रूपियाँ खर्च भएको हो। त्यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,00,00 रूपियाँ बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,00,00 रूपियाँ मात्रै खर्च भएको कार्यालयको तथ्याङ्क छ। वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च 16.59% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 4,22,67,91,00,00,00 रूपियाँ विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 70,13,70,00,00,00 रूपियाँ बराबर खर्च भएको छ। यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,00,00 रूपियाँ छ।
2: अब विदेशका खबर। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले आज सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको भन्दै आगामी दिनमा जोखिम अझ बन्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएमओका अनुसार सन् 2025 विश्वका नदीका लागि 3 दशकभन्दा बढ़ी अवधि मध्येकै सबैभन्दा सुक्खा वर्ष मध्ये 2025 रहेको थियो।
3: संयुक्त राज्य अमेरिकाले प्यारिस्टानी प्राधिकरणका अध्यक्ष महमूद अब्बासलाई अर्को साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ। प्यारिस्टानी मुक्ति संगठन पीएलओका सदस्य र प्यारिस्टानी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयले पीएलओ र प्यारिस्टानी प्राधिकरणले अमेरिका प्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ। ट्रम्प प्रशासनले गत वर्ष पनि अब्बासलाई भिसा दिएको

मैले तिमीलाई धेरै चाहेको थिएँ, तर मेरो भाग्यमा त तिमी रहेनछौ। मेरो एउटा सपना थियो तिम्रो सिउँदो भर्ने, त्यही पनि अधुरै रह्यो। त्यही अधुरो कथा एक गीतमा समेटेको छु।

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: सीता ए सीता हजुर, रेडियो खोल त, खबर चौतारी आउने बेला भयो।
2: ल ल खोलिहाले।

0: नमस्कार सामुदायिक रेडियो दिदी बहिनी बेलका बेतुब्लो 2 मेगाहर्ज तार पारेको खबर चौतारीमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडि बढाउँ। पर्वतको मोदी गाउँपालिका बाल मैत्री स्थानीय शासन युक्त तथा बाल श्रम मुक्त पालिका घोषणा यो प्रसंग। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पुराना दलहरूले राजनीतिकै स्थायित्व दिन नसकेकै कारण अहिले केही पनि गरेनन् भन्ने भावको विकास भएको बताउनु भएको छ। पर्वत मोदी गाउँपालिकालाई बिहिबार बाल मैत्री स्थानीय शासन युक्त र बाल श्रम मुक्त पालिका घोषणा गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले राजनीतिक दलले अहिलेसम्म जे जति गरे इमान्दारितापूर्वक गरे बताउँदै राजनीतिक स्वामित्व दिन भने चुकेको बताउनुभयो। स्थानीय स्वामित्व बाहेक शिक्षा स्वास्थ्य पूर्वाधार लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको उहाँको भनाइ छ। मुख्यमन्त्री पाण्डेले पुरानाले जे जति काम गरे त्यसबाट पाठ सिक्दै अहिलेका युवा पुस्ताले नागरिकमा आशा अपेक्षा पूरा गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। उहाँले मुलुकको समृद्धि विकासका लागि सबै पक्षबीच सहकारी समन्वयन गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ। उहाँले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशले धेरै प्रगति हासिल गरेको दावी समेत गर्नुभयो। प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधार विकाससँगै अन्य समृद्धिका कामदेखि लिएर कानून निर्माणमा समेत गण्डकीले फड्को मारेको उहाँले बताउनुभयो। प्रदेशको समृद्धिका लागि औषधिजन्य प्रयोजनका लागि गाजा खेतीलाई वैधानिक बनाउन र स्थानीय मदुरालाई ब्रान्डेड गर्नका लागि 2 कानून निर्माण गरिएको बताउनुभयो। उक्त कानून कार्यान्वयनका लागि प्रधानमन्त्री बालन शाहसँग भेट गरेर परामर्श समेत गरेको र उक्त विषयमा उहाँको सकारात्मक रहेको पनि पाण्डेले बताउनुभयो। गण्डकी प्रदेश सरकारले स्थानीय अर्थतन्त्र विकास राजनीतिक सृजना रोजगारीको सृजना र गण्डकी प्रदेश सरकारले अघि बढ़ाएका कार्य संघ सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो। सरकारले गरेका कामहरू पूर्ण नभए पनि नयाँ पुस्ताका लागि महत्वपूर्ण भएको उहाँको दावी छ। मुख्यमन्त्री पाण्डेले बढ्दो युवा पुस्ताको पलायन रोक्न बर्जिँदै गएको जमिन उपभोग गर्नका लागि नयाँ कार्यक्रम लागू गर्ने भन्ने बताउनुभयो। युवा शक्तिको पलायन रोक्नसम्म मुलुकको विकास समृद्धि नहुने उहाँको दावी छ। मुख्यमन्त्री पाण्डेले बाल मैत्री पालिका घोषणा गरेर मात्रै पूर्ण नहुने बताउँदै बाल बालिकाका लागि दीर्घकालीन योजना समेत बनाउनु जरूरी रहेको बताउनुभयो। बाल बालिकाको भविष्य सुरक्षित गर्नका लागि प्रदेश सरकारले पनि विभिन्न कामहरू अघि सारेको उहाँको भनाइ छ। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिश्राले पुराना केही पनि गरेनन् वा पुरानाले गरेको सबै नराम्रा भयो भन्ने भाव सृजना नगर्न आग्रह गर्नुभयो। पुरानाबाट सिकेर नयाँ पुस्ताले नयाँ थप प्रगति भएकाले पुरानाका अनुभव र शिक्षालाई पनि प्रेरणाको रूपमा लिन आग्रह गर्नुभयो। गण्डकी प्रदेशमा कारका सामाजिक विकास मन्त्री रेखा गुरूङ संविधान सभा सदस्य कल्पना चपागाई गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर जिल्ला समन्वय समिति पर्वतका संयोजक पिशुराम विक फलेवास नगरपालिका नगर प्रमुख गंगाधर तिवारी लगायतले बोल्नु भएको थियो। मोदी गाउँपालिका गण्डकी प्रदेश गाउँपालिका मध्ये पहिलो बाल मैत्री शासन युक्त पालिका घोषणा भएको हो। यसअघि पालिकाका 8 ओडा बाल मैत्री घोडा घोषणा गरिएका थिए। सो अवसरमा बाल मैत्री पालिका घोषणा गर्न सहयोग पुर्याउने विभिन्न निकाय संघ संस्थालाई समेत सम्मान गरिएको थियो। गुड नेभर्स इन्टरनेशनल नेपाल र सोरेक नेपालको आर्थिक तथा प्राविधिक समझदारीमा बाल मैत्री सुशासन युक्त र बाल श्रम मुक्त पालिका घोषणा गरिएको हो। यसका लागि तोकिएका 51 सूचक पूरा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताउनुभयो। मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष विमल लामिछाने संचालन शिक्षा अधिकृत दिनेश पौडेलले गर्नुभएको थियो। गाउँपालिकामा 18 वर्ष मुनिका 7,136 बाल बालिकाहरू रहेको छन्। तीमध्ये 3,802 बालक 3,334 बालिका रहेका छन्। गाउँपालिका शिक्षा अधिकृत दिनेश पौडेलले बालिका भित्र आश्रम समेत शून्य अवस्थामा रहेको बताउँदै यसअघि गाउँपालिकामा छवटा एउटालाई बालमैत्री घोषणा गरिसकेको बताउनुभयो। सबैभन्दा पहिला 72 सालमा तत्कालीन चित्र गाविसलाई बालमैत्री गाविस घोषणा गरिएको थियो। गोड नेभर्स इन्टरनेसनल नेपाल सोडेक नेपालले शुरूआतदेखि नै बालमैत्री पालिका घोषणाका लागि सहजीकरण साझेदारी गर्दै आएको थियो। शिक्षा स्वास्थ्य आय आर्जन र स्वरोजगार मूलक कार्यक्रम समझदारी गर्दै आएको सुडेक नेपालले जनाएको छ। एक दशक लामो पहलपछि पालिकालाई नै बालमैत्री ओ घोषणा गर्न लागि गाउँपालिका अध्यक्ष हिरा देवी शर्माले बताउनु भएको छ। बाल बालिकाको अधिकार सुरक्षित गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउँदै बालमैत्री शासन घोषणा समेत सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने बताउनुभयो। शिक्षा स्वास्थ्य संरचना सहभागिता विकासका क्षेत्रमा बाल बालिकालाई केन्द्रमा राखेर काम भइरहेको अध्यक्ष शर्माको भनाइ छ। उपाध्यक्ष विमल लामिछानेले बालमैत्री स्थानीय शासनको घोषणाले स्थानीय विकास प्रक्रियामा बाल बालिकाको सहभागिता अधिकारलाई थप संस्थागत गर्ने बताउनुभयो। घोषणा प्रक्रियामा जनप्रतिनिधि कर्मचारी विद्यालयका बाल क्लब अभिभावक समुदायको सहकार्य महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। यसै गरी बालमैत्री र स्थानीय शासन अभियानको बाल बालिकालाई विकासका लागि लाभग्राही मात्रै नभई स्थानीय विकासमा प्रक्रियामा सक्रिय सहभागिताका रूपमा लक्ष्य राखिएको पनि गाउँपालिकाले बताएको छ। गाउँपालिकाले बालमैत्री स्थानीय शासनका 5 वटै प्रमुख क्षेत्र अन्तर्गत कुल 51 वटा सूचकको मूल्याङ्कन गरेको छ। ती क्षेत्र तथा सूचक अन्तर्गत बाल बचाउ 14 वटा, बाल संरक्षण 10 वटा, बाल विकास 6 वटा, बाल सहभागिता 6 वटा, संस्थागत विकास 15 वटा सूचक रहेका छन्। यी सूचक हासिल गरेको प्रगति तथ्याङ्कलाई जिल्ला समन्वय समितिको टोली खटी स्थलगत अनुगमन निरीक्षण परिणामकरण समेत भइसकेपछि गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त बाल श्रम मुक्त घोषणा गरिएको हो। चाडपर्वको आगमन सँगै बजारमा देखिएको अभाव, महँगी र कालो बजारी नियन्त्रणका लागि पर्वतमा बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासनकाले पर्वतको नेतृत्वले एकीकृत सेवा कार्यालय जिल्ला विकास क्षेत्र बजार अनुगमन गर्न शुरू गरेको हो। पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव, दैनिक उपभोग्य सामग्रीमा भएको मूल्य वृद्धि, मिसावट, व्यावसायिक तरता नवीकरण, म्याद गुज्रेका वस्तुको बिक्री वितरणको अवस्थाबारे अनुगमन गर्न थालिएको सहायक प्रमुख जिल्लाधिकारी गणेश प्रसाद पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बुधबारदेखि जलजलाको मिलनचोक बजारबाट अनुगमन थालिएको हो। अनुगमनका क्रममा कतिपय व्यवसायले आफ्ना व्यवसाय दर्ता नवीकरण नगरेको, म्याद गुज्रिएका सामग्रीहरू बिक्री वितरण गरेको, मूल्य सूची पनि नराखेको र सरसफाईमा कमी, एकीकृत सेवा कार्यालय पर्वतका प्रशासकीय अधिकृत भीमा आर्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार पसलमा विस्तारै सुधार हुँदै गएको भए पनि अझै केही कमी कमजोरी भेटिएका छन्। सरसफाईको कमी छ। एउटा व्यवसाय दर्ता गरेर 2-2 वटा भन्दा बढी व्यापार समेत गरेको पाइएको छ। समस्यामा देखिएका व्यवसायलाई तत्काल सुधार गर्न चेतावनी सहित निर्देशन अनुगमन टोलीले दिएको छ। त्यस्तै कतिपय उपभोग्य मिति गुज्रिएका सामान जफत गरी नष्ट गरिएको छ। जिल्लामा बजार अनुगमन समितिले वार्षिक रूपमा निर्धारण गरेको बजार अनुगमन तालिका अनुसार नै नियमित अनुगमन गर्दै जाने बताएको छ। जिल्लाबाट स्थानीय 7 वटै स्थानीय तहमा रहेका मुख्य बजार क्षेत्रमा पुगेर बजार अनुगमन गरिने राष्ट्रिय उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सरिता भण्डारीले जानकारी दिनुभएको छ। हुस्तारी दिदीबहिनी पचनबी थुप्लो 2 मेगा श्रेय तयार पारेको खबर 4 तारिकको समय सकिएको सबको केछिनमा सेनबाट प्रसाउने साझा खबर सुन्नुहोला। नयाँ ताजा खबरको लागि तपाईँ भने हामीसँगै रहनुहोला। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदीबहिनी 95.2 मेगाहर्ज।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: Kudunda, Kula Sabari Sadan, Razmarga, Zanauna, Paika Kiran. भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित रोड डाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै रोड डाँडामा आन्तरिक पर्यटकको आगमन बढ़न थालेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
4: भोजपुरको पुवादुमा गाउँपालिकामा अवस्थित अरूण डाँडा पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव, एलम्बरको मूर्ति र विश्वामित्र लगायतका आवश्यक संरचना निर्माण गरिएको छ। समुद्री सतहबाट करिब 3,000 मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिम श्रृंखला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न सकिन्छ। पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गर्नुका साथै वृक्षारोपण गरिएपछि यस क्षेत्रको सुन्दरता बढेको छ। पहाड़ी लोकमार्ग तथा भोजपुर सदरमुकमबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले शहरी जीवनशैलीको व्यस्तताबाट थकित मानिसहरू प्रकृतिको आनन्द लिन अरूण डाँडा पुग्ने गरेको स्थानीयको भनाइ छ।
5: अरूण डाँडाको लागि त दैनिक मान्छे आइराखेकै हुन्छ, कोही गाडी लिएरै आएको हुन्छ, कोही बाइकमा आएको आएकै गर्छ। शिवाको मूर्ति, बुद्धको मूर्ति, राईहरूको राजाको मूर्तिहरू राखेको कारणले गर्दा उहाँहरू एकदम दैनिक आइराखेकै हुन्छ घुम्नको लागि।
4: धार्मिक तथा पर्यटकीय महत्व बोकेको अरूण डाँडाको संरक्षण विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो। अरूण डाँडाको थप प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले बनाएको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेर नै विकास निर्माणका काम अघि बढाइएको उहाँको भनाइ छ।
6: पौवादुङमा गाउँपालिकाको विभिन्न वडाहरूमा अवस्थित धार्मिक एवं ऐतिहासिक विभिन्न किम्वदन्ती पोकेका थलोहरू छन्। विकास गर्नको निमित्त हामीले केही वर्ष अगाडिदेखि नै यसको गुरु योजना बनाएर अगाडि बढ़िरहेका छौं। विशेष गरेर यसलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्दै आमदानीको स्रोतको रूपमा पनि विकास
4: प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सड़क पहुँचका कारण आगामी दिनमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ़न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएमओका अनुसार 2025 सनसम्ममा विश्वका नदीहरूका लागि 3 दशकभन्दा बढ़ी अवधि मध्येकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रह्यो। गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि घटिरहेको छ। पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट समेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ। डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु विशेष चिन्ताको विषय भएको बताउनु भएको छ। अस्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ। नयाँ नीति अनुसार अस्ट्रेलियामा अध्ययन गर्न गएका र भिसा अवधि बाँकी भएका अन्तर्राष्ट्रिय विद्यार्थीले अब स्वचालित रूपमा पहिलेको जसरी आफ्नो परिवार लान पाउने छैनन्। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बिहिबार राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै यसअघि नै आफ्नो परिवार आफ्नो भिसामा संलग्न गरिसकेका साथै प्यासिफिक र आसियान राष्ट्रका अन्तर्राष्ट्रिय विद्यार्थी र पीएचडी विद्यार्थीलाई परिवर्तित नियमबाट छूट दिइने बताउनुभयो। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सरकारले चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा करिब 2 खर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,99,83 करोड़ रूपियाँ रहेको छ। यो खर्च रकम सरकारको वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। सरकारले हालसम्म चालू खर्चतर्फ 9.6%, पुँजीगत खर्चतर्फ 1.78% र वित्तीय व्यवस्थापनतर्फ 16.59% बजेट खर्च गरेको छ। यस्तै गएको दुई महिनाको अवधिमा सरकारले वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको आमदानी खर्चको तुलनामा करिब 9,72 करोड़ रूपियाँले कम रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी संस्थाले शेयर सदस्यमा प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% सीमित गर्न निर्देशन दिएको छ। यसअघि 16% तोकिएको अधिकतम ब्याज दर सीमा असोज 1 गतेदेखि लागू हुने गरी 13% सीमित गरिएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ। सहकारी संस्थाले आफ्नो कारोबारको अवस्था, आवश्यकता र औचित्यको विश्लेषण गरी 13% भन्दा कम ब्याज दर भने निर्धारण गर्न सक्नेछ। तर बचतमा दिने र ऋणमा लिने ब्याज दर बीचको अन्तर भने 6% भन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लागेको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी त्यसमा पुनः ब्याज लगाउन नपाउने कानूनी व्यवस्थाको पूर्ण पालना गर्न तथा हर्जना रकम लिने निर्णय गरेको अवस्थामा असुल हुन बाँकी ब्याज रकमको 5% भन्दा बढी नहुने गरी हर्जना तोक्न समेत रजिष्ट्रारको कार्यालयले निर्देशन दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघले पुरानै मूल्यमा खाना पकाउने ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। संघले बिहिबार एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2,060 रूपियाँमा खाना पकाउने ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो। यसअघि उद्योगीहरूले भोटेकोशी बाढ़ीले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर ढुवानी बापत प्रति सिलिण्डर 105.38 रूपियाँ थप मूल्य लिएर ग्यासको बिक्री वितरण गर्दै आएका थिए।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
9: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ। बिहिबार दोस्रो हार भुगेपछि महिला भलिबल टोलीको यात्रा समूह चरणमा नै सीमित बनेको हो। आइची स्थित पार्क एरिना कुमाकीमा भएको समूह एकुत आफ्नो अन्तिम खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। समूह चरणको पहिलो खेलमा नेपाली टोली एसियाली पावर हाउस जापानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। नेपालले अब वरियताका लागि खेल्नेछ। नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न भने बाँकी नै छ। आफ्नो पहिलो खेलमा नेपाललाई समान 3-0 सेटमा हराएको जापान र इण्डोनेसिया शुक्रबार खेल्नेछन्। एसियामा 22 खेलका 56 महिला र 80 पुरूष गरी 136 खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्दैछन्। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेपको निर्देशिकाका कारण नेपालको आन्तरिक फुटबल गतिविधि समेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। इन्फाका महासचिव किरण राईले बिहिबार पत्रकार सम्मेलन गर्दै फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै इन्फालाई निलम्बन गरेपछि अन्तर्राष्ट्रिय तथा घरेलु फुटबल गतिविधि प्रभावित भएको उल्लेख गर्नुभयो। फिफाले जुन 24/2026 पठाएको पत्रपछि इन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषयमा निलम्बन गरेको जनाएको छ। त्यसपछि राखेपले असार 12 गते पत्र पठाउँदै एन्फाको खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारी साधन, सामान खरिद तथा महत्वपूर्ण कागजातको प्रयोग परिषदको स्वीकृतिमा मात्र गर्ने निर्देशन दिएको एन्फाको भनाइ छ। एन्फाले आफ्नो विधानको धारा 37(4) अनुसार अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको कार्यकाल 4 वर्ष हुने र नयाँ कार्य समितिका पदाधिकारी निर्वाचित भएपछि मात्र अघिल्लो कार्य समितिको कार्यकाल समाप्त हुने व्यवस्था रहेको जनाएको छ। सोही आधारमा वर्तमान कार्य समिति बहाल रहेको इन्फाको दावी छ। इन्फाले फिफा तथा एफसीसँग समन्वय गरी निलम्बन यथाशीघ्र फुकुवा गर्न तथा संघलाई विधान अनुसार स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग आग्रह गरेको छ।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा र कर्णाली एवं सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 25.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढ़ी प्रभावित महिला बाल बालिका र वृद्ध वृद्धहरूको सुरक्षामा विशेष ध्यान दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सभामुख डोल प्रसाद अरियालको सुझाव। महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन कांग्रेस नेताहरूलाई पार्टी सभापति गगन कुमार थापाको आग्रह। र विश्वमा पानी पर्ने क्रम अनियमित बन्दै गएको विश्व मौसम संगठनको प्रतिवेदन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
10: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
14: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
15: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: कृषि मन्त्र नार्क सँग
15: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2 MHz।
1: धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
2: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
3: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
2: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री दैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
4: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
2: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रष्ट हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 वटा उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
6: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस, रिसवत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाण्डुले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाण्डुले जनाएको छ। हाल एप मार्फत काठमाण्डु उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
7: हामी छलफल पनि गर्छौ, एक पनि हुन्छौ, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिक स्थान हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम, अब हामी 15 महाधिवेशनको सन्धिकट छौ। 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ। किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
6: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
4: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु। त्यसले म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भ, मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि असुर 3-4 गति अधिवेशनमा भाग नलिऊ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
6: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्य समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नचिगिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डिना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
8: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरे पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा ज्यूले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। अनि यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
6: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपैयाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यस्पीखन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिकी सांसद अमृता विकले बजेट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भत्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
3: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
9: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं, तर सरकार त्यो रकम दिए को घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
10: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राहदानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
6: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
2: रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
11: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
2: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
14: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
17: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
18: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ चारजना सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा एकजना थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौँ, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभग्राहीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाट पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
17: तपाईँको परिवारमा चारजना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
19: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्जस्तो कालो पत्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्जस्तो चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ, अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समावित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हामी सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
17: कृष्णभीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
11: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
17: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाईं पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
20: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। हामी जीवन
17: नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।

0: को साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
3: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। हार्दिक स्वागत छ।
4: नमस्ते।
3: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
4: आशा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनको हिसाबले हेर्नु भने मैले 2 कानूनलाई इन्डिकेट नै गरेको थिएँ। एउटा सार्वजनिक खरिदियन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदनलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
3: दोस्रो कानून चाहिँ
4: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा संघीय हिसाबले गर्नुपर्ने। अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त। सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ। भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन। यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ।
3: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राभिल अथवा पिच भन्ने कुरा चाहिँ
4: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्ट को विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो पनि समस्या नागरिकलाई परेको छ। तर त्यो पर्यो भने वार्डलाई भन्दैनी, प्रदेशलाई भन्दैन, पालिकालाई भन्दैन, त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्छ नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा मलाई लागिरहेको छ।
3: अहिले त त्यसै तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
4: यस्तो छ, अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु, तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त, मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
3: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि, अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने, आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ?
4: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कूल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ? जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्ता पक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन, अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ, संवाद हुन्छ, तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु।
3: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबैसँग,
4: त्यो हामी कोसिस गरिरहेको छौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु, हामीले चाहिँ जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ म आफूलाई।

0: चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभावजन्य विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ फ्याट चिनिहालिन्छ किनकि यो कंग्रेसको हो, यो एमालेको हो, यो माओवादीको, किन उहाँहरूको संख्याको कारणले पनि होइन। त हामीसँग संख्या त अहिले 182 छ भने चाहिँ हामीसँग संख्या धेरै छ, त्यहाँ कहिले काहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमेल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यो भएर तर तपाईँले अघि भन्नुभयो सांसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो, अमरेश सिंह जस्तो, जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा केही भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो। तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
1: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी,
0: दुइटै कुरा हो। मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न, मैले सबै कुरा जानेको छु, सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरह हुन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरह हुन्छु। जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साविकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: प्यासको फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं.
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN.
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
5: नमस्कार. देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ. म दीपक आचार्य. कार्यक्रम पोषण संवाद देशभरिका विभिन्न रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले सुन्न र हेर्न सक्नुहुन्छ. कार्यक्रम पोषण संवादमा आज हामीले विशेष गरेर बालबालिका तथा युवाहरूको आफै पनि सचेतना फैलाउनको लागि पोषण सुधारका लागि त्यसमा सहभागिता र उहाँहरूको भूमिका कस्तो हुन्छ भन्ने बारेमा कुराकानी गर्न गइरहेका छौं. कुराकानीका लागि हामीसँग हुनुहुन्छ ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपको सदस्य एवं ललितपुरको बुगमतीमा रहेको ओडा स्तरीय बाल क्लबको अध्यक्ष सुनिश्चिता रम्तेल र उहाँ लामो समयदेखि बाल अधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागिता जनाइसक्नु भएको छ. स्वागत छ सुनिश्चिता.
6: हजुर, धन्यवाद.
5: सबैभन्दा पहिले यो आफू बाल क्लबको अध्यक्ष भइरहँदाखेरि तपाईँले चाहिँ पोषण सुधारका लागि बाल क्लबहरूको भूमिका, बाल बालिका युवाहरूको भूमिका कस्तो देख्नुभयो?
6: भन्नुले पर्दा म यो पोषणमा चाहिँ नि म 11 मुदा ठ्याक्कै लगभग भन्दाखेरि 2 वर्ष चाहिँ भयो. सो एकदम कोइन्सिडेन्टली नै यसमा म एज अ पार्ट हुन पुगेको थिएँ. अनि हाम्रै ओडामै हाम्रो वर्ल्ड भिजन इन्टरनेसनल नेपालले नै प्रोग्राम अर्गनाइज गर्नुभएको थियो. यो चाहिँ एनफोजी न्युट्रिसन फर ग्रोथ समिटको लागि थियो र त्यहीबाट चाहिँ नि मैले चाहिँ न्युट्रिसनको बारेमा अझै बढी जानकारी पाएँ र साथै त्यहीदेखि नै हाम्रो ओडामा पनि विभिन्न खालको कार्यक्रमहरू चाहिँ सञ्चालन हुँदै गइरहेको छ. अहिलेसम्म पनि हरेक ओडामा बजेटहरू छुटाउँदाखेरि चाहिँ नि हाम्रो बाल क्लबमा चाहिँ नि न्युट्रिसनको लागि एउटा प्रोग्राम चाहिँ नि सञ्चालन भइरहेकै हुन्छ हरेक वर्ष नै, जहाँ चाहिँ हामीले चाहिँ नि अहिले चाहिने भनेको चाहिँ ब्यालेन्स डाइट मिलको बारेमा चाहिँ त्यतानिर सिकाइन्छ र साथै कस्तो खालको फलफुल, कस्तो खालको यस्तो भेजिटेबल्सहरू खायो भने चाहिँ नि ब्यालेन्स्ड मिल हुन्छ र के खानुपर्छ, के नखानुपर्छ भन्ने बारेमा नि हामीले चाहिँ नि यसो ट्रेनिङहरू, क्लासेसहरू चाहिँ भइरहेकै हुन्छ, प्रोग्रामहरू भइरहन्छ. अनि यो ओडामा मात्रै नभइकन हाम्रै ओडाकै सहयोगबाट चाहिँ नि हामीले विभिन्न हाम्रै ओडा कार्यालयकै विभिन्न स्कुलहरूमा विद्यालयहरूमा नि यस्तो कार्यक्रमहरू चाहिँ गरिरहेकै छौँ। र यस्तो अहिले बालबालिकाहरूलाई थाहा पाउनु पर्ने भनेकै ब्यालेन्स मिलको बारेमा हो कि। अहिलेको बालबालिकाहरू प्याकेज मिल मात्रै बढी खान उत्साहित हुन्छन् र यस्तो फलफुल अनि घरमै बनाएको खानेकुराहरू चाहिँ खान धेरै रुचाउँदैनन् क्या। अनि स्पेसियली विद्यालयमा नै हो, विद्यालयमा जानको लागि घरबाट बनाएको खानेकुराहरू भन्दाखेरि पनि बाहिर पसलमा गएर चौचौहरू किन्यो खायो त्यही नै सजिलो पनि हुन्छ, साथै प्यारेन्ट्सहरूलाई पनि इजी भयो क्या। त्यो घरमा बनाइरहनु परेन, पैसा दियो उसले गएर पसलमा गएर किनेर खाइहाल्छ नि भन्ने खालिको माइन्ड सेट नै भइसक्यो क्या। बिकज अफ दि वर्किङ इन्भाइरोमेन्ट मान्छेहरू पनि प्यारेन्ट्सहरू पनि एकदमै बिजी भयो आफ्नो वर्क लाइफमा, अनि आफ्नो बालबालिकाहरूलाई ब्यालेन्स मिल अनि सो घरमै बनाएको खानेकुराहरू चाहिँ खान नपाउने भएको कारणले गर्दाखेरि सो हामीले चाहिँ बढी त्यस्तै कुराहरूमा रिलेटेड कुराहरूलाई चाहिँ फोकस गरेर चाहिँ नि हाम्रो ओडा कार्यालयमा बालबालिकाहरूको लागि मात्र नभइकन इभन बालबालिकाहरूको प्यारेन्ट्सहरूको लागि पनि प्रोग्रामहरू चाहिँ सञ्चालन भइरहेकै हुन्छ।
5: हजुर, तपाईँहरूले भन्दाखेरि अहिले भन्नुभयो नि ओडामा तपाईँहरूले बाल क्लबले अथवा तपाईँहरूले भन्दाखेरि ती कार्यक्रमहरू आए कि अथवा सामान्य रूपमा आउँछन् तपाईँहरूले भन्दाखेरि यो पोषणको महत्वको बारेमा बुझाउँदाखेरि चाहिँ के कुराहरू सुन्नुपर्छ?
6: हाम्रो यो कार्यक्रमहरू चाहिँ नि हाम्रो अगाडि हुँदै हुँदैन थियो कि, न्युट्रिसन भन्ने बारे हामीलाई थाहा नै हुँदैन थियो कि। स्कुलमा पढाइन्थ्यो, हेल्थ सब्जेक्टमा पढाइन्थ्यो अनि त्यही सब्जेक्ट हुन्थ्यो, एक्जाम आइन्थ्यो, त्यही हो, त्यति मात्रै थियो। हामी बढी फोकस पनि गर्दैनथ्यौँ। बट यो जब यो न्युट्रिसनको यो जुन प्रोग्राम डायलग जब भयो हाम्रो ओडामा हाम्रो बाल क्लबमा, तब चाहिँ हामीले धेरै कुरा थाहा पायो कि, ए हामीलाई त अझै धेरै कुरा थाहा पाउन बाँकी नै रहेछ है भन्ने भयो। अनि विद्यालयमा नसिकेको कुराहरू हामीले त्यतानिर सिक्यौँ क्या। अनि ब्यालेन्स मिल भन्ने कुरामा थाहा नै थिएन कि म नि एउटा यस्तो विद्यार्थीमा पढ्थ्यो जहाँ चाहिँ नि घरबाट बनाउनु भन्दा नि पसलमै खान रुचाउँथेँ कि म नि। सो त्यो चाहिँ हल्का कमै भएको छ अहिले। अहिले कलेजहरू पनि गएँ भने पनि म घरमै बनाएको रुचाउँछु बढी नै। कलेजहरूमा गएँ क्यान्टिनहरूमा पनि म प्राय यस्तो फ्राइड राइसहरू नै खाएर नै हुन्छु जङ्क फुडहरू भन्दाखेरि पनि। सो हाम्रो यो कुरा चाहिँ ठ्याक्कै 2 वर्ष नै भयो वर्ल्ड भिजनले जुन यो न्युट्रिसन डायलग गर्नुभएको थियो त्यहीदेखि नै हामीले चाहिँ यसको बारेमा यसको इम्पोर्टेन्सको बारेमा थाहा पायौँ न्युट्रिसनको बारेमा। र त्यहीदेखि नै हामीले विभिन्न खालको प्रोग्रामहरू सञ्चालन पनि गऱ्यौँ र विभिन्न बालबालिकाहरूलाई पनि यसको बारेमा पनि सचेतनाहरू पनि गऱ्यौँ र उनीहरूको फ्यामिलीहरूसँग राखेर पनि हामीले यसको बारेमा प्रोग्रामहरू चाहिँ सञ्चालन गरेको थियौँ जहाँ प्यारेन्ट्सहरू पनि एकदमै सक नै हुनुहुन्थ्यो। उहाँहरू नि बच्चाहरू बाहिरकै खान रुचाउँछन् भन्ने खालको गर्नु हुन्थ्यो तर अबदेखि चाहिँ घरमै बनाउँछौँ हामी जस्तो कुरा गर्नुभएको थियो। सो इट वाज अ भेरी नाइस स्टेप थियो भनौँ हाम्रो लागि पनि, हाम्रो लागि बालबालिकाहरूको लागि मात्र नभइकन इभन प्यारेन्ट्सहरूको लागि पनि। सो यो 2 वर्षले नै
5: हजुर तपाईँलाई चाहिँ जुन पोषण सुधारको लागि अघि पनि भन्नुभयो जुन अन्तर्राष्ट्रिय सम्मेलन थियो होइन त्यो सम्मेलनमा फ्रान्समा तपाईँ सहभागी हुनुभयो मौका पाउनुभयो त्यहाँ विभिन्न देशका मानिसहरू यसै क्षेत्रमा काम गर्ने उहाँहरूको भनाइहरू सुन्नुभयो होला अभ्यासहरू जान्नुभयो होला त्यसले चाहिँ तपाईँलाई कति भनौँ न आफूलाई ए यो कुरा त हामीले भन्नुपर्ने रहेछ यसको बारेमा सचेतना फैलाउनु पर्ने रहेछ भने कतिको बल प्राप्त भयो त्यहाँबाट फर्केपछि?
6: जुन यो मैले यो फ्रान्समा जाने यो न्युट्रिसन फर ग्रोथ समिटमा एनफोजीमा जब मैले एज अ चाइल्ड रिप्रेजेन्टेटिभ भएर नेपालको चाइल्ड रिप्रेजेन्टेटिभ भएर जान्छु भन्ने जब मैले त्यो कुरा थाहा पाएँ तब म विश्वास नै गर्न सकिरहेको थिएन ओ म भइरहेको थिएँ र मलाई डर पनि लागिरहेको थियो म सही मान्छे हो कि होइन भनेर। तर जब म जब त्यो समिटमा पुगेँ त्यहाँनिर मैले गएर विभिन्न देशहरूबाट आउनुभएको चाइल्ड रिप्रेजेन्टेटिभहरूसँग जब मैले भेटेँ उहाँहरूसँग कुरा गर्ने मौका पाएँ तब मैले थाहा पाएँ कि जस्तो यो डेभलपिङ कन्ट्रिजहरूमा चाहिँ नि के भइरहेको छ भनेर डेभलप्ड कन्ट्रिजहरूमा थाहा नै नहुने रहेछ कि. अनि यो न्युट्रिसनको बारेमा पनि त्यस्तै थियो कि, जब हामीले आफ्नो कल टु एक्सन्सहरू उहाँहरूको विभिन्न स्कुलहरूमा, फ्रान्सको विभिन्न स्कुलहरूमा हामीले गएर यो पढेर सुनायौँ त्यताको बालबालिकाहरूलाई, उहाँहरू एकदम सक नै हुनुहुन्थ्यो, ए अहिले पनि यस्तो छ र हामीले खाना पाइरहेको छौँ, हामीले जस्तो माल न्युट्रिसनहरू यस्तो भोगिरहनु परेको छैन, त्यसैले अरू देशमा पनि त्यस्तो छैन होला नि भनेर उहाँहरूले सोच्नुहुँदो रहेछ क्या. जब उहाँहरूले हाम्रो यो कल टु एक्सनहरू सुन्नुभयो, उहाँहरू सक हुनुहुन्थ्यो कि ए यस्तो पनि हुँदो रहेछ, यस्तो पनि अझै पनि बाल बालिकाहरूले यस्तो समस्या भोगिरहेको छ नै भन्ने खालिको उहाँहरूले कुराहरू थाहा पाउनुभयो. र उहाँहरूले चाहिँ आफ्नो फुल सपोर्ट पनि गर्छौँ, हामी तपाईँहरूको बा कुराहरू हामी अरू ठाउँमा पनि लगेर भन्छौँ भनेर जस्तो कुराहरू पनि गर्नुभयो. अनि हामीले जब यो कुराहरू आफ्नो कुराहरू हामीले ग्लोबल लिडर्सहरू डिफ्रेन्ट मिनिस्टरहरूको अगाडि राख्न पाउँदाखेरि एकदम खुसी पनि लागेको थियो. र त्यहाँबाट म नेपाल फर्किँदा, नेपाल फर्किसकेपछि चाहिँ नि मैले चाहिँ नि अझै नै एकदमै एक्स्ट्रा भएर काम गर्नुपर्छ, अझ एकदमै बढी मेहनत गर्नु पर्दो रहेछ. हाम्रो ओडामा मात्र नभइकन, ओडामा मात्र एउटा ओडामा मात्र भए नभइकन, हाम्रो ललितपुरमा भएको विभिन्न ओडाहरूमा पनि मैले गएर यसको न्युट्रिसन बारे प्रोग्रामहरू चाहिँ नि गर्नुपर्छ है भन्ने कुरा चाहिँ राख्नुपर्छ भनेर मैले प्रेसर पनि गराएको थिएँ. त्यतिखेर म हाम्रो महानगर स्तरीय बाल क्लब सञ्जालको त्यतिखेर म सदस्य पनि थिएँ. र मैले त्यहाँ फ्रान्सबाट फर्किसकेपछि त्यतानिर मैले आफ्नो कुराहरू पनि राखेँ कि अब चाहिँ हामीले अरू प्रोग्रामहरू भन्दाखेरि पनि यस्तै न्युट्रिसन रिलेटेड कुराहरू पनि प्रोग्रामहरू पनि सञ्चालन गर्नुपर्छ है भन्ने मैले कुराहरू पनि राखेको थिएँ. हाम्रोमा अर्बन एरियाजहरूमा बस्ने बाल बालिकाहरूलाई मानिसहरूलाई थाहा नहोला, तर अझै पनि यसो रुरल एरियाजहरूतिर बस्ने बाल बालिकाहरूले ब्यालेन्स्ड मिलको बारेमा थाहा पाएको छैन कि. अझै पनि उहाँहरू चाहिँ एकदमै धेरै माल न्युट्रिसनबाट गुज्रिरहनु भएको छ. सो आई होप कि म अगाडि बढ्दै गर्दाखेरि आफ्नो यो हाम्रो एरिया मात्र नभएकन अरू विभिन्न एरियाजहरूमा पनि यसको बारेमा कुराहरू चाहिँ जनचेतना चाहिँ फैलाउन सक्छु भनेर.
5: हजुर, अब तपाईँले आफूले पढ्दै आउँदाखेरि यो पोषणको बारेमा कति पढ्न पाउनुभयो, आफूले पढ्ने पुस्तकहरूमा होइन, स्कुलको कोर्सहरूमा, कलेजमा कतिको छ र अझ तपाईँलाई चाहिँ कति हुनुपर्छ जस्तो लाग्छ
6: भने नि हो भने हाम्रो नेपालको पुस्तकहरूमा बुकहरूमा चाहिँ नि यसको बारेमा छँदै छैन कि. मैले पढेकै भनेको सानो हुँदाखेरि कलेजमा स्कुलमा हुँदाखेरि हेल्थ भन्ने सब्जेक्टमा पढेको थियो, त्यति नै हो कि. त्यसपछि धेरै थिएन कि, नाइन टेनमा पुगेपछि त हेल्थ भन्ने बुक पनि हट्यो. एट्स मिल्स मिलको बारेमा कसरी चाहिँ खायो भने, के कुरा खायो भने चाहिँ त्यो चाहिँ गुड हो र न्युट्रिसियस फुड हो, कुन खायो भने चाहिँ अनहेल्दी फुडहरू हो भनेर चाहिँ नि हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ. अनि एउटा बुक नै हुनुपर्छ जस्तो लाग्छ ब्यालेन्स मिल्स न्युट्रिसन रिलेटेड को बारेमा, ताकि अहिलेको बाल बालिकाहरूलाई थाहा होस् क्या कि कस्तो खाले फुडहरू, कस्तो खालको खानेकुराहरू खायो भने चाहिँ ब्यालेन्स मिल हो र न्युट्रिसियस हुन्छ हाम्रो लागि भनेर चाहिँ.
5: हजुर, अनि अब तपाईँ यो वर्ल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपमा नि हुनुहुन्छ, त्यो ग्रुपमा चाहिँ अब बाजुरादेखि बैतडीदेखि होइन सुदूरदेखि पूर्वसम्मको सबै साथीहरू हुनुहुन्छ नि त. एक आपसमा ऊ गर्दा अब तपाईँ त एउटा सहरी क्षेत्रमा हुर्किनुभयो होइन, यहाँ बसिरहनु भएको हिसाबले, अनि त्यताको साथीहरूको कुरा सुन्दा तपाईँलाई कस्तो लाग्छ?
6: एकदमै अचम्म लाग्छ किनकि हाम्रो यतानिर काठमाडौँतिर चाहिँ हामीले चाहिँ एकदमै नर्मली पाइरहेको हुन्छौँ. त्यो टाढा बस्ने उहाँहरू टाढा बस्ने अर्को दुर्गम ठाउँहरूमा बस्ने बाल बालिकाले राम्ररी पाइरहनु भएको छैन, जुन कुरा हाम्रो लागि नर्मल उहाँहरूको लागि त्यो प्रिभिलेज भइसक्यो। सो हामी कुरै गर्दाखेरि नै हाम्रोमा जुन चाहिँ हरेक दिन भइरहने कुराहरू हुन्छ उहाँहरूको लागि चाहिँ त्यो चाडपर्व आउनुपर्ने खालिको कुराहरू हुन्छ होइन। अनि प्रोग्रामहरूकै कुरा गर्दाखेरि पनि हाम्रोमा चाहिँ नि कम्तीमा नै हरेक महिना एउटा प्रोग्राम हुन्छ नै, तर उहाँहरूको चाहिँ यस्तो बाल आशा छ कि उहाँहरूभन्दा अझ बढी बाल बालिकाहरू जसले चाहिँ यसको बारेमा थाहा पनि छैन उहाँहरूसँग नि यो कुरा चाहिँ पुगोस्।
5: हजुर, अलिकति युवाहरू परिचालित हुँदा तपाईँ नै अब कार्यक्रममा सहभागी भइसकेपछि एउटा उत्साह आयो, मैले गर्नुपर्छ भन्ने तपाईँलाई फिल भयो होइन। अब त्यस्तै धेरै युवाहरूलाई देशैभरिका विभिन्न क्षेत्रका युवाहरूलाई यस्तो अवसर दिनको लागि स्थानीय सरकारहरूले जुन तपाईँ ओडामा एउटा वकालत गरिरहनु भएको छ नि नगरपालिका ओडामा, त्यस्तै उहाँहरूले चाहिँ के कुरामा अझ बढी जोड दियो भने चाहिँ त्यो युवाहरू यसमा सहभागी हुन पाउँछन् बालबालिका, र त्यसले चाहिँ अलि चाँडो सचेतना फैलाउँछ
6: भन्नु नै पर्दाखेरि हाम्रो यो अर्बन एरियाजहरूतिर चाहिँ अहिलेको बाल बालिकाहरू चाहिँ इन्ट्रेस्ट नै नहुने के, उनीहरूलाई गेम खेल्न पाइपुग्यो भन्ने खालिको हुन्छ। इभन हाम्रो ओडातिर नि प्रोग्रामहरू भयो भने बल्ल तल बाल बालिकाहरू आउँछन्, उनीहरू चाहिँ नि यस्तो प्रोग्रामहरूमा भन्दाखेरि घरमा बसेर टिभी हेर्ने गेम खेलेर दिन बिताउँदा राम्रो हुन्छ कस्तो खालिको सोच अहिलेको बाल बालिकाहरूको त्यस्तो मेन्टालिटी छ के। सो मलाई चाहिँ सरकारले के गर्दोस् भन्दाखेरि नि बाल बालिकाहरूले आफै इच्छाले नै अब मैले के सिक्नुपर्छ है, अब मैले के गर्नुपर्छ है, मैले यति धेरै कुराहरू पाइरहेको छु, यति धेरै कुराहरू सिक्न पाइरहेको छु, सायद अरू बाल बालिकाले सिक्न पाएको छैन होला जस्तो खालिको सोच नहुने कि, त्यस्तो सोच उनीहरूकोमा आयो भने चाहिँ बल्ल उनीहरूले नै अगाडि बढ्न मौका पाउँछ, र म जस्तै अरू विभिन्न बाल बालिकाहरूले पनि यस अवसरहरू चाहिँ पाउँछ जस्तो लाग्छ। र साथै यसमा सहयोगको कुरा गर्ने हो भने सरकारहरूले नि यस्तो प्रोग्रामहरू भइरहेको छ, यस्तो प्रोग्रामहरू हुन लागेको छ भनेर चाहिँ यस्तो सोसियल मिडियाहरूतिर, किनकि आजकल त एकदम धेरै सोसियल मिडियाहरू चलिरहेको छ, सो सोसियल मिडियाहरूतिर पनि हालिदियो भने चाहिँ सायद बाल बालिकाहरूको इन्ट्रेस्टेडहरू होइन जसले चाहिँ यसको बारेमा थाहा नभएको होला त्यस्तो बाल बालिकाहरूले चाहिँ देखोस् र उनीहरू चाहिँ यस्तो भइरहेको छ है भनेर इन्ट्रेस्ट भएको मान्छेहरू बाल बालिकाहरू चाहिँ यस्तो प्रोग्रामहरूमा चाहिँ आउन सकोस् कि। सो आई थिङ्क यस्तो सोसियल मिडियाजहरूतिरको सहयोगले नै पोस्टहरू गरिरह्यो भने यसो प्रोग्राम हुन लागेको छ यतानिर हुन लागेको छ भनेर पोस्टहरू गरिरह्यो भने चाहिँ नि बढी सहयोग पुग्छ जस्तो लाग्छ मलाई चाहिँ।
5: हजुर, अब यसमा काम गर्नको लागि अब स्वास्थ्य मन्त्रालय छ, स्थानीय मन्त्रालयदेखि लिएर होइन नगरपालिकाहरू, गाउँपालिकाहरू, स्थानीय सरकार, ती सबै हुनुहुन्छ। उहाँहरूले चाहिँ कतिको भनौँ न उहाँहरूको कार्यक्रमहरूमा युवाहरूलाई बालबालिकालाई कतिको सहभागी बनाएको पाइन्छ?
6: ट्रुथफुली स्पिकिङ धेरै पाउँदैन जस्तो लाग्छ मलाई चाहिँ। बोलायो भने पनि जस्ट फर अपियरेन्सको लागि मात्रै बोलाइन्छ, अनि बाल बालिकाहरूकै कार्यक्रम छ भने चाहिँ बोलाइन्छ, तर यसो ठुलो मानिसहरूको होइन महिलाहरूको या फिर यसो पुरुषहरूको लागि छुट्टै कार्यक्रमहरू गर्दाखेरि चाहिँ यसो बोलायो भने पनि जस्ट फर अपियरेन्सको लागि मात्रै बोलाइन्छ जस्तो लाग्छ। बाल बालिकाहरूलाई के को बारेमा हो पनि जानकारी हुँदैन कि, यतानिर प्रोग्राम हुन लाग्छ ओ भन्ने खालिको हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सो यस्तो खालिको प्रोग्रामहरू पनि मा नि बाल बालिकाहरूलाई चाहिँ हल्का बढी मेन फोकस गरेर उनीहरूलाई पनि आफ्नो कुरा राख्ने मौका दियो भने चाहिँ सायद अझै बढी राम्रो हुन्थ्यो कि जस्तो लाग्छ।
5: हजुर, अब यस्तो नीतिहरू निर्माण गर्दाखेरि होइन अब कानूनहरू अब पोषणकै अहिले एमएसएनपी 3 भनेर लागू गरेका छ, अब त्यसमा के छ बालबालिकाको कुराहरू, बालबालिका आफैले भन्न पायो भने, युवाहरू आफैले भन्न पायो भने राम्रो हुन्थ्यो नि होइन? त्यस्तोमा बहु सरोकारवाला भने त मुख्य सरोकार त झन् बालबालिका र युवा हुनुपर्ने होइन? त्यस्ता कार्यक्रमले चाहिँ अबका दिनमा अझ प्रभावकारी हुनको लागि नीति निर्माणदेखि कार्यक्रमहरू बनाउँदा के कुरामा जोड दिनु भन्ने तपाईँको सुझाव छ?
6: यसकै कुरा गर्ने भने हाम्रो ताकि लास्ट इयर नै युपिआर रिपोर्ट हामीले पेस गरेका थियौँ, त्यसमा चाहिँ सबै बाल बालिकाहरूले नि आफूलाई कस्तो खालको समस्या भइरहेको छ र सरकारबाट चाहिँ के अपेक्षा छ होइन, र आफूले चाहिँ सरकारबाट कस्तो खालको अपेक्षा राखेको छ भन्ने कुरा चाहिँ हामीले त्यो रिपोर्टमा चाहिँ लेखेर सरकारलाई नै बुझाएका थियौँ। र साथै हाम्रो यो फेडो अर्गनाइजेसनबाट पनि हाम्रो बाल बालिकाहरूको लागि मात्र नभइकन युवाहरूको लागि पनि एउटा रिपोर्ट लेख्न लगाएको थियो. त्यो रिपोर्ट पनि हामीले चाहिँ नि पछि मन्त्रालयमै गएर बुझाएका पनि थियौँ. त्यहाँनिर चाहिँ बाल बालिकाहरू साथसाथै युवाहरूलाई चाहिँ के कस्तो खालिको चाहिँ नि कुराहरूको आवश्यकता छ, कस्तो खालिको समस्या उहाँहरूले पुगिरहनु भएको छ र त्यसको लागि चाहिँ कस्तो खालिको नियम नीतिहरू लिएर आइदियो भने चाहिँ राम्रो हुन्छ भन्ने कुराहरू हामीले त्यसमा लेखेर उहाँहरूलाई पेश गरेका थियौँ र आशा छ कि यो आउने वर्षहरूमा चाहिँ त्यो पुरा नै हुन्छ. त्यसमा चाहिँ हामीले न्युट्रिसनको बारेमा पनि धेरै कुराहरू थपेका थियौँ, लेखेका थियौँ, जुन कुरा पहिलाको रिपोर्टहरूमा थिएन. सो होपफुली त्यो पुरा हुन्छ.
5: हजुर, अनि अब अलिकति बढी स्कुलहरूले चाहिँ जस्तो अघि हामीले यो बजारिया खानेकुरा जङ्क फुडको कुरा गऱ्यौँ होइन, धेरै जसो स्कुलले नियन्त्रण गर्न सक्यो भने, स्कुल वरपर त्यसलाई बिक्री गरेन भने, अनि यो खान हुँदैन भनेर दाजु दिदीले खाएको देख्यो भने भाइ बहिनीले त्यही खाने हुन् होइन, अब त्यसलाई रोक्नको लागि चाहिँ यसो गरे हुन्थ्यो भन्ने तपाईँलाई लागेको होला नि होइन, यो गर्दाखेरि चाहिँ यसलाई रोक्न सकिन्छ भन्ने.
6: हाम्रो अहिले स्कुलहरूमा पनि स्कुल मिल्सहरू चाहिँ प्रोभाइड गरिरहेको नै छ फ्रीमै. पहिला चाहिँ 5 कक्षासम्म थियो र स्कुल मिल भनेपछि धेरै न्युट्रिसियस नहुने के, आफूले जस्तो मलाई त्यस्तो बनाइदिने खानु नि के
5: बच्चाहरू.
6: हजुर हजुर, अनि न्युट्रिसियस नहुने के, स्कुल मिल भनेपछि त स्कुलको मिल हो नि त, स्कुलमा नै न्युट्रिसियसको बारेमा पढाइरहेको हुन्छ होइन, अनि स्कुलकै खानेकुराहरू स्कुल मिलहरूमा नै न्युट्रिसियस फुड न्युट्रिसियस भएन भने त त्यो त एकदमै नराम्रो कुरा हो नि त. सो स्कुल मिल्सहरू पनि अहिले राम्रो गरेको छ. पहिला 7-5 थियो भने अहिले 8 पुऱ्याएको छ र यो त्यसकै स्कुल मिल्सहरूकै कारणले गर्दाखेरि पनि अहिले सायद बाल बालिकाहरूले चाहिँ बाहिरको खाजै भनेर चाहिँ किन्दैनन्. खायो भने एक दुई लिटर चकलेटहरू खालान् होइन, तर खाजै भनेर चाहिँ यस्तो चौसोहरू बिस्कुटहरू चाहिँ किन्दैनन्, किनकि स्कुलबाटै हामीले खानाहरू पाइरहेको छौँ, खाजाहरू पाइरहेको छौँ, त्यो हेल्दी हुन्छ भनेर घरबाटै प्यारेन्ट्सहरूले पनि बुझाउनुहुन्छ र साथै स्कुलमा गएपछि साथीहरूकै लैलोमा भए पनि ए स्कुलको खाजा त मिठै रहेछ भनेर खालि उनीहरूले खाना नमलाए पनि खान्छन्. सो आई थिङ्क त्यसको त्यसकै कारणले गर्दाखेरि पनि बाहिरको जङ्क फुड कन्जम्सन्सहरू चाहिँ कमै भएको छ.
5: जस्तो घरकै कुरा गर्दाखेरि होइन, भाइ बहिनीहरूलाई सम्झाउने कुरा गर्दाखेरि, अनि तपाईँहरूले गर्ने कार्यक्रमहरू गर्दाखेरि होइन, कतिपय समस्याहरू नै हुन्छ त्यस्तो प्रयोग गर्नुपर्ने, अब त्यसलाई हटाउनको लागि चाहिँ उहाँहरूलाई मनैदेखि परिवर्तन गराउनु पर्यो नि त. यो जबसम्म सोच परिवर्तन हुँदैन तबसम्म त गाह्रो हुन्छ होइन, त्यसको लागि चाहिँ अभियानका रूपमा चाहिँ कस्ता अभियानहरू हुनुपर्छ, जस्तो इनफ क्याम्पेन जस्तो होइन, त्यो अभियानहरूले चाहिँ कस्तो त्यसलाई चाँडो काम गराउँछ.
6: सो अभियानकै कुरा गर्दाखेरि चाहिँ भर्खरै नि एउटा एकदम भिडियोहरू एकदम भाइरल भइरहेको छ क्या नेपालको होइन, तर बाहिर देशहरूतिर चाहिँ नि यसो भिडियोजहरू होइन, यस्तो अनलाइनतिर चाहिँ नि बच्चाहरूको पेटमा चाहिँ नि यस्तो क्यामेरा लिएर जाने र टिभीमा चाहिँ नि तिम्रो पेटमा त किराहरू रहेछ है, त्यसले अब जङ्क फुड खाना चाहिँ बन्द गर्नुपर्छ भनेर, त्यसको कारणले गर्दा बाल बालिकाहरूले डरकै कारणले भयो नि जङ्क फुड खाना चाहिँ बन्द गराएको छ नि त. सो आई थिङ्क यस्तै खालको इनिसिएटिभहरू चाहिँ नेपालमा पनि लियो भने चाहिँ नि जङ्क फुड कन्जम्सन्सहरू चाहिँ कम हुन्छ र साथै अहिले चाहिँ नि एकदमै धेरै चाहिँ नि यसो मार्केटिङहरू गरिरहेको छ होइन, जङ्क फुडहरूमा नै स्पेसली चाहिँ इनर्जी ड्रिङ्क्सहरूमा एकदमै जहाँ हेऱ्यो पनि इनर्जी ड्रिङ्ककै मात्रै फोटोज भिडियोजहरू हुने के, त्यो किनकि मार्केटिङले गर्दाखेरि नै हो. सो आई थिङ्क त्यो मार्केटिङहरूमा नि कम गर्यो भने चाहिँ नि जङ्क फुड कन्जम्सनहरू चाहिँ कमै हुन्छ र यस्तो इनर्जी ड्रिङ्क्सहरूले पनि हेल्थमा चाहिँ एकदम धेरै नराम्रो असर्सहरू पारिरहेको हुन्छ होइन. नर्मल ड्रिङ्कमा भने इनर्जी ड्रिङ्कहरूमा बढी सुगरहरू हुने, त्यसै कारणले गर्दाखेरि हेल्थमा एकदम धेरै नराम्रो नराम्रो इस्युजहरू आउनु थाल्ने होइन. सो आई थिङ्क यस्तो मार्केटिङहरू पनि कम गर्यो भने चाहिँ राम्रो हुन्छ.
5: हजुर, तपाईँले चाहिँ अब यो कामहरू गर्दाखेरि होइन, जस्तो आफ्नो समुदायमा आफ्नो परिवारमा पनि तपाईँलाई कस्तो रूपमा हेर्नुहुन्छ, प्राउड फिल गर्नुहुन्छ कि अथवा के?
6: जब म यो फ्रान्सको लागि यो न्युट्रिसनको प्रोग्राममा गएको थिएँ तब चाहिँ नि मैले चाहिँ नि डिफ्रेन्ट ग्लोबल लिडर्सहरूको अगाडि मैले बोल्ने अवसर पाएँ, हाम्रो नेपालको बाल बालिकाहरूको भोइसेसलाई त्यतानिर गएर राख्ने अवसर पाएँ. तबदेखि नै मैले चाहिँ आफ्नो ओडामा मात्र नभएको डिफ्रेन्ट डिफ्रेन्ट हाम्रो नगर स्तरहरूमा नि डिफ्रेन्ट डिफ्रेन्ट प्रोग्रामहरूमा एकदमै एक्टिभली नै भाग लिइरहने हुन्छु म. साथै डिफ्रेन्ट अर्गनाइजेसनहरूको प्रोग्रामहरूमा पनि एकदमै एक्टिभली भाग लिएर आउँछु र त्यही कारणले गर्दाखेरि नि घरमा नि घरमा मात्रै नभइकन इभन बाहिर आफ्नै एउटा आफ्नै कमिटिजहरूतिर पनि एकदमै धेरै लाइक उहाँले राम्रो हेर्नुहुन्छ मलाई होइन एज अ लाइक एन आइडल उहाँहरूको बाल बालिकाहरूको लागि तैँले नि यस्तै गर्नुपर्छ है भन्ने खालिको हुन्छ अनि आई थिङ्क मैले गर्दाखेरि नै हाम्रै विभिन्न बाल बालिकाहरूले पनि यस्तै प्रोग्रामहरू एकदम धेरै आउँछन् किन रुचि राख्छन् कि सो आई थिङ्क फ्यामिली प्राउड नै हुनुहुन्छ साथै कमिटिजहरू पनि
5: आफूलाई प्रस्तुत गर्ने कुरा बोल्ने कुरामा चाहिँ अब यसमा लाग्दाखेरि के फाइदा भयो
6: धेरै फाइदा भयो नि मलाई त फर्स्ट अफ अल त न्युट्रिसनकै बारेमा नि धेरै कुरा थाहा थिएन न्युट्रिसन्स भनेपछि मतलब फ्रुट्स त्यति नै थाहा थियो मलाई फ्रुट्स भेजिटेबल्स खानुपर्छ थाहा थियो तर यो इनिसिएटिभमा लागिसकेपछि यो प्रोग्रामहरूमा जब थाहा भाग लिन थालिसकेपछि चाहिँ ब्यालेन्स मिलहरूको बारेमा थाहा पायो साथै डिफ्रेन्ट डिफ्रेन्ट न्युट्रिसनको मात्र नभएकन डिफ्रेन्ट डिफ्रेन्ट प्रोग्राम्सहरू पनि मैले अटेन्ड गराएँ त्यहाँबाट पनि मैले धेरै कुराहरू सिकेँ कसरी बोल्नुपर्छ कसरी अगाडि गएर आफ्नो कुराहरू राख्नुपर्छ होइन पछाडि मात्रै बस्नु हुँदैन बाल बालिका भन्ने बित्तिकै बोल्नु नहुने चाहिँ हुँदैन आफ्नो कुराहरू सही छ भने आफ्नो कुराहरू चाहिँ राख्नुपर्छ अनि मैले चाहिँ नि प्रायःदेखि नै प्रोग्रामहरूमा भाग लिँदाखेरि चाहिँ नि हाम्रो सर म्यामहरू चाहिँ भन्नुहुन्थ्यो कि बाल बालिकाहरूले तिमीहरूले जे भने पनि डराउनु पर्दैन होइन लाइक त्यो राइट होस् या रङ होस् होइन तपाईँले चाहिँ बोल्न सक्नुपर्छ बोल्नुहोस् भन्ने भन्नुहुन्थ्यो क्या सो मैले चाहिँ त्यही कुरालाई प्रायःदेखि एकदम धेरै सुनि आइरहेको भएर चाहिँ अब सायद राइट होस् या रङ होस् आफ्नो कुरा चाहिँ म राख्छु नै कि ताकि अगाडिको मान्छेले मलाई मिलाओस् न त ए तिमीले भनेको गलत हो यस्तो यस्तो हो ए हो हस् धन्यवाद खालको कुराहरू नै आओस् भनेर हो सो यसबाट मलाई धेरै सहयोगहरू भएको छ मैले धेरै कुराहरू सिक्न पाएँ
5: हजुर अब तपाईँ युवा हुनुहुन्छ होइन युवाहरूले बालबालिकाले चाहिँ यो सामाजिक सञ्जालमा कस्तो खालको सञ्चार माध्यममा कस्तो खालको विषय खोजिरहेका हुन्छन् के आयो भने अलिकति उनीहरूलाई चाख हुन्छ र हामीले बनाउने सामग्रीहरू पनि कस्तो खालको कसरी प्रस्तुत गर्यो भने चाहिँ उनीहरूले हेर्ने सुन्ने होइन अनि उनीहरूले आफूलाई चाहिँ परिवर्तन गर्ने हुन्छ होइन विषयवस्तु सञ्चार माध्यमले चाहिँ के कुरा दिनुपर्छ
6: सञ्चार माध्यममा चाहिँ भिडियोजहरू चाहिँ यसो एजुकेसनल भिडियोजहरू आए पनि एकदमै लामो हुने होइन अनि अहिलेको जेनेरेसनलाई चाहिँ नि 10-15 सेकेन्डको भन्दा बढी भिडियो चाहिँ हेर्नै नलाग्ने कि टिकटकले गर्दाखेरि इन्स्टाग्रामको रिल्सहरूले गर्दाखेरि होला है किन इभन यिनीहरू भिडियो मुभिजहरू पनि राम्रो हेर्न नसक्ने कि शान्त भएर सो आई थिङ्क यस्तो एजुकेसनल खालिकै यस्तो भिडियोजहरू बनायो भने चाहिँ नि 20-25 सेकेन्ड्सभन्दा लामो चाहिँ नबनाउने सो आई क्याचिङ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ नि होइन हल्का डल खालिको चाहिँ नहोस् हल्का आई क्याचिङ होस् बाल बालिकाहरूले इन्ट्रेस्ट हुने खालिकै पिक्चर्सहरू होस् होइन सायद त्यो भयो भने चाहिँ उनीहरूको अटेन्सन चाहिँ हल्का ग्राब गर्न सकिन्छ नत्र अहिलेको टाइममा चाहिँ उनीहरू इभन 5 मिनटको भिडियो पनि राम्ररी शान्त भएर हेर्न नसक्ने खालिको हुन्छन् कि सो मेन कुरा के हो त्यसमा फोकस गरेर भिडियोजहरू हालिदियो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ
5: हजुर मैले निमन्त्रणा गर्दा स्टुडियोमा जान्छु बोल्छु भन्ने एउटा कल्पना गरेर आइरहनु भएको थियो होइन अब मैले केही प्रश्न छुट्याएँ कि तपाईँले यो कुरा भन्छु भन्ने थियो नि के छ भन्ने भन्नुहोस् न
6: त्यस्तो त केही छैन बट भन्ने गर्दाखेरि चाहिँ नि हाम्रो यो ओडामा पनि ताकि हालीमा नै हालीमै पनि भर्खरै नै हाम्रो ओडालाई चाहिँ नि बाल श्रममुक्त ओडा घोषणा पनि गरेको थियो सो बाल श्रमहरूकै कुरा पनि गर्दाखेरि नै हाम्रो ओडामा ललितपुरकै फर्स्ट ओडा भएको छ ओडा नम्बर 22 सो त्यसमा पनि मैले भाग लिन पाउँदा चाहिँ एकदमै धेरै खुसी र गर्व महसुस भएको छ र हाम्रो ओडा मात्रै नभइकन अब आई होप कि इनकमिङ फ्युचर्समा चाहिँ नि पुरै नेपालमा नै बाल श्रममुक्त नेपाल भनेर चाहिँ घोषणा गर्ने चाहिँ मौका र अवसर पनि पाओस् र त्यही
5: बाल श्रममै हेर्दाखेरि त्यो बाल श्रमिक बाल बालिकाको पोषणको अवस्था कस्तो होला जस्तो लाग्छ तपाईँलाई
6: बाल श्रममै परेको बाल बालिकाहरूले पोषण त के नै हो भन्ने खालिक हुन्छ कि उनीहरूलाई थाहा नै हुँदैन कि लाइक दिनभरिमा एक साथ खाना खान पाउँदाखेरि उनीहरू खुसी हुन्छन् कि चाहे त जङ्क फुड होस् घरमै बनाएको खाना होस् कि एक छाक भए पुग्छ खालिको छ कि सो त्यस खालिको सिचुएसन चाहिँ नि नआओस् त्यो अझै सुधारोस् भन्ने चाहिँ मेरो आशा चाहिँ छ
5: हजुर यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाफ दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
6: नेपाललाई पनि धेरै धेरै धन्यवाद मलाई इन्भाइट गरिदिनु भएकोमा।
5: उहाँ हुनुहुन्थ्यो ओल्ड भिजनको कुराकानी गर्यौं। ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन र प्रसारण गर्दै आएको पोषण संवाद कार्यक्रमबाट आजको लागि भने विदा माग्नुपर्ने समय भइसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि अर्को भागमा यस्तै संवाद र जानकारीहरू लिएर आउने वाचासहित कार्यक्रम पोषण संवादबाट विदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथ जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदी को दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
5: रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
4: ओहो तिमी त घरको खाने भएछौ नि
6: के को सरसल्लाह हो दुईजनाको
5: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
6: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीर
7: ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन
8: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनु होस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछ
9: पाँच बजे बिहान उठेर भरे दस बजे राति महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पछि 8 बजे CIN मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
12: पसिनाको सम्मान समानताको अभियान
0: कार्यक्रम साझा आवाज
13: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
0: सयौं रेडियो
14: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
15: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
15: नेपाली पात्रो अब तपाईँको मोबाइलमा मौसमका कारणले पर्ने असर र हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
16: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
9: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
17: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
18: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
17: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
19: महिलाको श्रम अधिकार र सम्मानको आवाज
14: कार्यक्रम साझा आवाज
17: लैंगिक समानता महिला अधिकार घरेलु
14: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: साझा खबर अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
2: पूर्वको मेची पश्चिमको महाकाली बारेको छ
1: अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 0152968646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
0: साझा खबर अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय
4: कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।

0: हुन्छन्।
1: अर्को वर्ष अगाडि हामी त्रिशुलीको
2: भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ, पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्र संघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुखा दुवै निम्ति आउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढ़ाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृंखलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृंखलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए, तर अदालतले धर्म रोज्न र इच्छा अनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साँझ पखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौं।
1: कृष्णवीर चाहिँ पहिलादेखि नै हामीले 50 सालतिर पनि हामीले समस्या दिएको हामीहरू हो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर कतिपय स्टेबलाइज गरेका थिएन हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रेला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो बाटै खोलाङ्गेको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्थानीय गर्छौँ। अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यस प्रबन्धित हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यतिर पनि काम गर्न थालिसकेको
3: भन्नु कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ।
1: त्रिशुली पाइपट्टि दुईवटा पुल र भाइट बनाएर विकल्प गर्ने र यो
3: बाइपासको रूपमा भन्नुभएको
1: गर्ने भनेर हामीले काम गरिरहेको
3: छौँ। हजुर, तपाईँहरूलाई कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ बाटोहरू, शीतल बजार, जवाङ खोला, गल्छी, महेश खोला धेरैतिर, बैरेनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ त्यो भोटेकोसी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि
1: कृष्णगिरी जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैनन् त्यहाँ
3: समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ त्यो भोटेकोसी त्रिशुली बाढीको थाहा छैन

0: भइसक्यो। त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ, स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो, अब त्यसलाई चाहिँ पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ।
1: जस्तो यस बिचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको छ हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरूबाट भर पर्दा हुन्छ यो पृथ्वी?
0: यो फास्ट्याग र जिटी हाइवे नै हुन्न, तर कान्ति लोकपत्र पनि हामीले यसरी 4 किलोमिटर मात्रै समस्या छ बाटो,
1: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त।
0: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भयो। हामी त्रिशुलीको तलबाटै टोवाल लाएर यसलाई अझै हामी चाहिँ बलियो बनाउँछौँ, यसलाई फिक्सिङबाट बेनिया त्यसलाई यो आगामी आउँदो वर्षसम्म हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल भाइरहेको कुरो थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
1: उनी थिए सडक विभागका महानिर्देशक विजय जयसी।
2: जस्तै चलिरहेको आएको बाढीले जिउने सहारा खोजेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढीमा बेपत्ता भएपछि साथमा भएको दुई सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
3: कहाँ पढाउने, के गर्ने केही थाहा छैन, आफूलाई थाहा छैन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्सि कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पाए मात्रै
2: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा तीन छोरी र श्रीमती गुमाए। अबको दिन कसरी जिउने कुनै योजना छैन भने।
4: जीवन यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बस्ने के सोध्ने माने थाम्दैन सक्ने बाउ आमा छ अलिकति यस्तै बाल्नु पर्यो।
2: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले
1: सहितको हिम पहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययन निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर एट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगर्भिक दुर्बलताका कारण सृजित मिश्रित घटनाको परिणाम थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महाशाखा प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायुजन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउ
5: अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन

0: किसिमको रिपोर्टहरू आयो, त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
1: त्यसपछिका थप प्रक्रिया के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन खेतीको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
0: विपद न्यूनीकरण

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नमस्कार। सामुदायिक रेडियो दिदीबहिनी बजा विथुप्रो 2 मेगा श्री तार पारेको खबर चौतारीमा श्रोता कसबाट दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडि बढाउँ। पर्वतको मोदी गाउँपालिका बाल मैत्री स्थानीय शासन युक्त तथा बाल श्रम मुक्त पालिका घोषणा यो प्रसंग। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पुराना दलहरूले राजनीतिकै स्थायित्व दिन नसकेकै कारण अहिले केही पनि गरेनन् भन्ने भावको विकास भएको बताउनु भएको छ। पर्वत मोदी गाउँपालिकालाई बिहिबार बाल मैत्री स्थानीय शासन युक्त र बाल श्रम मुक्त पालिका घोषणा गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले राजनीतिक दलले अहिलेसम्म जे जति गरे इमानदारीतापूर्वक गरे बताउँदै राजनीतिक स्वामित्व दिन भने चुकेको बताउनुभयो। स्थानीय स्वामित्व बाहेक शिक्षा स्वास्थ्य पूर्वाधार लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको उहाँको भनाइ छ। मुख्यमन्त्री पाण्डेले पुरानाले जे जति काम गरे त्यसबाट पास सिक्दै अहिलेका युवा पुस्ताले नागरिकमा आशा अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँले मुलुकको समृद्धि विकासका लागि सबै पक्षबीच सहकार्य समन्वयन गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ। उहाँले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशले धेरै प्रगति हासिल गरेको दावी समेत गर्नुभयो। प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधार विकास सँगै अन्य समृद्धिका कामदेखि लिएर कानून निर्माणमा समेत गण्डकीले फड्को मारेको उहाँले बताउनुभयो। प्रदेशको समृद्धिका लागि औषधि जन्य प्रयोजनका लागि गाजा खेतीलाई वैधानिक बनाउन र स्थानीय मदुरालाई ब्रान्डेड गर्नका लागि 2 कानून निर्माण गरिएको बताउनुभयो। उक्त कानून कार्यान्वयनका लागि प्रधानमन्त्री बालन शाहसँग भेट गरेर परामर्श समेत गरेको र उक्त विषयमा उहाँको सकारात्मक रहेको पनि पाण्डेले बताउनुभयो। गण्डकी प्रदेश सरकारले स्थानीय अर्थतन्त्र विकास राजनीतिक सृजना रोजगारीको सृजना र गण्डकी प्रदेश सरकारले अघि बढाएका कार्य संघ सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो। सरकारले गरेका कामहरू पूर्ण नभए पनि नयाँ पुस्ताका लागि महत्वपूर्ण भएको उहाँको दावी छ। मुख्यमन्त्री पाण्डेले बढ्दो युवा पुस्ताको पलायन रोक्न बजिँदै गएको जमिन उपभोग गर्नका लागि नयाँ कार्यक्रम लागू गर्ने पर्ने बताउनुभयो। युवा शक्तिको पलायन रोक्नसम्म मुलुकको विकास समृद्धि नहुने उहाँको दावी छ। मुख्यमन्त्री पाण्डेले बाल मैत्री पालिका घोषणा गरेर मात्रै पूर्ण नहुने बताउँदै बाल बालिकाका लागि दीर्घकालीन योजना समेत बनाउनु जरूरी रहेको बताउनुभयो। बाल बालिकाको भविष्य सुरक्षित गर्नका लागि प्रदेश सरकारले पनि विभिन्न कामहरू अघि सारेको उहाँको भनाइ छ। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिश्राले पुराना केही पनि गरेनन् वा पुरानाले गरेको सबै नराम्रा भयो भन्ने भाव सृजना नगर्न आग्रह गर्नुभयो। पुरानाबाट सिकेर नयाँ पुस्ताले नयाँ थप प्रगति भएकाले पुरानाका अनुभव र शिक्षालाई पनि प्रेरणाको रूपमा लिन आग्रह गर्नुभयो। गण्डकी प्रदेशमा कारका सामाजिक विकास मन्त्री रेखा गुरुङ, संविधान सभा सदस्य कल्पना चपागाई, गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर, जिल्ला समन्वय समिति पर्वतका संयोजक पिशु अम्बिका, फलेवास नगरपालिका नगर प्रमुख गंगाधर तिवारी लगायतले बोल्नु भएको थियो। मोदी गाउँपालिका गण्डकी प्रदेश गाउँपालिका मध्ये पहिलो बाल मैत्री शासन युक्त पालिका घोषणा भएको हो। यसअघि पालिकाका 8 ओडा बाल मैत्री घोडा घोषणा गरिएका थिए। सो अवसरमा बाल मैत्री पालिका घोषणा गर्न सहयोग पुर्याउने विभिन्न निकाय संघ संस्थालाई समेत सम्मान गरिएको थियो। गुड नेभर्स इन्टरनेशनल नेपाल र सोरेक नेपालको आर्थिक तथा प्राविधिक समझदारीमा बाल मैत्री सुशासन युक्त र बाल श्रम मुक्त पालिका घोषणा गरिएको हो। यसका लागि तोकिएका 51 सूचक पूरा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताउनुभयो। मोदी गाउँपालिकाका अध्यक्ष हिरा देवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष विमल लामिछाने, सञ्चालन शिक्षा अधिकृत दिनेश पौडेलले गर्नुभएको थियो। गाउँपालिकामा 18 वर्ष मुनिका 7,136 बाल बालिकाहरू रहेको छन्। ती मध्ये 3,802 बालक, 3,334 बालिका रहेका छन्।
गाउँपालिका शिक्षा अधिकारी दिनेश पौडेलले बालिका भित्र आश्रम समेत शून्य अवस्थामा रहेको बताउँदै यसअघि गाउँपालिकामा छवटा एउटालाई बालमैत्री घोषणा गरिसकेको बताउनुभयो। सबैभन्दा पहिला 72 सालमा तत्कालीन चित्र गाविसलाई बालमैत्री गाविस घोषणा गरिएको थियो। गुड नेभर्स इन्टरनेसनल नेपाल सोडेक नेपालले सुरुवातदेखि नै बालमैत्री पालिका घोषणाका लागि सहजीकरण साझेदारी गर्दै आएको थियो। शिक्षा स्वास्थ्य आय आर्जन र स्वरोजगार मूलक कार्यक्रम समझदारी गर्दै आएको सुडेक नेपालले जनाएको छ। एक दशक लामो पहलपछि पालिकालाई नै बालमैत्री ओ घोषणा गर्न लागि गाउँपालिका अध्यक्ष हिरा देवी शर्माले बताउनु भएको छ। बाल बालिकाको अधिकार सुरक्षित गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउँदै बालमैत्री शासन घोषणा समेत सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने बताउनुभयो। शिक्षा स्वास्थ्य संरचना सहभागिता विकासका क्षेत्रमा बाल बालिकालाई केन्द्रमा राखेर काम भइरहेको अध्यक्ष शर्माको भनाइ छ। उपाध्यक्ष विमल लामिछानेले बाल मैत्री स्थानीय शासनको घोषणाले स्थानीय विकास प्रक्रियामा बाल बालिकाको सहभागिता अधिकारलाई थप संस्थागत गर्ने बताउनुभयो। घोषणा प्रक्रियामा जनप्रतिनिधि कर्मचारी विद्यालयका बाल क्लब अभिभावक समुदायको सहकार्य महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। यसै गरी बाल मैत्री र स्थानीय शासन अभियानको बाल बालिकालाई विकासका लागि लाभग्राही मात्रै नभई स्थानीय विकासमा प्रक्रियामा सक्रिय सहभागिताका रूपमा लक्ष्य राखिएको पनि गाउँपालिकाले बताएको छ। गाउँपालिकाले बालमैत्री स्थानीय शासनका 5 वटै प्रमुख क्षेत्र अन्तर्गत कुल 51 वटा सूचकको मूल्याङ्कन गरेको छ। ती क्षेत्र तथा सूचक अन्तर्गत बाल बचाउ 14 वटा, बाल संरक्षण 10 वटा, बाल विकास 6 वटा, बाल सहभागिता 6 वटा, संस्थागत विकास 15 वटा सूचक रहेका छन्। यी सूचक हासिल गरेको प्रगति तथ्याङ्कलाई जिल्ला समन्वय समितिको टोली खटी स्थलगत अनुगमन निरीक्षण परिणामकरण समेत भइसकेपछि गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त बाल श्रम मुक्त घोषणा गरिएको हो।

0: महँगी र कालो बजारी नियन्त्रणका लागि पर्वतमा बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वले एकीकृत सेवा कार्यालय जिल्ला विकास क्षेत्र बजार अनुगमन गर्न शुरू गरेको हो। पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव, दैनिक उपभोग्य सामग्रीमा भएको मूल्य वृद्धि, मिसावट, व्यावसायिक तरता नवीकरण, म्याद गुज्रेका वस्तुको बिक्री वितरणको अवस्था बारे अनुगमन गर्न थालिएको सहायक प्रमुख जिल्लाधिकारी गणेश प्रसाद पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बुधबारदेखि चौजलाको मिलानचोक बजारबाट अनुगमन थालिएको हो। अनुगमनका क्रममा कतिपय व्यवसायले आफ्ना व्यवसाय दर्ता नवीकरण नगरेको, म्याद गुज्रिएका सामग्रीहरू बिक्री वितरण गरेको, मूल्य सूची पनि नराखेको हो र सरसफाईमा कमी। एकीकृत सेवा कार्यालय पर्वतका प्रशासक अधिकृत भीमा आर्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार पसलमा विस्तारै सुधार हुँदै गएको भए पनि अझै केही कमी कमजोरी भेटिएका छन्। सरसफाईको कमी छ। एउटा व्यवसाय दर्ता गरेर दुई दुईवटा भन्दा बढी व्यापार समेत गरेको पाइएको छ। समस्यामा देखिएका व्यवसायलाई तत्काल सुधार गर्न चेतावनी सहित निर्देशन अनुगमन टोलीले दिएको छ। त्यस्तै कतिपय उपभोग्य मिति गुज्रिएका सामान जफत गरी नष्ट गरिएको छ। जिल्लामा बजार अनुगमन समितिले वार्षिक रूपमा निर्धारण गरेको बजार अनुगमन तालिका अनुसार नै नियमित अनुगमन गर्दै जाने बताएको छ। जिल्लाबाट सातवटा स्थानीय तहमा रहेका मुख्य बजार क्षेत्रमा पुगेर बजार अनुगमन गरिने राष्ट्रिय उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सरिता भण्डारीले जानकारी दिनुभएको छ।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

छैन कुनै शङ्का छैन डर छैन त्रास छैन कुनै पनि धक्का हाम्रो एनर्जी सो वाइल्ड छैन कुनै नि सो वाइल्ड yeah we be going around with the energy of hell हामी कहिले पनि extreme energy drink

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद। यो महत्वपूर्ण सीआईएन रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
0: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढ़ी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
1: धन्यवाद लीलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैनन्।
0: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
1: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठूलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा, दिमागमा, घर खेत गाडी सड़क गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त। तर अब आज चाहिँ त्यो केही पनि छैन कि, अब तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ। कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ। जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
0: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविक के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ, विभिन्न तीन चारवटा यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि, जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
1: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्। अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै, आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ, एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको, अनि सायद त्यो भान्जी या खुगु छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ खुगु संस्थाका थिए, तर उनीहरूले त्यसलाई वस्त गरिरहेका थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने, मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा, त्यहीँ उपचार गराइराख्नु भएको छ
0: भनेको चोट अनुसारको प्रभाव कम बेसी,
1: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात हो
0: भनेको, झन् थप्ने बढ्ने,
1: अब निको हुन लगाए पनि झन् बल्झिनेको कि अब झन् दोहोरिनेको, अब किनभने यो त असह्य आघात हो नि त, ठूलो साइकोलोजिकल ट्रमा हो, त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ।
0: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो, यो खिच्न किन आएको भन्ने जस्तो, त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा, त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढ़ी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ?
1: यस्तो हुन्छ है, अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु, यो असाध्य सेन्सिटिभ अवस्था हो कि, यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन, अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि, शान्तसँग बसदिने, उसैसँग रहने, उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने, र कम्ती उसले खायो खाएन याद गरिदिने, बिथैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने, धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो। अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठूलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड बछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा, किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन्, कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे, न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त, मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेको छैन, डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन, त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिँदाखेरि अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँ सोधेको प्रश्नै बिर्सिन्छ, हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसो सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छे थियो, त्यहाँ केही पनि छैन, यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि, स्वीकार नै अप्ठ्यारो। यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा